0: भावना खुलेको छ। तर नेपाल घुम्न भारतीय नागरिकलाई भिसा नचाहिने भए पनि भ्रमणपछि आफू बसिरहेको खाड़ी मुलुक फर्किँदा भने भारतीय दूतावासबाट थर्ड कन्ट्री नो अब्जेक्सन सर्टिफिकेट एनओसी लिनुपर्ने झन्झटिलो व्यवस्थाले भारतीय पर्यटकहरू नेपाल आउन इच्छुक नदेखिएको दुवै स्थित नेपाली ट्राभल्स व्यवसायी बताउँछन्। भारतीय नागरिकलाई नेपाल भ्रमणमा सहज पहुँच पुर्याउन कूटनीतिक स्तरमा पहल शुरू गरिएको यूएई स्थित नेपाली वाणिज्य दूतावासका महावाणिज्य दूत हरि ओडारीले जानकारी दिनुभयो। उहाँका अनुसार यूएईबाट नेपाल आउने भारतीय पर्यटकहरूका लागि नो अब्जेक्सन सर्टिफिकेट एनओसी सम्बन्धी प्रक्रियालाई सरल र सहज बनाउन परराष्ट्र मन्त्रालय मार्फत भारतीय दूतावाससँग छलफल अघि बढ़ाइएको छ। एनओसी तगारो शीर्षकमा अन्नपूर्ण पोस्टमा यो खबर छापिएको हो।
1: न्यूनतम मूल्यमा हवाई टिकट बिक्री गर्ने एयरलाइन्स कम्पनी सहमत शीर्षकमा खबर छ। चाडपर्व लक्षित अग्रिम हवाई टिकट बुकिङ गर्दै आएका आन्तरिक वायुसेवा कम्पनीहरूले न्यूनतम मूल्यमै टिकट बिक्री गर्ने घोषणा गरेका छन्। दशैंका लागि काठमाडौँ बाहिर जाने यात्रुले अग्रिम टिकट बुकिङ गराउँदै आएका छन्। यही अवसरमा कम्पनीले अधिकतम भाड़ामै टिकट बुकिङ गराइरहेका थिए, तर हालै हवाई भाड़ादर महँगो भएको गुनासोबीच प्रधानमन्त्री बालेन्द्र शाहले त्यस विषयमा चासो देखाएपछि कम्पनीहरूले सस्तो दरकै टिकट बिक्री गर्ने घोषणा गरेका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणले बिहिबार आन्तरिक वायुसेवा कम्पनीहरूसँग छलफल गरेको थियो। सो छलफलमा उनीहरूले स्वीकृत अधिकतम सीमा भन्दा कम भाड़ा लिने सहमति गरेका हुन्। बिहिबार नै प्रेस विज्ञप्ति जारी गरी श्री एयरलाइन्सले काठमाण्डुबाट बाहिरिने उड़ानमा महँगो भाड़ा श्रेणी बन्द गर्ने घोषणा गरेको छ। त्यस्तै बुद्ध एयरले पनि धनगढ़ीको टिकट 10,800 रूपियाँमै उपलब्ध गराएको दावी गरेको छ। हवाई भाड़ा महँगिएको विषयमा प्रधानमन्त्री शाहले चासो देखाएपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड़ग राज पौडेलको सक्रियतामा प्राधिकरणले आन्तरिक वायुसेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिसँग छलफल गरेको थियो। छलफलमा कम्पनीहरूले स्वीकृत भाड़ादरको अधिकतम सीमाभन्दा कम मूल्यमा टिकट बिक्री गर्ने र यात्रुले त्यस्तो भाड़ादरको सहज रूपमा जानकारी पाउने व्यवस्था मिलाउने समेत सहमति भएको छ।

दशैंमा सीजी ब्रान्ड तथा सीजी मेरिडियाका होम अप्लायन्सेस र होम एन्टरटेनमेन्टका सामान किन्दा 1,02,000 रुपियाँसम्मको बचत। वासिङ मसिनमा 6 केजी, टप लोड वासिङ मसिनमा 4 केजी, सेमी अटोमेटिक वासिङ मसिनमा 2 केजी सफ्ट एक्सेल, माइक्रोवेभमा कुकिङ किट र एसीमा निशुल्क चरण, साथै 0% ब्याजमा सजिलो किस्ता। सीजी भरोसा नेपालीको उत्सव दशैं तिहारको। एक्सपिरियन्स लाइफ विथ सीजी।

दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिस वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई नागरिकता भए पुग्छ।

0: दोखर्सीमा सेन्सेका सामान किन्दा 20,100 रुपियाँसम्म क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सब एक्सन निशुल्क, अनि बम्परमा डिडी वासिङ मेसिन जित्ने मौका, 0% ईएमआई नागरिकता भएको छ। सेन्से अध्ययारो पछि उज्यालो आउँछ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। शुक्रबारदेखि लामो तथा मध्यम दूरीका सवारी साधनका लागि अग्रिम टिकट बुकिङ खुल्ला भएको छ। नेपालीहरूको प्रमुख चाड दशैंलाई लक्षित गर्दै नेपाली यातायात व्यवसायी राष्ट्रिय महासंघले अग्रिम टिकट बुकिङ खुल्ला गरेको हो।
3: नेपाली कंग्रेसको इतिहासको कथा बीपी कोइरालाबाट शुरू हुन्छ। तर कंग्रेसको इतिहास खोतल्दै जाँदा पहिलो अध्यक्षका रूपमा भेटिन्छन् काभ्रे कुशादेवीका देवी प्रसाद सापकोटा। विक्रम सम्बत 2003 कार्तिक 5-15 गते बनारसमा गठन भएको अखिल भारतीय नेपाली राष्ट्रिय कंग्रेसका पहिलो अध्यक्ष देवी प्रसाद सापकोटा थिए भने बीपी कोइराला संयोजक थिए। सापकोटालाई अध्यक्ष बीपीले नै बनाएका थिए। कंग्रेसको आधिकारिक इतिहासमा सापकोटालाई अध्यक्ष र बीपीलाई संयोजकका रूपमा स्पष्ट रूपमा उल्लेख गरिएको छ। कंग्रेसको संस्थापनको इतिहास केवल बीपीले कंग्रेस स्थापना गरे भन्ने एक रेखीय कथामा सीमित छैन। प्रारम्भिक संगठन निर्माणमा सापकोटाले औपचारिक नेतृत्व र बीपीले संगठनात्मक संयोजनको भूमिका निर्वाह गरेका थिए।
2: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेज नारायण यादव सहित 7 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। सवारी चालक अनुमति पत्र वितरणका क्रममा परीक्षाको नतिजा गैर कानूनी रूपमा फेरबदल गरी तथा सरकारी अभिलेखमा हेरफेर गरेर लाइसेन्स जारी गरेको जुरीमाथि अनुसन्धान गर्दा अनियमितता पुष्टि भएपछि अख्तियारले बिहिबार विशेष अदालत काठमाण्डुमा आरोप पत्र दायर गरेको हो।
3: स्क्रब टाइफसको संक्रमण देशभर फैलिएको छ। स्वास्थ्य सेवा विभाग इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार देशका 74 जिल्लामा संक्रमण फैलिसकेको छ।
2: आगामी पुसमा आउने त्रिभुवन विश्वविद्यालय त्रिवीको दीक्षान्त समारोहमा यस वर्ष सबैभन्दा बढ़ी व्यवस्थापन संकायका विद्यार्थी दीक्षित हुने भएका छन्। पछिल्लो समय त्रिवी व्यवस्थापन संकायमा समय सान्दर्भिक र विश्व बजारसँग प्रतिस्पर्धा गर्न सक्ने कोर्स पठन पाठन हुँदै आएकाले विद्यार्थी आकर्षण बढ़ेको हो।
3: चाडपर्व नजिकैसँगै विराटनगर र आसपासका बजारमा गरिएको संयुक्त अनुगमनका क्रममा 29 फर्म कार्यवाहीमा परेका छन्। बिल बीजक विनयी भण्डारण गरिएको 540 किलो सुपारी बरामद हुनुका साथै 3 औषधि पसलमा सीलबन्दी गरिएको छ।
2: दशैं तिहार नजिकिँदै जाँदा उपभोक्ता बजारमा किनमेलको चहल पहल बढ़न थालेको छ। चाडपर्वका लागि घरायसी उपकरण, मोबाइल, ट्याब्लेटदेखि विद्युतीय द्विपाङ्गीय सवारी साधनसम्म खरिद गर्ने उपभोक्तालाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्था तथा हायर पर्चेज कम्पनीहरूले सस्तो ब्याजदरमा किस्ताबन्दी अर्थात ईएमआई सुविधा सहित वित्तीय सेवा समेत प्रदान गरिरहेका छनृ।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्को
1: खुशीको कनेक्शन
2: एनबीएल सर्वसुलभ आवास कर्जा
0: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
2: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%
0: विशेषताहरू रु 3 करोड़सम्मको कर्जा सुविधा
2: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मरमत सम्हार गर्न
0: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
2: न्यून सेवा शुल्क न्यून ब्याज दर
0: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस् शर्तहरू लागू हुनेछन्
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क

0: पर्वमा सिजीका साना घरायसी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेगौली सेराईको यात्राको मौका पनि। सिजी, भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब विदेशका खबर। संयुक्त राज्य अमेरिकाले बिहिबार भेनेजुएलाका पदच्युत राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेस विरूद्ध नयाँ यातना आरोप दर्ता गरेको छ। यसले अमेरिकी हिरासतमा रहेका यी दुई विरूद्ध बढ़दो आपराधिक मुद्दालाई थप बलियो बनाएको छ। मादुरो र फ्लोरेसले जनवरीमा काराकासको आफ्नो परिसरबाट असाधारण अमेरिकी सैन्य छापा मार्फत पक्राउ परेपछि पहिले नै संयुक्त राज्य अमेरिकामा लागू औषध तस्करी र हतियार सम्बन्धी आरोपहरू समेत सामना गरिरहेका छन्। बिहिबार सार्वजनिक भएको अदालती कागजात दुबईलाई अब यातनाको षड्यन्त्रको अतिरिक्त आरोप समेत लगाइएको छ।
3: अब खेल र खेलाड़ीका खबर। आईसीस नेपालमा क्रिकेटको सबैभन्दा ठूलो घरेलु प्रतियोगिता नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करण शुरू हुन अब धेरै समय बाँकी छैन। मैदानमा आठ टोली भिड्ने तयारीमा छन्। समर्थकमा प्रतियोगिताको प्रतीक्षा बढ़दै गएको छ, तर एनपीएलको अर्को महत्वपूर्ण तयारी भने अहिले मैदान बाहिर अड्किएको छ, अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको मान्यतामा।
2: अब कला तथा मनोरञ्जन। नेपालीहरूको महान पर्व बड़ा दशैंको माहौल शुरू हुँदै गर्दा आजदेखि देशभरका सिनेमा घरमा दुई चलचित्र प्रदर्शनमा आएका छन्। शुक्रबार प्रदर्शन अन्तर्गत आजदेखि प्रदर्शनमा आएका चलचित्र हुन् विनय राज पौडेलको निर्देशनमा रहेको अप्सरा र डीडी किन्लेको निर्देशनमा रहेको टनेल 26, द कर्स बिनिथ द माउन्टेन। हरर तथा जम्बी ट्रिलर जनरामा निर्माण भएको टनेल 26 र तथा पारिवारिक तथा सामाजिक विषयवस्तुमा आधारित अप्सरा एकै मितिमा देशभरका हलमा प्रदर्शनमा आएका हुन्।
3: मैले एमाले अब विचार विश्लेषणको पालो। मैले एमाले छाडेर हिँड्नु ब्लण्डर भयो, यो पूर्व प्रधानमन्त्री झलनाथ खनालको भनाई हो। नागरिक दैनिकले पूर्व प्रधानमन्त्री झलनाथ खनालसँग संवाद गरेको छ। उहाँ भन्नुहुन्छ, म नेकपामा छु तर नेकपा जसरी नेकपा हुनुपर्छ त्यो हिसाबले रूपान्तरण हुन सकिरहेको छैन। यसमा वैचारिक संगठनात्मक पद्धति, कार्यशैली र कार्यपद्धतिका समस्या छन्। विधि र विधानका समस्या समेत छन्। त्यसैले यी समस्याको समाधान खोज्न कहिलेकाहीँ सामान्य ढर्राबाट बाहिर निस्केर सोच्नुपर्छ। म अहिले अलिकति आउट अफ बक्सबाट पार्टी र समग्र आन्दोलनलाई हेर्दैछु। यसको अर्थ पार्टी छाड्ने होइन, पार्टीलाई रूपान्तरण कसरी गर्ने भन्ने समाधान खोज्ने प्रयास हो। विभाजन होइन, पुनर्गठन र एकीकरण चाहिन्छ भन्ने हो।
2: हौस त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम संसार भर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खिम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
4: रेडियो साइनो 89.8 मेगाहर्ज, तपाईं हाम्रो अटुट साइनो।
5: औलो कसरी सर्छ? संक्रमित एनोफिलिस सातको पोथी लामखुट्टेले मानिसलाई टोक्दा औलो रोग सर्दछ।
6: औलोका लक्षणहरू, मुख्य लक्षण काम ज्वरो आउनु हो। ज्वरो एक दिन बिराई वा नियमित आउन सक्छ। ज्वरो आउँदा प्राय जाडो लाग्ने, काप छुट्ने र पसिना आउने हुन्छ। टाउको दुख्ने, थकान कमजोरी महसुस हुने, वाकवाकी लाग्ने, बान्ता हुने। गम्भीर तथा जटिल औलो भएमा हात जोड्नेहरू दुख्ने, बेहोस हुने, सास फेर्न गाह्रो हुने आदि औलो सार्ने लामखुट्टेले साँझ र रातिको समयमा बढ़ी टोक्ने हुँदा सकेसम्म साँझ पख घर बाहिर नबस्ने। बाहिर जाँदा वन जंगल अथवा खेतीबारीमा लामखुट्टेको टोकाईबाट बच्न पूरा शरीर ढाक्ने लुगा लगाउने वा शरीरको खुल्ला भागमा लामखुट्टे धपाउने मलमको प्रयोग गर्ने।
7: साहिनो समय सूचक, अहिले बिहानको 6 बज्यो 8:06 AM। यति बेला बिहानको 6 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर।
8: अक्टोबर 9 तारिक सन् 2026 नेपाल सम्मत 1146 असोज कृष्ण पक्षको चतुर्दशी तिथि, आज विश्व हुलाक दिवस।
9: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
10: बाढ़ीबाट क्षतिग्रस्त अधिकांश सड़क पुनर्निर्माण भएसँगै यातायात सहज बन्दै चाडपर्वमा हवाई भाड़ा यथावत राख्ने सहमति। चाडपर्व लक्षी सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ आजबाटै खुल्दै।
9: हिमालयन रि इन्सुरेन्स ठगी र सम्पत्ति शुद्धिकरण प्रकरणमा भट्ट गोल्छा सिलवाल सहित 20 जना विरूद्ध मुद्दा दायर। कांग्रेसमा नयाँ नेतृत्वका लागि आज मतदान हुने। 7,000 बढ़ीले मतदानमा सहभागी हुँदै एमाले थाई समिति बैठक आज पनि बस्दै।
10: सर्वोच्चको आदेशपछि सुदूरपश्चिमको बजेट ल्याउने बाटो खुल्यो। विपन्नले निशुल्क उपचार प्राप्त गर्नको लागि बागमती प्रदेश सरकारद्वारा 17 अस्पतालसँग सहमति। बाँदर तथा किसानका खेतीबालीमा नोक्सानी गर्ने प्राणीको व्यवस्थापनमा कानून आवश्यक।
9: एलनिनोको प्रभाव डिसेम्बरमा तीव्र बन्ने राष्ट्रसंघको चेतावनी। युक्रेनमा यात्रुवाहक बसमा आक्रमण हुँदा 33 जनाको मृत्यु। इथियोपियामा आक्रमणको चेतावनी।
10: र नेपाली फुटबल टोली फिफा वरियतामा एक स्थान खस्कियो। भारत 138 स्थानमा यथावत। आईसीसीको आगामी बोर्ड बैठक नेपालमा गर्ने तयारी।
11: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
10: साझा खबरको शुरूमा क्षतिग्रस्त भएका राजमार्गहरू पुनर्सञ्चालन भएपछि अब चाडपर्व सहज हुने प्रसंग।
9: भोटेकोशी त्रिशुली हिमबारी र असोज दोस्रो साताको अविरल वर्षाका कारण क्षतिग्रस्त अधिकांश राजमार्ग तथा सड़क पुनः सञ्चालनमा आएका छन्। आउने लागेका ठूला चाडपर्वलाई लक्षित गर्दै सरकारले युद्धस्तरमा मरम्मतको काम अगाडि बढ़ाएपछि अवरूद्ध राजमार्ग तथा सड़क सञ्चालनमा आउन थालेका हुन्। असोज 8 देखि 11 गतिसम्मको देशव्यापी वर्षाले देशका बाँकी भूभागमा थप क्षति पुर्याएको थियो। बाढ़ी पहिरो र सड़क कटानका कारण सड़क सञ्जाल अवरूद्ध बनेपछि जावत र खाद्यान्न ढुवानीमा समेत असर परेको थियो। सड़क विभागका उपमहानिर्देशक तथा प्रवक्ता शुभराज न्यूपानेले भदौ र असोजको बाढ़ीबाट क्षतिग्रस्त अधिकांश सड़क तथा राजमार्गमा यातायात सञ्चालन भइरहेको र बाँकी रहेका सड़क तथा राजमार्गमा यातायात सञ्चालनका लागि तीव्र गतिमा काम भइरहेको समेत जानकारी दिनुभएको छ। उहाँका अनुसार बाढ़ी पहिरोले क्षतिग्रस्त पृथ्वी राजमार्ग, बीपी राजमार्ग, कान्तिपथ, अरणीको राजमार्ग, त्रिभुवन राजपथ पुनः सञ्चालनमा आइसकेका छन्। त्यस्तै गरी भोटेकोशी त्रिशुली हिमबारीकै कारण ठप्प रहेको गल्छित पेत्रावती सड़क खण्डमा यातायात पुनः सञ्चालनमा आइसकेको छ। हिमबारीले रसुवा, नुवाकोट, धादिङ, चितवन लगायतका जिल्लामा सड़क पूर्वाधारमा क्षति पुर्याएको थियो। हिमबारीले भोटेकोशी त्रिशुली करिडोरका मुख्य सड़क तथा पुलहरू समेत बगाएको थियो। हिमबारीले मुख्य पासाङ लामो राजमार्ग क्षतिग्रस्त बनाएपछि वैकल्पिक राजमार्गका मार्गका रूपमा काठमाडौँ टोखा छहरे गटखार पुल आप्रन्जा र लचाङ समरथली पार्टी खर्क हुँदै बोक कालिका स्थान धुन्चे सड़क खण्ड मर्मत गरी 4 चक्के साना सवारी साधनका लागि समेत बाटो खुला गरिएको छ। हिमबारीले बगाएको गल्छी बेत्रावती खण्डमा नयाँ ट्रयाक खोलिएको र रसुवालाई पुनः सड़क सञ्जालसँग जोड्ने काम भइरहेको समेत बताइएको छ। यस खण्डमा बेली ब्रिज राख्ने काम भइरहेको छ। त्यसै गरी नारायणगढ़ मोगलिन सड़क खण्डमा पहिरो सफा गरेर यातायात पूर्ण रूपमा सञ्चालनमा ल्याइएको छ। असोज दोस्रो साता रोशी खोला को बाढ़ीले क्षति पुर्याएको बीपी राजमार्गका विभिन्न ठाउँमा पनि अस्थायी डाइभर्सन र वैकल्पिक ट्रयाक निर्माण गरी बाटो सञ्चालनमा ल्याउने काम अगाडि बढ़ेको छ। कालीगण्डकी करिडोर अन्तर्गत नवलपरासी पूर्वको बौद्धी काली गाउँपालिका 3 जन्ती पहिरो क्षेत्र र बागलुङको बेलबगर क्षेत्रमा सड़क खुलाएर एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको समेत सड़क विभागले जनाएको हो।
10: कांग्रेसमा नयाँ नेतृत्व चयनका लागि मतदान आज बिहानबाट शुरू हुने भएको छ। हिजो मतदान गर्ने तालिका रहे पनि मतपत्र छपाईमा ढिलाइ भएका कारण आजको लागि सारिएको हो। निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार आज बिहान 7 बजेदेखि अपरान्ह 3 बजेसम्म मतदान हुनेछ। यसअघि हिजो बिहान 7 बजेदेखि मतदान हुने भनिएको थियो। मतपत्र छपाईमा भएको ढिलाइले 10 बजे त्यसपछि एक बजे र त्यसपछि दुई बजेबाट मतदान हुने भनिएको थियो। अपरान्ह चार बजे मात्र मतपत्र छपाई भएर आएको थियो। साँझ मतदान शुरू गर्दा सुरक्षा लगायतका चुनौती हुने देखिएपछि आज बिहानका लागि मतदान सारिएको हो। कांग्रेसले यसपटक विधान संशोधन गरेर ठूलो केन्द्रीय समितिको व्यवस्था गरेको छ। उम्मेद्वारको सूची पनि ठूलो भएका कारण मतपत्र छपाईमा ढिलाइ भएको निर्वाचन समितिले जनाएको छ। मतदान ढिलाइ हुनुमा राजनैतिक व्यवस्थापन गर्न जोड़िएका नेताहरूका लागि सहज बनाउन गरिएको सभापति गगन थापाले बताउनु भएको छ। यसैबीच पूर्व प्रधानमन्त्री मातहतमा पूर्व राष्ट्रपति आउनु भएको छ। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी एघारौं वर्षपछि पदीय जिम्मेवारी सहित एमालेको पार्टी राजनीतिमा प्रवेश गर्नुभएको छ। उहाँले हिजो एमाले वरिष्ठ नेताको शपथ लिनुभएको हो। मुलुकको सर्वोच्च पद राष्ट्रपतिमा करिब सात वर्ष बहाल हुनुभएको भण्डारीले वरियतामा एमालेको पूर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पछिको वरियता रोज्नु भएको हो। दलको आबद्धता त्यागेर राष्ट्रपति उपराष्ट्रपति भइसकेको व्यक्ति सक्रिय राजनीतिमा फर्कन पाउने या नपाउने भन्ने बारेमा विवाद भइरहेको छ। तर यो नैतिक विषय भएकाले दलीय राजनीतिमा सक्रिय हुनुहुँदैन भन्ने मत व्यापक देखिन्छ। पहिले राष्ट्रपतिका रूपमा गरेका निर्णय विवादमा आउन सक्ने विश्लेषकहरू बताउँछन्। यसअघि पनि भण्डारीकै कार्यकालमा उपराष्ट्रपति भएका नन्दबहादुर पुन नेकपाको राजनीतिमा सक्रिय हुँदा पनि यही विषय उठेको थियो।
9: यसैबीच नेकपा एमालेको थाई कमिटी बैठक आज पनि बस्दैछ। हिजोको बैठकमा चारवटा एजेण्डामा छलफल भएको थियो। हिजोको बैठकमा वरिष्ठ नेता विद्या भण्डारीलाई शपथ ग्रहण गराइएको थियो भने आज अन्य एजेण्डामाथि छलफल हुने नेताहरूले बताएका छन्। दशैंको अग्रिम टिकट खुल्न अघि नै काठमाडौँको नयाँ बस पार्कमा यात्रुको लाइन लागेको छ। सरकारले दशैंमा घर जानका लागि आजदेखि अग्रिम बस टिकट खुला गर्ने निर्णय गरेको थियो। यातायात व्यवस्था विभाग नेपाल प्रहरी र यातायात व्यवसायी तथा मजदूरहरूबीच यही असोज 20 गते विभागमा बसेको बैठकले असोज 23 अर्थात आजदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो। केही जिल्लाका यात्रु भने हिजो रातिदेखि नै टिकट लिनका लागि लाइनमा बसेका छन्। नयाँ बस पार्क संचालनमा आएसँगै लोसे बहुद्देश्य प्रणालीका महाप्रबन्धक पंकज मल्लले हिजो रातिदेखि नै टिकट लिनका लागि यात्रुहरू लाइनमा बसेको जानकारी दिनुभएको छ। आजदेखि अग्रिम टिकट खुला हुनेछ। यता चाडपर्वको समयमा हवाई टिकटको भाड़ा बढ़ेको गुनासो आएपछि सरकारले आन्तरिक हवाई भाड़ा घटाउन पहल गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलको सक्रियतापछि आन्तरिक वायु सेवा कम्पनी स्वीकृत अधिकतम भाड़ा दर भन्दा कम टिकट बिक्री गर्न सहमत भएका हुन्। नेपाल नागरिक उड्डयन प्राधिकरणले हिजो आन्तरिक उड़ान गर्ने वायु सेवा कम्पनीका संचालक तथा प्रतिनिधिसँग गरेको छलफलमा यात्रुलाई सहज हुने गरी स्वीकृत दर भन्दा सस्तोमा टिकट उपलब्ध गराउने सहमति समेत जुटेको हो। प्राधिकरणका प्रवक्ता विक्रम राम गौतमले चाडपर्व नजिकै गर्दा हवाई टिकटको माग बढ़ेसँगै केही गन्तव्यमा भाड़ा महँगीको गुनासो यात्रुबाट आएपछि हवाई भाड़ाका विषयमा छलफल भएको बताउनु भएको छ।
10: चालू आर्थिक वर्षको बजेट सम्बन्धी सर्वोच्चमा परेको रेटुङ्गोमा लागि मात्रै सुदूरपश्चिम प्रदेश सरकारले नयाँ बजेट ल्याउने भएको छ। आर्थिक वर्ष 2082-84 को बजेट ल्याउने अन्तिम तयारीमा रहेको बेलामा सर्वोच्चले कारण देखाओ आदेश जारी गरेको थियो। सुदूरपश्चिम प्रदेश सरकारको तर्फबाट नयाँ बजेटको बचाउ गर्दै सर्वोच्चमा मुद्दा लड्नुपर्ने भएपछि सुदूरपश्चिम प्रदेशका मुख्य न्यायाधिवक्ता ठेकेन्द्र राज जोशीले पदबाट राजीनामा दिनुभएको छ। उहाँले बुझाएको राजीनामा प्रदेश प्रमुख नजीर मियाले स्वीकृत समेत गरिसक्नु भएको छ।
9: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा संरक्षणको नाममा बाँदर आतंकले किसानलाई शास्ति,
12: संरक्षणको नाममा संरक्षणै गर्न नपर्ने नेपालको कानूनले संरक्षण गर्न नभनेको यो रातो बाँदर, दुम्सी, बँदेल यस्ता जनावरहरूले बढ्ने मौका पाए।
10: कर्णालीमा वर्षौं पुरानो आयोजना अलपत्र साख फर्काउने अभियानमा मधेस प्रदेश लगायतका खबर र कार्टुन पनि बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
13: विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
14: सबैभन्दा महत्वपूर्ण कुरा
9: छ महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
13: छ महिनापछि बाल बालिकालाई उमेर अनुसार नरम राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल अण्डा दुधजन्य पदार्थ साग सब्जी फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
9: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याउ।
14: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौ। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौ।
13: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन। बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
15: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
16: पशुको दाना पानी। पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको ओसिलो ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
13: पशु स्वास्थ्य। धागुते चरचरे लम्पी स्किन पटकी लगायतका संक्रामक रोगहरू फैलन सक्नुहुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
16: नेपाल सरकार पशु सेवा विभाग संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकोराब सीआईएनद्वारा जनहितका लागि जारी सन्देश।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
8: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुन्दै हुनुहुन्छ। अब आज काठमाण्डुबाट प्रकाशित पत्र पत्रिकाका खबर।
9: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा बिचौलिया भट्ट विरूद्ध छैठौं मुद्दा शीर्षकको खबर प्रकाशित छ। यसलाई सुभाष भट्टले लेख्नु भएको छ। विगतमा सत्ता चलाउनेसम्म शक्तिशाली पहुँच बनाएका बिचौलिया दीपक भट्ट विरूद्ध छैठौं मुद्दा दायर भएको छ। पाँच मुद्दा अदालतमा विचाराधीन रही हाल हिरासतमा रहेका भट्टसहित बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष सूर्य प्रसाद सिंहवाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष शेखर गोल्छा लगायतका 18 विरूद्ध हिजो सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको हो। याइजी दाहालले आचरण विपरीत गतिविधि गरेको निष्कर्ष बर्खास्तेसम्मको सिफारिस शीर्षकमा नवराज मैनालीले लेख्नुभएको खबर पनि प्रकाशित छ। त्यस्तै भित्रपृष्ठमा जलवायु जन्य विपदको चपेटामा औद्योगिक क्षेत्र शीर्षकको एम वनले लेख्नुभएको खबर प्रकाशित छ। बाढ़ी पहिरोले आपूर्ति श्रृंखलाको उत्पादनदेखि वितरणसम्म प्रभावित भएको छ। क्षतिले आर्थिक वृद्धिमै असर पुग्ने विज्ञहरूले बताइरहेका छन्। त्यस्तै भित्रपृष्ठमा कोरोला नाका सोमबारदेखि केन्द्रीय सड़क सञ्जालमा जोड़िँदै शीर्षकको अर्को खबर प्रकाशित छ भने दशैंभर जुनसुकै ब्राण्डका खाली सिलिण्डर साटेर ग्यास पाइने शीर्षकको अर्को खबर छ। सरकारी निकायको समन्वयमा उद्योगीले काठमाडौँमा उपलब्ध जुनसुकै ब्राण्डका खाली सिलिण्डर साटेर उपभोक्तालाई ग्यास दिनुभएका छन्। भारतबाट नियमित आयात भइरहेको र राजमार्गमा पनि कुनै अवरोध नभएको अवस्थामा उपत्यकामा ग्यास आपूर्ति सहज हुन नसकेपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशनमा एकीकृत बिक्री केन्द्र मार्फत उपभोक्ताले जुनसुकै ब्राण्डको सिलिण्डर साटेर पनि पाउने भएका छन्। मन्त्रालयका अनुसार आयल निगम र उपत्यकाका तीनवटै जिल्लामा प्रशासन कार्यालयको समन्वयमा ग्यासको एकीकृत बिक्री केन्द्र राख्न निश्चित ठाउँ तोकिनेछन् र एक जिल्लामा तीन भन्दा बढ़ी बिक्री केन्द्र राख्ने समेत मन्त्रालयले जनाएको छ। गोर्खापत्रको पहिलो पृष्ठमा भोटेकोसि बारी आईपीयूको आकस्मिक प्रस्ताव शीर्षकको खबर प्रकाशित छ। रसुवाको भुटीकोशी बाढ़ी अन्तर्गत व्यवस्थापकीय संघको आकस्मिक विषय बनेको छ। हिमालय क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको उक्त विषय छलफलका लागि नेपालले गरेको प्रस्तावलाई आईपीयूका सदस्य राष्ट्रका प्रतिनिधिको दुई तिहाई मत प्राप्त भएको खबरमा उल्लेख छ। नतिजा सुधारको संकल्प शीर्षकमा सूर्य प्रसाद पाण्डेले लेख्नु भएको खबर प्रकाशित छ भने पितृपृष्ठमा रसुवा बाढ़ीबाट भएको क्षतिको कृत प्रतिवेदन पेश शीर्षकको खबर छ। त्यस्तै विपन्नको उपचार गर्न अस्पतालसँग सम्झौता शीर्षकमा अर्को खबर प्रकाशित छ। बागमती प्रदेश सरकारले विभिन्न नागरिकको उपचारमा सहुलियत उपलब्ध गराउन चितवन सहित काठमाडौँ उपत्यका 17 अस्पतालसँग सम्झौता समेत गरेको छ। त्यस्तै स्कब टाइफस नियन्त्रण गर्न प्रदेश तथा स्थानीयसँग समन्वय शीर्षकको खबर पनि प्रकाशित छ। देशका 74 जिल्लामा स्कब टाइफस संक्रमण देखिएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रोगको निगरानी तथा जनचेतनामूलक गतिविधिलाई तीव्र दिनुभएको छ।
17: यसैबीच नागरिक दैनिकको पहिलो पृष्ठमा कर्णालीमा वर्षौं पुराना योजना अलपत्र शीर्षकमा गोविन्द केसीले लेख्नु भएको छ। कर्णालीका 8 जिल्लामा सड़क तथा पुल गरी 19 योजना निर्माण ठेक्का

0: जनाउँदै बाँदरले आतंक मचाइरहेका छन्। संरक्षणका नाममा बाँदर दुम्सी र बगेलहरू शिकार गर्न नदिँदा व्यवस्थापनमा समस्या भएको हो। यसै विषयमा आज हामीले बाँदर विज्ञ तथा प्राणी शास्त्री डाक्टर मुकेश कुमार चालिसीसँग कुराकानी गरेका छौं।
1: हिजो कृषि प्रणालीमै सबैजना आश्रित भएको हुनाले गाउँघरमै मानिसहरू रहन्थे र त्यसको लागि सुरक्षाको व्यवस्था पनि थियो। युवा वयस्कहरू सबै गाउँमा हुन्थे। अहिले युवा वयस्कहरू धेरै कमाउने नाममा शहर बजार अथवा विदेशतिर लागेपछि गाउँघरमा नसक्ने अबोध बालबालिकाहरू अथवा बुढाबुढी मानिसहरू रहने, ती खेती प्रणाली विस्तारै संकुचन हुँदै गयो र गाउँको वरिपरि मात्रै बाँकी रह्यो। अब गाउँको वरिपरि बाँकी रहँदाखेरि पिँढीमा बसेर आँगनमा बसेर पनि बुढाबुढी केटाकेटीले बाँदर आएको देख्ने भए।
2: संख्या बढेर हो कि अलिकति बढी बाँदरको संख्या बढे कि
1: हो? पछिल्लो खेप फेरि के भयो भन्नुहोला भने संरक्षणको नाममा संरक्षणै गर्नु नपर्ने, नेपालको कानूनले संरक्षण गर्न नभनेको यो रातो बाँदर, दुम्सी, बँदेल यस्ता जनावरहरूले बढ्ने मौका पाए। गैंडा हात्तीलाई आरक्षण गर्न खोजेको हो होइन, मृगहरूका विशेष जातिहरूलाई, तर सबैले आरक्षणको एकहोरो भयो।
2: हिजोको दिनमा बाँदरको छालादेखि बाँदरका मासुहरू औषधिको रूपमा प्रयोग हुन्थ्यो। स्यालका मासुहरू
1: हुन्थ्यो,
2: जिउ दुख्यो भने पुर्याउनु भन्ने कुराहरू, कतिपय त्यसैबाट मादल बनाउनेदेखि लिएर के अरे विभिन्न कुराहरू बनाउने, अब ती सबै रोकिए। अहिले
1: ती सबै रोकिए। एउटा बाहिरी हावा के चल्यो भने कसैलाई छुनै हुँदैन, जनावर छुनै हुँदैन। त्यसले गर्दाखेरि पनि कतिपय गलत खालका अथवा हामीलाई मानिसको र प्रकृतिको दुइटैको हितमा काम नलाग्ने जनावर पनि बढे।
2: अब यो वन्य जन्तु र मान्छे बीचको जुन द्वन्द बढ़िरहेको छ होइन, अब तपाईँ एउटा प्राणी शास्त्री भएको हिसाबले पनि अब यसलाई कम गर्नको लागि एउटा त नीति कानूनकै कुराहरू यहाँले भनेको जस्तो त्यसलाई चाहिँ खुन दिनु पर्यो, अर्को चाहिँ अब त्यसैबाट पनि त मान्छेको जीविकोपार्जनका कुराहरूसँग जोडिन्छन् होइन, अब त्यसलाई चाहिँ के गरिदिनु पर्यो? अब अहिले तीन तहको सरकार छ, उहाँहरूले के गरिदियो भने राम्रो हुन्छ?
1: मलाई लाग्छ यो स्थानीय तहबाट नोक्सानीको तहकिकात गर्ने, जति नोक्सानी भएको हो त्यसको आंकड़ा स्थानीय सरकारले राख्ने, उसको बजेटले आर्थिक अवस्थाले भ्याउँछ भने त्यहीबाट क्षतिपूर्ति दिने, कृषिसँग सम्बन्धित कार्यालयसँग समन्वय गरेर सम्बन्धित स्थानीय सरकारले कस्तो बाली लगाउँदा किसानको आमदानी हुन्छ, अनि अर्कोतिर फेरि यो बाँदर चाहिँ नि विभिन्न किसिमले प्रयोग हुन सक्छ, राष्ट्रिय अन्तर्राष्ट्रिय बजारमा औषधिको अनुसन्धान, सबै किसिमका औषधिको परीक्षण, अन्तिममा फाप अफाप हेर्ने बाँदरमै हो। फोहोरलाई उही मोहर भने जस्तो यो हामीलाई दुःख दिइरहेको जनावरबाट देशले आय आर्जन गर्न सक्छ।
2: अब यो आफ्नो विज्ञतालाई अब यही कुरा नीति निर्माणमा कति परामर्श गर्छन्, कति बोलाउँछन्, के छ
1: विज्ञता हासिल गर्नलाई आफ्नै मुठीमा राख्नको लागि हत्तरपत्तर कुनै पदमा राखेर ल बसिराख थन्किराख भने जस्तै काम दिने चलन थियो भने अहिले चाहिँ नि त्यो पनि रहेन। अहिले विभिन्न खालका संसदीय अभ्यासको क्रममा सबभन्दा मजाले गरिने अभ्यास भनेको गुट गुटको हिमायती भएर, अचेलको चलन चल्तीको भाषामा भन्ने हो भने झोले झोले भएर पछि लाग्यो भने चाहिँ काम पाइन्छ।
3: बाँदर विज्ञ तथा प्राणी शास्त्री डाक्टर मुकेश कुमार चालिसीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान छ बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
0: बारीबाट क्षतिग्रस्त अधिकांश सड़क पुनर्निर्माण भएसँगै यातायात सहज बन्दै चाडपर्वमा हवाई भाड़ा यथावत राख्ने सहमति। चाडपर्व लक्षित सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ आजबाट खुल्दै।
3: हिमालयन रे इन्सुरेन्स ठगी र सम्पत्ति शुद्धिकरण प्रकरणमा भट्ट गोल्सा सिलवाल सहित 20 जना विरूद्ध मुद्दा दायर। कांग्रेसमा नयाँ नेतृत्वका लागि आज मतदान हुने, 7,000 बढ़ीले मतदानमा सहभागिता जनाउने। एमाले स्थायी समिति बैठक पनि आजै।
0: सर्वोच्चको आदेशपछि सुदूरपश्चिमको बजेट ल्याउने बाटो खुल्यो। विपन्नको निशुल्क उपचार गर्न बागमती प्रदेश सरकारद्वारा 17 अस्पतालसँग सहमति। बाँदर तथा किसानका खेतीबालीमा नोक्सानी गर्ने प्राणीको व्यवस्थापनमा कानून आवश्यक भएको विज्ञको भनाई।
3: एल निनोको प्रभाव डिसेम्बरमा तीव्र बन्ने राष्ट्रसंघको चेतावनी। युक्रेनमा यात्रुवाहक बसमा बम आक्रमण हुँदा 33 जनाको मृत्यु। इथियोपियामा आक्रमणको चेतावनी।
0: र नेपाली फुटबल टोली फिफा वरियतामा एक स्थान खस्कियो। भारत 138 स्थानमा यथावत। आईसीसीको आगामी बैठक

0: साझा खबरको अन्त्यमा कार्टुन हामीले फिटकुली .com लिएका छौं। हिजो रहेको विश्व दृश्य दिवसको सन्दर्भ पारेर यो कार्टुन राजेश मानन्दरले कोर्नु भएको छ। यहाँ एकजना एकदमै सुन्दर देखिने व्यक्ति अपेक्षाका साथ यहाँ बसिरहेका छन्। यसो हेर्दा पाको पाको पुस्ता राजनीतिज्ञ जस्तो पनि देखिन्छ र परिवर्तन केही भएन भनेर व्यङ्ग्य गर्न खोजिएको छ। यो विश्व दृश्य दिवसको दिन त केही नयाँ देख्न पाइएला कि?
1: हस् त प्राविधिक साथी रवि थितालाई धन्यवाद। अहिलेलाई दीपक आचार्य र सन्तोष गन्धर्वको विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम हिलो सांसद प्रसारण हुनेछ। सुन्ने प्रयास गर्नु

0: चाहिनो समय सूचक अहिले बिहानको 7 बज्यो 7 एएम
1: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।
2: जब तपाई कुनै चिसो वा तातो चीज खानुहुन्छ तपाईँको नसा स्टिमुलेट हुन्छ र जब यी नसाहरू स्टिमुलेट हुन्छ तपाईँको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ। दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस्। म निर्धक्का साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो।
3: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ। विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन पनि।
4: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ। के कुराको चित्त बुझिन छोरी?
5: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
4: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
5: बाबा, हाम्रै पश्चिम चितवनको साधनगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि छोरी।
4: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो। तिमी ढुक्क भएर बस, तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदनगर टाउन, चितवन।
5: सम्पर्क नम्बर 9875082997,
3: 9855010997।
0: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
6: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
0: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 9555060359 र 9555067359।
7: आमा, एक गिलास दही खाम न, साह्रै गर्मी हो।
8: आमा, मलाई दुध है।
7: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
9: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
7: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
9: भरतपुर 10 सिंचाइ रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
10: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलसुक।
11: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना। चालू आर्थिक वर्षको सुरुवाती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने बेहोरा जानकारीको लागि अनुरोध छ। सेवाग्राहीहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ। टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ। विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले केही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने बेहोरा अनुरोध छ। राष्ट्रिय राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण एप्रुभमा ढिलाइ भएको हुँदा क्रमशः एप्रुभ हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाइ रहनु नपर्ने विवरण अनुरोध छ। जिल्ला प्रशासन कार्यालय चितवन।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइन 89.8 मेगा।

0: प्रकारले नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सधैँ आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथि मिति पञ्चाङ्ग मेषादि बाह्र राशिफल। राशिफल पछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषय पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845-75-223 र 9805-75-223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउने गरेका छौं। कुनै पनि जिज्ञासा रहेका छन् भने फोन गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845-75-223 र 9805-75-223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउने गरेका छौं। कुनै पनि जिज्ञासा रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भन्ने गर्न सक्नुहुन्छ, फोन भन्ने गर्न सक्नुहुन्छ र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँहरूले प्रत्यक्ष रूपैकै साथ कार्यक्रम ज्योतिष वास्तु सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 मेगाहर्ज भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 मेगाहर्ज रत्नगर 2 टाढीबाट, इच्छाकामना एफएम 102.4 मेगाहर्ज इच्छाकामना कुरिन्टार चितवनबाट, रेडियो साहिनो 89.8 मेगाहर्ज चरौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 मेगाहर्ज भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 मेगाहर्ज सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुधोली एफएम 97.2 मेगाहर्ज दुधोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज सोलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 मेगाहर्ज लिवाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 मेगाहर्ज हेटौँडा मकनपुरबाट, रेडियो वर्षा 91.1 मेगाहर्ज मलङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 मेगाहर्ज वीरगंज पर्साबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 मेगाहर्ज नीलकण्ठी धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 मेगाहर्ज गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 मेगाहर्ज पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग पनि गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा जानकारीका लागि 9845-75-223 र 9805-75-223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा जानकारीका लागि 9845-75-223 र 9805-75-223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ, फोन भने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथिमिति अनि पञ्चाङ्गबाट राजमिति 2083 साल असोज महिनाको आज 23 गते, तदनुसार इसी सन 2026 अक्टोबर 9 तारिक, सक सम्वत्सर 1948 नेपाल सम्वत् 1146, रोद्र नामक सम्वत्सर, दक्षिणायन शरद ऋतु, आज शुक्रबार रहेको छ, आश्विन कृष्ण पक्ष तिथि रहेको छ, चतुर्दशी तिथि रहेको छ, आज विशेष गरी चतुर्दशी तिथि रहेको छ, 37 गरी 31 पला रहेको छ, नक्षत्रमा रहेको छ उत्तर फाल्गुनी नक्षत्र रहेको छ, 39 गरी 45 पला रहेको छ, योगमा रहेको छ ब्रह्मयोग 47 गरी 16 पला, करणमा रहेको छ भद्राह करण रहेको छ 8 गरी 30 पला, यानि कि बिहानको 9:25 सम्म तत्प्रान्त शकुनी करण भने रहनेछ। चन्द्रमा कन्या राशिमा श्री सूर्यनारायण चाहिँ पनि आज कन्या राशिमा, आनन्दाद योगमा आज शुभ योग रहेको छ, आज बिहान सूर्योदय विशेष गरी बिहानको ठिक 6:01 मिनटमा भयो भने सारा सूर्यास्त 5:40 मिनटमा हुनेछ। आजको दिनमा घड़ी 11:39 पला रहनेछ। आज दिन विशेष, आज चतुर्दशी श्राद्ध, शस्त्रादिबाट निधन भएकाहरूको, शास्त्रादिबाट निधन भएकाहरूको, विश्व देव सहितको एकोदिष्ट विधिवत गरिने श्राद्ध, चतुर्दशी तिथिको महालय गर्नेले अष्टमी द्वादशी र औंसी मध्ये एक दिन महालय गर्ने, प्राणनाथजीको जन्मोत्सव भनेर पञ्चाङ्गले उल्लेख गर्ने गरिएको छ। तपाईँले बुझ्नुभयो होला, आज छैन, विशेष गरी चतुर्दशी श्राद्ध हो। आज शस्त्रादिबाट निधन भएकाहरूको, विशेष गरी शस्त्रादिबाट निधन भएकाहरूको विश्वदेव सहितको एकोदिष्ट विधिवत गरिने श्राद्ध हो आज चाहिँ। चतुर्दशी तिथिको महालय गर्नेले कि त अष्टमीमा गर्नु पर्थ्यो कि द्वादशीमा गर्नु पर्थ्यो, र अब आज भने गर्न मिल्दैन, महालय चाहिँ भोलि औंसीको दिन गर्ने रहेको छ भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यो त भयो आजका तिथिमिति पञ्चाङ्ग। यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी पनि म तपाईँलाई गराउनेछु। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह, सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा पनि विशेष चर्चा भन्ने गर्नेछु। त्योभन्दा पहिला आजको समय यानि कि आजको शुभ समय, अशुभ समय, लाभ समय के कस्तो रहन्छ त भन्ने विषयमा विशेष चर्चा। आजको लागि विशेष गरी सर्वप्रथम लागौं आजको कालबेला यानि कि अशुभ समय। आजको कालबेलाको समय रहेको छ विशेष गरी बिहानको 10:23:20 बिहानको 11:50:59 कालबेला। आजको लागि लाभ बेला बिहानको 7:28:02 बिहानको 8:55:41 लाभ बेला। आजको लागि शुभ बेला बिहानको 11:50:59 1:18:38 चाहिँ शुभ बेला भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग। यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँहरूलाई ग्रह गोचरको विषयमा पनि जानकारी भने गराउनेछु। ग्रह गोचरमा सूर्य आज कन्या राशिमा, चन्द्रमा कन्या राशिमा, मंगल कर्कट राशिमा, बुध तुला राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र तुला राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि कन्या राशि उत्तर फाल्गुनको दोस्रो चरण नामा उस टोबाट आज नारी नरगन परेको छ भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग। यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँहरूलाई विशेष रूपमा गराइसके र अब भने पालो रहेको छ। आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि बाह्र राशिफल। मेष राशि उनीहरूका लागि आजको दिन स्वास्थ्य सबल बन्नुको साथै काममा उत्साह जाग्नेछ। पुरूषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिन्छ। चुनौती पन्छाएर काम बढाउन सकिन्छ। शत्रुहरू किरणा लाग्दै जानेछन् भने प्रतिस्पर्धामा पनि विजयी भइनेछ। व्यापार लगायत आर्थिक लाभ लिने योजना कार्यान्वयन हुनेछ। भौतिक साधन जुट्नले दिगो काम शुरू गर्न सकिन्छ। छोटो समयमा विशेष उपलब्धि प्राप्त हुने खालको योग भने राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन अवसरका साथै चुनौती समय देखा पर्ने समय रहेको छ। काम थाल्ने साइत पनि जुर्नेछ। सोचेको लाभ नहुन सक्छ। लाभांश अरूलाई पनि बाँड्नु पर्ला। आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छ। स्वास्थ्य चिन्ताले सताउन सक्छ। अध्ययनमा बाधा हुनेछ भने अरूका लागि बुद्धि र श्रम खर्च गर्नु पर्ला। परिस्थिति नमिल्दा योजना अधुरो रहनेछ। नयाँ काम थाल्नु अघि राम्ररी विचार पुर्याएर अघि बढ्दा नै राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिन्छ। सजग रहनु पर्ला। अनावश्यक साइन गास्नेहरूसँग सावधान रहनुहोला। नियमित काम सम्पादन भए पनि पारिवारिक मतभेदले व्यवधान निम्ति आउला। निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले सजग रहनु पर्ला। विश्वमा वचन दिने बारेले पनि अप्ठ्यारो पर्न सक्छ। महत्वाकांक्षी योजना सार्वजनिक नगर्दा नै राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन प्रयत्न गर्दा विश्वास नलागेको काम समेत बन्न सक्छ। छोटो समयमा राम्रो उपलब्धि हात पार्न सफल भइनेछ। स्रोत साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। लाभांश बढ्नाले दैनिकीमा परिवर्तन आउनेछ। रोकिएका काम बन्द जानेछन् भने नयाँ काम शुरू गर्न पनि सकिन्छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन पनि सकिने खालको योग भने राशि कर्कटलाई आजको दिनमा विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिन्छ। भोलि व्यवहारमा अलि सजग रहनु पर्ला। हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखेकाले कर्जा र उधार व्यापारमा चनाखो रहनुपर्नेछ। नियमित काममा भने सामान्य फाइदा भइरहनेछ। अरूका विषयमा चासो लिँदा केही झमेला आइलाग्न सक्छ। विवादास्पद काम जिम्मेवारी आउनाले सावधानीले मात्र कार्य सिद्धि हुने योग राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन समय फुर्सदिलो देखे पनि रचनात्मक काम गर्न सकिन्छ। पारिवारिक जमघटको स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवार जनसँगको साथले उत्साह जगाउनेछ। अप्ठ्यारो परिस्थितिलाई समेत सहज बनाउन सकिन्छ। व्यापार पेसाबाट प्रशस्त लाभ हुनेछ। आफन्तसँग सुमधुर सम्बन्धका लागि व्यवहारमा ध्यान पुर्याउनु होला। लोकाचारका लागि पछि लाग्दा फाइदा भने गुम्न सक्ने योग राशि कन्यालाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन समय फुर्सदिलो देखे पनि रचनात्मक काम गर्न सकिन्छ। पारिवारिक जमघटको स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवार जनसँगको साथले उत्साह जगाउनेछ। अप्ठ्यारो परिस्थितिलाई समेत सहज बनाउन सकिन्छ। व्यापार पेसाबाट प्रशस्त लाभ हुनेछ। आफन्तसँग सुमधुर सम्बन्धका लागि व्यवहारमा ध्यान पुर्याउनु होला। लोकाचारका लागि पछि लाग्दा फाइदा भने गुम्न सक्ने योग राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने

0: का लागि सम्झने पर्ने नाम
1: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल 9845175223 9806575223 पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: तुला राशि उनीहरूका लागि आजको दिन आकस्मिक खर्चले अर्थ अभाव देखा पर्न सक्छ। डेलेमा होस् नपुग्नाले केही चुनौती झेल्नु पर्ला। समय दिन नसक्दा काम बिग्रिन सक्छ। लगानी बढ़ाउनु पर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ। अपेक्ष लगाउनेहरू सक्रिय रहनेछन् भने सहयोग गर्नेहरू कमी मात्रा भेटिनेछन्। शुभ चिन्तकहरू समेत टाढा रहनेछन्। धेरै लगानी पछि कम मात्र फाइदा हुनेछ। अवसरका लागि केही दौड़धूप पनि गर्नुपर्ने खालको योगमय राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन मेहनतको राम्रो परिणाम प्राप्त हुनेछ। तारिफको काम सम्पादन गर्दै मनको धन आर्जन गर्न सकिन्छ। प्रत्यक्ष नतिजालाई उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा कमाउन सकिन्छ। विभिन्न भौतिक साधन जुट्दै जानेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय रहेको छ। आमदामीका नयाँ स्रोत फेला पर्दै जानेछन्। पहिलेको सफलताले नयाँ अवसर पनि दिलाउन सक्ने योग राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन महत्वाकांक्षा पूरा नहुनाले मन खिन्न रहनेछ। आफ्ना काममा अरूको मुख ताक्नेले पछि परिन्छ। उचित मूल्याङ्कन भए पनि मेहनतको प्रतिफल हात पार्न समय लाग्नेछ। कुनै काम सम्पादन भए पनि तत्काल धेरै आमदानीको आशा नराख्दा राम्रो हुनेछ। पछि फाइदा हुने काम प्रारम्भ गर्न सकिन्छ। काममा दोहोर पतन गर्नुपर्ने योग भनी देखिएको छ। मेहनतले आंशिक सफलता पनि प्राप्त हुने खालको योग भनी राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन जिम्मेवारी प्राप्त भए पनि उपलब्धिलाई केही समय प्रतीक्षा गर्नुपर्दा शरीरमा कमजोर भएको अनुभूति हुनेछ। लगनशील बन्दा बन्दै पनि काममा पछि परिन्छ। स्वास्थ्यको लागि आरबीआरमा सजग रहनुपर्दा पहिलेको समस्या दोहोर्याले अलमल बन्न सक्छ। समस्या दर्शाउँदा सहयोगीहरूको साथ र सहयोग पाइन्छ। आशलाग्दो काम रोकिनाले चिताको फाइदा पनि नहुन सक्ने योग राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन लक्ष्यमा पुग्न निकै संघर्ष गर्नु पर्ला। गोप्य सूचना बाहिरले अप्ठ्यारो पर्न सक्छ। समयमा गम्भीर नबन्दा व्यथामा दुःख पाइन्छ। स्वास्थ्यको लागि व्यायाम तथा आहार विहारमा ध्यान पुर्याउनु होला। कामको चाप बढ्न सक्छ। प्रत्यक्ष नतिजा कमजोर देख्नाले काम दोहोर्याउनु पर्ला। समयको तालमेल नमिल्दा योजना सम्पन्न नहुन सक्छ। आफ्नो क्षेत्रमा पनि अरूले हस्तक्षेप गर्न सक्ने योग राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन मनोरञ्जनपूर्ण रहनेछ। तर वचनको प्रहारले आफैलाई समस्या निम्त्याउन सक्छ। हातमा आएको रकम अरूका लागि खर्च गर्नु पर्ला। योजना गोप्य राखेर अघि बढ्नुहोला। परिवारजनसँग साथले केही समस्या सुल्झाउनेछन्। उधारो व्यापार गर्नुपर्ने हुन सक्छ। खानपान मनोरञ्जन र पहिरनको शोखले पनि केही खर्च बढाउन सक्छ। निम्तो मान्ने क्रममा आतिथ्य खर्चिलो बन्ने योग राशि मिनलाई आजको दिन विशेष देखिएको छ।
3: अहिले तपाई सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु। पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
1: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 98।
1: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 98451-75223, 98056-75223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ भूत, वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त, विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
4: वास्तुशास्त्र सम्बन्धी परामर्श,
3: घर घडेरीको माटो परीक्षण,
4: विदेश यात्राको समस्याको समाधान,
3: वैवाहिक समस्याको निराकरण,
4: व्यापार व्यवसायमा भएका बाधा,
3: निसन्तान सम्बन्धीका समस्याहरू,
4: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
3: नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण,
4: पितृदान,
3: ग्रह अनुसार रत्न र कवच धारण,
4: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
3: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 98451-75223 र 98056-75223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
5: यो आवाज हो सर्वर रेडियो।

0: कहा था सारा भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासा रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौं। कहाँ को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
1: नमस्ते गुरु।
0: नमस्ते, काँडोको बोल्दै हुनुहुन्छ?
1: रोल्पादेखि।
0: रोल्पा जिल्लाबाट, शुभ नाम तपाईँको भन्नुहोस् त।
1: रीता खड्का।
0: हजुर,
1: रीता खड्का।
0: रीता खड्का बोल्दै हुनुहुन्छ?
1: हजुर।
0: रोल्पा जिल्ला कुन ठाउँबाट बोल्दै हुनुहुन्छ?
1: लिवाङ।
0: लिवाङबाट बोल्दै हुनुहुन्छ? कार्यक्रम कतिको सुन्नुहुन्छ लिवाङतिर?
1: म त सुन्छ, एक दुई दिन रेडियोमा आउँदै
0: आउँदै आउनु। हजुर, रेडियोमा केही समस्या आएको छ त्यही भएर हो है। आज कसको विषयमा हेर्न चाहनुहुन्छ? आज आएको छ कि आएको छैन कार्यक्रम? हजुर, भोलि पर्सिबाट आउँछ है। कसको विषयमा हेर्न चाहनुहुन्छ आज?
1: मेरो बाबुको।
0: बाबुको जन्ममिति भन्नुहोस् त कति हो?
1: 2083
0: साल 2 महिना 22 गते, जेठको 22 गते। समय भन्नु?
1: 10 बजेर 8 मिनट
0: बिहानकी बेलुका?
1: बिहान।
0: बिहानको 10 बजेर 8 मिनटमा जन्म, 2083 साल जेठको 22 गते शुक्रबार, होइन?
1: हजुर।
0: ल सुन्नुहोस् है ध्यान दिएर। श्री गणेश आय नमः। श्रीमती रामानुजाय नमः। सर्वमंगल मंगल्य शिवे सर्वार्थ साधिके शरणेत्र मुखे गौरी नारायणी नमस्ते। मकर राशि आउँदो रहेछ, शुक्रबारको दिन मकर राशि नाम आउँदो रहेछ, छोराको खुम बहादुर भन्ने नाम आउँदो रहेछ है। के नाम राख्नु भएको छ नोरानमा थाहा छ?
1: खिमानन्द।
0: हजुर, खिमानन्द पनि ठिकै छ, नाम चाहिँ आउँछ खुबाट है, खुम बहादुर नाम आउने भनेर देखिन्छ यहाँबाट हेर्दाखेरि चाहिँ है। अनि त्यसपछि बाबुको घातकमा परेको छ तिथि, तिथि घातक भनेको चाहिँ चौथी नवमी चतुर्दशी भन्ने तिथि घातक छ। अनि मंगलबार घातक, रोहिणी नक्षत्र घातक, नम्बरमा 11 नम्बर, राशिमा चाहिँ वृश्चिक भन्ने राशि घातक भन्ने लेखिया छ। असाध्यै राम्रो छ, अलिकति नाग दोष कालो सर्प योग परेको हो
1: बाबुलाई।
0: हजुर,
1: राति राति चिक्छ सुत्या बेला
0: त्यो कालो सर्पयोग परेको भएर त्यस्तो भएको हो क्या। कालो सर्पयोगको रत्न कवच पाउँछ हामीसँग, सपनामा सर्पले लखाइटेको, सर्प जुधेको, सर्पलाई टोकेको हो, यस्तो खालको सपनाहरू देख्छन्, त्यही भएर यो समस्या भएको हो। नभए अरू त्यस्तो समस्या छैन। कालो सर्पयोगको शान्ति स्वस्तिहरू राम्रो तरिकाले गर्नुपर्छ, त्यसपछि राम्रो हुन्छ, समस्याहरू आउँदैन, बाधाहरू रोकावटहरू आउँदैन, ठिकै छ त ग्रहहरू। त्यस्तो विधि नराम्रो ग्रह भन्ने देखिँदैन यहाँबाट हेर्दा बाबुको लागि। अब यस्तो छ, अब बाबुको लागि चाहिँ अहिले हालसाल चलिराखेको ग्रह चाहिँ बाबुको लागि मंगल र अर्को चन्द्रमा चलेको छ, यो राम्रो ग्रह होइन है। मंगल र चन्द्रमा त्यति राम्रो ग्रह होइन। अब फेरि 3 वर्षसम्म चाहिँ स्वास्थ्यमा अलिकति समस्या आउने ग्रह छ। नाकको पूजा गर्नु भएको छ साउनमा? नाकको पूजा गर्नुभयो यसपालि साउनमा? हो, नाकको पूजा गर्नु भएको छ भने राम्रो छ, त्यसो चिन्ता गर्नु पर्दैन, ठिकै छ ग्रहहरू नयाँ दिनु। त्यो त हेर्नुपर्छ, जुराउनुपर्छ, त्यसोलाई मेसेन्जरमा मेसेज गर्नु, मलाई मेसेन्जरमा मेसेज गर्नुभयो भने म हेरिदिन्छु है।
1: मेसेन्जरमा फोन उठाउनु?
0: मेसेन्जरमा फोन गर्ने होइन नि त, मेसेज गर्नु न, लेखेर पठाउनुहोस् न मेसेन्जरमा के हुन्छ भन्ने म हेर्छु। हजुर, केही पठाउनु पर्दैन, जन्मिति र जन्म समय लेखेर पठाउनु, अनि भातखै गर्नुपर्ने गुरुबा कहिले गर्ने भनेर लेख्नु, म यो गते यति समयमा गर्नु भनेर म भनिहाल्छु नि। हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नु होला है। हुन्छ, उहाँले फोन गर्नुभएको थियो हामीलाई, विशेष गरी उहाँले चाहिँ रोल्पा जिल्लाबाट फोन गर्नुभएको थियो, उहाँले आफ्नो विषयमा हेर्नको लागि, छोराको विषयमा। तपाईँहरू पनि आफ्नो आफन्तको बारेमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न सक्नुहुन्छ 98451 75223 र 98056 75 223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। कोही पनि जिज्ञासाहरू रहेका छन् भने फोन गर्नुहोस्। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौं। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
2: नमस्ते गुरु।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: गोर्खाबाट प्रदीप बोलेको।
0: गोर्खाबाट प्रदीपजी बोल्दै हुनुहुन्छ, कसको विषयमा हेर्न चाहनुहुन्छ?
2: मेरो आमाको बारेमा।
0: आमाको बारेमा हेर्न चाहनुहुन्छ। गोर्खा कुन ठाउँबाट बोल्दै हुनुहुन्छ?
2: गोर्खा पालुङटारबाट।
0: पालुङटारबाट बोल्दै हुनुहुन्छ। भन्नुहोस् त, जन्ममिति कति हो माताजीको?
2: 2013 साल।
0: 2013 साल
2: चैत 30 गते।
0: चैत महिनाको 30 गते। समय
2: बिहानको 11 बजे।
0: के बार?
2: 10:30 बजीबाट 10:30 बजीभित्र पर्छ। शनिबार पर्छ होला जस्तो लाग्छ।
0: हजुर हजुर। 2013 साल चैत महिनाको 13 गते, के 30 गते भन्नुभयो होइन?
2: हजुर।
0: 30 गते शनिबार पर्दैन, शुक्रबार पर्छ है? हजुर। अनि सिंह राशि आउँछ, उत्तर फाल्गुनीको प्रथम चरण, नाम आउँछ टेबाट, टेक कुमारी नाम आउँछ। तेज कुमारी होइन, टे टीका कुमारी जस्तै, टेक कुमारी के?
2: तेज कुमारी राख्नुभएछ।
0: ए होइन होइन, तेज कुमारी त आउँदै आउँदैन नि, तेज कुमारी र तेज टेक कुमारीमा फरक पर्छ क्या है?
2: हजुर हजुर।
0: टेक कुमारी राशि सिंह राशि हेर्नुहुन्छ?
2: हजुर।
0: आजले नरगण परेको छ आमाको चाहिँ, घातकमा तिथि, तृतीय अष्टमी त्रयोदशी, शनिबार घातक, नम्बरमा दशमा, राशिमा कन्या राशि घातक छ आमाको। मांगलिक हुनुहुन्छ क्या आमा, यो मांगलिकले गर्दाखेरि आमा र बाबाको ग्रह मिल्दैन, बाबाको आयु पनि कम, स्वास्थ्यहरूमा समस्याहरू आउने ग्रह छ। मंगलबारको दिन चोखो खानै, शुद्ध भोजन गर्नुपर्ने पनि देखिन्छ। नराम्रो छैन ग्रह, ठिक छ, राम्रै छ। मांगलिकले गर्दा त्यो समस्या भएको हो क्या?
2: मांगलिकको
0: मंगलबारको दिन चोखो नित गर्ने, शुद्ध भोजन गर्ने पर्छ। अहिले दशा उल्का चलिरहेको छ फेरि है, शुक्र चलिरहेछ, उल्का चलिरहेछ। अब 2 वर्ष जति ग्रह राम्रो छैन उहाँको, अझै ग्रह बिग्रिराखेको छ। कस्तो छ माता पिताको सम्बन्धहरू, कस्तो छ? कहिले कहीँ त भइहाल्छ, तर आमा जिद्दी हुनुहुन्छ बाबा भन्दा,
2: हो
0: कि होइन? त्यस्तो छ। मंगलबारको दिन चोहोरी त गर्ने, व्रत बस्न नसके पनि अब बृहस्पतिका लाग्दै गरौ, व्रत बस्न नसके पनि माछा मासु, लसुन प्याज, मुसुरको दाल, गहत, कोदोहरू नखाने मंगलबारको दिन त्यो गर्नुपर्छ आमाले। गणेश चौथी, मंगल ज्योतिको, गणेशजीको पूजाहरू गर्ने गर्नुपर्छ आमाले। राम्रो सरकारी जागिर, सरकारी क्षेत्र राम्रो थियो बाबालाई पनि, त्यस्तो ग्रहहरू छ। ठिक छ, ग्रहहरू अलिक जिद्दी स्वभावकी हुनुहुन्छ, छिट्टो रिसाउने स्वभावकी हुनुहुन्छ, त्यसलाई कम गर्नुपर्छ भन्नु। स्वास्थ्यमा समस्या आउँदैन। अहिले चाहिँ उल्का छ आमालाई, चाहिँ उल्का भन्ने ग्रह, अब 2 वर्ष बाँकी छ, उल्काको शान्ति स्वस्थहरू गर्नु भन्नु राम्रो हुन्छ, चिन्ता नगर्नु, ठिक छ, ग्रहहरू राम्रै छ।
2: त्यो
0: 2 वर्षभित्र होइन, ग्रह शान्ति त गरिहाल्नु पर्यो नि। पर्दैन, रत्नकमल बुढेसका लागेछ, के गर्नु छ र होइन? रत्नकमल लाउनु पर्दैन, मुख बार्नै सक्नुहुन्न भने त लाउनु पर्छ, बाबाको लागि लाउने हो क्या फेरि, रत्नकमल श्रीमान श्रीमतीको लागि लाउने हो, अरूको लागि होइन। तपाईँहरूले भाइ लाउनु पर्थ्यो अब, किनकि तपाईँले अब कमाउने बेला छ, जमाउने बेला छ होइन, घर गृहस्थी चलाउने बेला छ होइन, आमाले त केही छैन, आमाको त अब छोराछोरीको सुख हेर्ने, समृद्धि हेर्ने, उनीहरूको खुसी हेर्ने बस्ने त हो नि, अब त आमाले जाइ खानु छैन, विदेश जानु छैन होइन, त्यो भएर मंगलिकको चाहिँ अलिकति विशेष ख्याल गर्नुपर्छ, अरू देश त नराम्रो छैन, ठिक छ, ग्रह राम्रै छ।
2: मंगलबारलाई
0: त अब नसक्नुहुन्छ भने व्रत बसेको राम्रो, नसके चोहोनी त गरेको राम्रो।
2: होइन,
0: त्यसले असर गर्छ, त्यही त भनिरहेको छु त मैले,
2: मंगलिकले
0: त सधैँभरि असर गरिराखेको हो नि,
2: ए हुन्छ गुरु हुन्छ हस्
0: है
2: हुन्छ
0: हुन्छ हस् राधे श्याम। उहाँले फोन गर्नुभएको थियो आफ्नो माताजीको विषयमा हेर्नको लागि गोर्खा पालिङटारबाट फोन गर्नुभएको थियो। उहाँले तपाईँहरू पनि आफ्नो आफन्तको बारेमा ग्रह र भाग्यको विषयमा जानकारीका लागि 9845275223 र 9805275223 नम्बरमा सम्पर्क तपाईँले पनि गर्न सक्नुहुन्छ। मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि आएर पनि भेटघाट भने गर्न सक्नुहुन्छ। कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गरौं। काठमाडौँको बोल्दै हुनुहुन्छ, नमस्ते। हेलो
2: हजुर गुरु प्रणाम।
0: हजुर राधे श्याम, काठमाडौँको बोल्दै हुनुहुन्छ।
2: म प्रगति नगरबाट सुजन भट्टराई।
0: प्रगति नगर भनेको कुन जिल्लाबाट बोल्दै हुनुहुन्छ?
2: नवलपुर।
0: नवलपुरको प्रगति नगरबाट?
2: हजुर।
0: कस्तो विषयमा हेर्न चाहनुहुन्छ?
2: मैले छोरीको बारेमा।
0: छोरीको जन्ममिति भन्नुहोस् त कति हो?
2: 2075 साल।
0: 2075 साल
2: असार 3-1 गते।
0: असारको 1 गते?
2: हजुर
0: हजुर। समय भन्नु?
2: 11:01 बजे 1 मिनटमा।
0: दिउँसोको 11
2: भरतपुर।
0: हो
2: हजुर भरतपुरमा।

सबैसम्मपछि पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गराइसकेका छौँ। आजका तिथि मिति पञ्चाङ्ग मेषादि बाह्र राशि फलका विषयमा जानकारी भने हामीले तपाईँलाई गराइसकेका छौँ। र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी भने गराउने बेला रहेको छ। 9845175223 र 9856575223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा

0: साई नमः 2075 साल जेठ शुक्ल पक्षको द्वितीय तिथिमा जन्म शुक्रबारको दिन मिथुन राशि आद्राको चौथो चरण नाम आउँछ नानीको छबाट छमा कुमारी नाम आउँछ अथवा छत्र कुमारी नाम आउँछ मिथुन राशि पर्छ है आदि नानी नरगण परेको छ नानीको के नाम राख्नु भएको छ चिनामा नरानमा घातक तिथि द्वितीय सप्तमी द्वादशी घातक छ सोमबार घातक नम्बरमा चार नम्बर राशिमा विशेष गरी धनु राशि घातक भनेर लेखिया छ कुण्डली भाग्य ग्रह राम्रा छन् त्यति नराम्रा ग्रहहरू छैन राम्रा छन् ग्रहहरू चाहिँ राम्रै देखिन्छ यहाँबाट हेर्दा अब 75 सालको नानीको लागि चाहिँ नि अहिले दशा भ्रामरी भन्ने ग्रह चलेको छ एउटा राहु भ्रामरी र राहुले पढाइ र स्वास्थ्य बिगार्छ जिद्दीपना एकोरो जिद्दी हुने घमण्डी हुन मन लाग्ने झगडा गर्न मन लाग्ने ग्रह पर्छ यो भ्रामरीले चाहिँ स्वास्थ्यमा समस्या विशेष गरी है एकदम ख्याल गर्नुहोला अहिले चोटपटक लाग्ने औषधि उपचारमा खर्च हुने दशाहरू पनि परेको देखिन्छ नानीको लागि एकपटक दशाको शान्ति गर्नुपर्छ भ्रामरीको र राहुको यो राहुले त पढ्न मन लाग्दैन क्या फेरि हुन्छ पढाइमा बिगार्छ राहुले चाहिँ अब धेरै समस्या छन् भने रत्न कवच लगाइदिनुहोस् राहु र भ्रामरी नवग्रहको पाउँछ होइन ग्रह शान्ति गरेर म छोरीलाई कन्ट्रोलमा लिएर आउँछु भन्नुहुन्छ भने सकभर कन्ट्रोलमा लिएर आएको नै राम्रो हुन्छ होइन नभए अरू त्यस्तो नराम्रो छैन ग्रहहरू राम्रा छन्
1: अनि स्वास्थ्य कस्तो छ गुरु
0: त्यही त स्वास्थ्य पढाइ राम्रो छ भनिसकेर अघि नै भने मैले यसमा केही
1: सम्बन्ध कस्तो छ
0: माता पितासँगको सम्बन्ध एकदम राम्रो दाजुभाइसँग एकदम अरू सबै थोक राम्रो छ छोरीको बारेमा तपाईँले चिन्ता गर्नु पर्दैन है पछि गएर रिसालु स्वभावकी हुनेछिन् घमण्डी घमण्डी खालकी एकरो एकरो खालको हुनेछ स्वभाव होइन तर अहिलेको लागि स्वास्थ्यमा समस्या राहुले पढाइ बिगार्छ 13-14 वर्षसम्म ग्रह बिग्रिएको छ फेरि 15 पुरा भएर 16 लागेपछि फेरि उल्का भन्ने ग्रह चल्छ होइन सकभर रत्न कवच लगाएको राम्रो हुन्छ त्यो चाहिँ विचार गर्नु तपाईँले अहिले पढाइमा स्वास्थ्यमा असर गर्ने ग्रह छ अरू त्यस्तो नराम्रो छैन ठिकै छ केही समस्या छ
1: होइन त्यही बलियाली स्पष्ट छैन त्यही भएर
0: राहु र भ्रामरी छ है अब रत्न कवच लगाउँदा ठिक हुन्छ जस्तो लाग्छ मलाई चाहिँ सल्लाह गर्नुहोस् तपाईँको मन भयो भने 10 बजेपछि यही नम्बरमा फोन गर्नुहोस् अर्डर गर्नुहोस् तयार पारिदिन्छु लगाउनुहोस् राम्रो हुन्छ है हुन्छ फोन गर्नुभयो कार्यक्रम सुन्दै गर्नु होला उहाँले फोन गर्नुभएको थियो हामीलाई विशेष गरी आफ्नो छोरीको विषयमा हेर्नको लागि फोन गर्नुभएको थियो नवलपरासीबाट है 98-451-75-223 र 98-056-75-223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क भन्ने गर्न सक्नुहुन्छ भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा अनि भाग्यको विषयमा जानकारीका लागि 98-451-75-223 र 98-056-75-223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क भन्ने गर्न सक्नुहुन्छ कोही मित्र आउनुभएको छ कार्यक्रम ज्योतिष वास्तुमा स्वागत गरौँ काठमाडौँको बोल्दै हुनुहुन्छ हजुर नमस्ते
2: हजुर नमस्कार गुरु
0: नमस्कार राधेश्याम काठमाडौँको बोल्दै हुनुहुन्छ
2: म धादिङबाट गुरु
0: धादिङ जिल्ला कुन ठाउँबाट बोल्दै हुनुहुन्छ
2: धादिङ जिल्ला तारी हजुर
0: हजुर कसको विषयमा हेर्न चाहनुहुन्छ
2: आज मेरो नातिनीको विषयमा हेरौँ भनेर
0: नातिनीको विषयमा हेर्नुहुन्छ जन्ममिति भन्नुहोस् त कति हो नातिनीको
2: नानीको जन्ममिति
0: 2080 साल
2: पुष महिना
0: पुष महिना
2: 10 गते
0: समय भन्नु
2: बिहान 6 बजे मङ्गलबार
0: बिहानको 6 बजे मङ्गलबार है
2: हजुर
0: सुन्नुहोस् है त श्री गणेश आयनमा श्रीमती रामानुज आयनमा नानीको 2080 साल पुष महिनाको 10 गते बिहानको 6 बजे मङ्गलबारको दिन भन्नुभएको छ वृष राशि आउँदो रहेछ मृगशिराको दोस्रो चरण नाम आउँछ बोबाट बोधलक्ष्मी भन्ने नाम आउँछ नानीको है बोधलक्ष्मी
2: बोधलक्ष्मी
0: हजुर के नाम राख्नु भएको छ नरानमा
2: भन्न त

0: खै देव कुमारी कि के भन्नुभएको थियो गुरुले, अनि अलि राम्ररी भएन भन्नुभएको थियो, अनि अहिले हजुरले भन्नुभयो
1: कस्तो राम्ररी भएको छैन भन्नाले
0: मलाई अलि हतार छ। देव कुमारी मिसिङ चाहिँ नाम भन्नुभएको थियो, त्यति नै सुने है, अनि त्यतिबाट अनि अझै राम्ररी डुबेर हेरौँला भन्नुभएको थियो गुरु। उहाँ नै अहिले संसारमा हुनुहुन्न, हेर्न पनि पाइन, डोर्याएर अलि टाढाकै हुनुहुन्थ्यो।
1: नराम त गर्नुभएको
0: हो, नराम गरेको गुरु गरेको, पूर्णिमाको जन्म हो, पूर्णिमाको दिन थियो जन्मिँदा।
1: नाम बोध लक्ष्मी अथवा बोध कुमारी है?
0: हजुर हजुर
1: हजुर। वृष राशि आउँछ है? मध्यराणी देवगण परेको छ, घातकमा परेको छ तिथि, पञ्चमी दशमी पूर्णिमा शनिबार घातक, नम्बरमा दुई नम्बर राशिमा सिंह राशि घातक परेको छ। यिनको पेटमा समस्या हुन्छ, यिनलाई पेट दुख्ने समस्या हुन्छ। पछि माङ्गलिक परेकी छिन्, लग्नेश माङ्गलिक, छिट्टो रिसर्ने स्वभावकी पनि हुनेछिन् है। माङ्गलिकको शान्तिहरू गर्नुपर्छ, पछि ठुलो भएपछि विवाहमा दाम्पत्यमा चाहिँ अलिकति विचार गर्नुपर्ने कुराहरू देखिन्छ। त्यहाँबाट हेर्दा अहिलेलाई दशा सङ्कटा चलेको छ, ग्रह राम्रो छैन, चोटपटक लाग्ने, स्वास्थ्यमा समस्या आउने, हुर्काउन बढाउन पढाउन अलिक कठिन कठिन हुने ग्रहहरू छ। यिनको लागि अरू सबै कुरा ठिक छ, यिनको पढाइमा ख्याल गर्नु पर्यो तपाईँहरूले। पढाइ यिनको त्यति राम्रो नहुने दशाहरू पर्छ है। चार वर्ष साढे चार वर्ष पछि झन पढाइमा समस्या आउने ग्रहहरू छ। त्यो बेलामा राहु भन्ने ग्रह चल्छ है नानीको। अब मंगलबारको दिन अहिलेदेखि नै चोखो खाने, शुद्ध भोजन मंगलबारको दिन गर्ने है। अनि त्यसपछि नानीले स्कूल भर्ना गर्नुभन्दा पहिला कि स्कूल भर्ना गरिसक्नु हो
0: छैन गुरु? अब अहिले यता कहाँ लिएर गए हो मम्मीले, छैन यहाँ नानी पनि छैन, त्यसो भएर कस्तो छ के छ भनेर यसो हेरौँ भनेर गुरु।
1: हजुर हजुर, नानीको चाहिँ सङ्कट छ, ग्रह राम्रो छैन, यिनी माङ्गलिक परेकी छिन् क्या?
0: हजुर हजुर,
1: माङ्गलिक परेकी छिन्। अनि छोरा बुहारीको पनि एउटाको कसैको माङ्गलिक भएर सम्बन्ध त्यति राम्रो पनि गराउँदैन, भनेको बहुविवाहका योगहरू पनि पर्न सक्छ क्या? हजुर, छोरा बुहारी कसैको
0: छैन गुरु, अहिले सम्बन्ध राम्रै छैन, त्यो भएर नि हो।
1: नजुराई नहेराइकन विवाह गर्नु भएको
0: हो? अरू चाहिँ अब मन्जुरीको बिहा हो गुरु।
1: त्यही त भनेको, नहेराइकन बिहा गर्नु भएको हो भनेको, नजुराइकन।
0: हजुर हजुर हजुर, हेराएको होइन।
1: त्यही भएर माङ्गलिक हुनुहुन्छ क्या तपाईँको बुहारी?
0: हजुर हजुर।
1: अब अलि जिद्दी जिद्दी, अलि घमण्डी घमण्डी, अलि मै जान्ने मै बुझ्ने भन्ने खालको हुनुहुन्छ कि जस्तो लाग्छ? मैले त हेरेको छैन चिना त,
0: एकदम हो गुरु।
1: होइन हो, त्यो ग्रह छ, किनकि माङ्गलिक परेपछि छोरी माङ्गलिक परेकी छिन्, आमा पनि माङ्गलिक नै हुनुहुन्छ जस्तो लाग्छ मलाई। अब माङ्गलिकको रत्न कवच बुहारीले लाउने, बुहारीले माङ्गलिकको रत्न कवच लाउने गर्नुभयो, लगाउनु भयो, मंगलबारको दिन चोखोनी त गर्नुभयो भने छोरा बुहारीको सम्बन्ध राम्रो मिलनसार हुन्छ है। यो नातिनीले पनि लाउनु पर्छ, पछि गएर विवाहमा दाम्पत्यमा यिनले अलिकति विशेष ख्याल गर्नुपर्छ, मैले अघि पनि भनेको थिएँ तपाईँलाई होइन। अरू त त्यस्तो नराम्रो छैन, ठिकै छ ग्रहहरू।
0: माता
1: पितासँग सम्बन्ध ठिक छ, राम्रै छ, त्यस्तो नराम्रो हुँदैन, ठिकै छ।
0: हजुर, अनि त्यस्तो दाजुभाइमा कस्तो आउँछ होला समस्याहरू?
1: दाजुभाइसँग सम्बन्धहरू पनि राम्रै, माइती भन्छ, माइतीसँग सम्बन्धहरू राम्रै हुन्छ, त्यस्तो नराम्रो त हुँदैन है नानीको लागि। अरू सबै कुरा ठिक छ, अहिले माङ्गलिक परेको छ एउटा, र अर्को सङ्कट आएर अर्को मंगल भन्ने ग्रह चलेको छ, अब केही समयमा राहु भन्ने ग्रह पनि चल्छ। हजुर, अलिक विशेष ख्याल दशाको शान्ति गराउनु पर्यो एक फेर, मंगल राहुको सङ्कटाको माङ्गल।
0: हामी हजुर, हामी यो दशाको शान्ति गर्दा के गर्नुपर्छ नानीलाई? नानीकोमा
1: केही पनि गर्नु पर्यो, रुद्री पूजा, नारायण पूजा लाउने, पाँचजना पाँचवटा पण्डित बोलाउने, राहुको के अरे सङ्कटाको 8,000 जाप गराउने, राहुको 18,000 जाप गराउने, मंगलको 10,000 जाप गराउने, सङ्कबाट मंगलबारको दिन पारेर अग्नि रुद्री जुराएर मंगलबारकै दिन ठ्याक्क जुर्यो भने झन् राम्रो हुन्छ होइन। यो शान्ति चाहिँ बुहारीको पनि गराउनु पर्छ, अनि मात्रै राम्रो हुन्छ, समस्या आउँदैन के।
0: हजुर हजुर
1: है, राम्रो हुन्छ, समस्याहरू आउँदैन, बाधा रोकावटहरू आउँदैन, जीवन सजिलो सरल हुन्छ।
0: कहिलेतिर गराउनुपर्छ गुरु?
1: अब अहिले त भ्याइँदैन होला, अब कार्तिकको 10 गते पछि दिन हेराएर गर्नुपर्छ।
0: ए हजुर
1: हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नु होला।
0: बुहारीको सम्बन्ध राम्रो नभएर
1: राम्रो हुन्छ, माङ्गलिक परेको छ नि त बुहारी,
0: हजुर
1: त्यो भएर त्यस्तो भएको हो क्या। हुन्छ स्वाताजी है,
0: धन्यवाद। राधेश्याम गुरु
1: उहाँले फोन गर्नुभएको थियो, हामीलाई धादिङबाट फोन गर्नुभएको थियो, उहाँले चाहिँ आफ्नो नातिनीको विषयमा हेराउनको लागि फोन गर्नुभएको थियो। तपाईँहरू पनि आफ्नो आफन्तको बारेमा ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न तपाईँले पनि सक्नुहुन्छ। 9845175223 र 9806575223 नम्बरमा सम्पर्क हुने गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँहरूलाई गराउनेछु। कुनै पनि जिज्ञासा रहेका छन् भने फोन तपाईँले गर्न सक्नुहुन्छ भन्दै आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकिएको जानकारी मलाई प्राविधिक मित्रबाट पनि इसारा भएको छ। भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईं हाम्रो अटुट साइनो।
1: जब तपाईँ कुनै चिसो वा तातो चीज खानुहुन्छ तपाईँको नसा स्टिमुलेट हुन्छ र जब यी नसाहरू स्टिमुलेट हुन्छ तपाईँको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ। दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस्। म निर्धक्कका साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो।
2: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
3: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी मुक्त हुनुहोस्।
2: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550-60359 र 98550-67359।
4: स्क्रब टाइफस रोगका लक्षणहरू: धेरै ज्वरो आउनु, काम ज्वरो समेत आउनु, टाउको धेरै दुख्नु, पसिना धेरै आउनु, आँखा रातो हुनु, झाडा पखाला लाग्नु, माइटलले टोकेको ठाउँमा रातो डावर जस्तो दाग देखिनु र पछि गएर कालो दाग बस्नु। स्क्रब टाइफस रोग लाग्नबाट बच्ने उपायहरू: खेतबारीमा काम गर्दा, वन जंगल झाडीमा जाँदा वा घाँस काट्न जाँदा पूरा शरीर ढाकिने कपडा लगाउने, साथै सम्भव भएसम्म बुट लगाउने, सकेसम्म घाँस बारी वा चौरमा नबस्ने, बस्ने परे गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने, घर वरपर झाडी घाँस तथा घुर्यान बढ्न नदिने, घर गोठमा मुसा नियन्त्रण गर्ने जस्तै उपयुक्त किसिमले अन्न भण्डारण गर्ने, समयमै उपचार नभएमा कडा खालको श्वास प्रश्वास समस्या जस्तै दम बढ्ने, श्वास फेर्न गाह्रो भई बिरामी चिकित्सक हुने र बिस्तारै शरीरका मुख्य अङ्गहरूले काम गर्न छाड्नुका साथै बिरामीको मृत्यु पनि हुन सक्छ।
5: डेंगू ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो। प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी बरसातको पानी, प्लास्टिकका भाँडाहरू, टिनका डब्बाहरू, ड्रमहरू, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ। यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ। डेंगू ज्वरोको लक्षणहरू: डेंगू ज्वरोको मुख्य लक्षण भनेको 81 उच्च ज्वरो आउनु हो। यो ज्वरो 5-7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ: असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने, धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोश हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ। डेंगू ज्वरोबाट बच्ने उपायहरू: लामखुट्टेको टोकाईबाट बच्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा, टिन, ड्रम, टायर आदिमा पानी जम्न नदिने, खानेपानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने, गमला फुलदानीमा रहेको पानी हप्तामा 2 पटक फेर्ने र पानी सुक्न दिने, पूरै शरीर ढाक्ने गरी पूरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, शुद्ध झुल प्रयोग गर्ने, स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा

0: खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने। यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं।
1: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ। विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन पनि।
2: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ। के कुराको चित्त बुझिन छोरी?
3: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
2: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
3: बाबा, हाम्रै पश्चिम स्टोनको साधनगर टाउनमा रहेको निरज फोटो एन्ड भिडियोग्राफी छ नि सही।
2: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो। तिमी ढुक्क भएर बस, तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो, लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदनगर टाउन, चितवन।
3: सम्पर्क नम्बर 9845082997,
1: 9855109997।
4: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ?
0: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप, कम्प्युटर, फोटोकपी, प्रिन्टर, सिसी क्यामेरा पाइने एकमात्र पसल लौजी कम्प्युटर, भरतपुर 20 चनौली बजार, चितवन। प्रोप्राइटर लोकनाथ लामिछाने। मोबाइल 9855524454, 9855524454। इमेल lok.logic2@gmail.com।
4: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अलार्म सिस्टम, इन्टरकम एन्ड एटेन्डेन्स साथै एएमसीमा पनि काम गरिन्छ। लोजिक कम्प्युटर, अ कम्प्लिट आईटी सोलुसन।
5: होइन ए दिदी, कतै हिँड्नु भयो? यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर?
6: मेरो मोबाइल देखेर जहिले जिस्काउँछ यो कान्छाले। अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन परेन हाम्रो चनौली बजारमा।
5: ए दिदी, त्यसै म तपाईँलाई जिस्काउँछु त। ल यता सुन्नुहोस्, हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि। ल हेर्नुहोस् त, मैले नि पुरानो मोबाइल लिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको। अनि अर्को कुरा नि दिदी, नयाँ मोबाइल किन्दा राम्रो खालको एयरफोन, मोबाइल कभर, मोबाइल ग्लास, लगभग 1200-1500 पर्ने मोबाइल एसेसोरिज उपहार स्वरूप पाइन्छ नि। साथै घडी, मोबाइलका चार्जर, कभर ग्लास, एयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ।
6: ए हो र, त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु। हजुर, विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ। सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस, भरतपुर 20 चनौली, चौतारा आडैमा। प्रोप्राइटर कृष्ण न्योपाने। मोबाइल 9845509486। अफिस आउन जान साह्रै गाह्रो भयो, एउटा साधन लिउँ कि भनेको, विश्वासिलो र भरपर्दो ठाउँ कहाँ होला?
7: लिन्छु मात्र होइन, भटभटी रिकन्डिसन एन्ड ओक्सबाट लिइहाल न। मैले त त्यहीँबाट लिएको, अहिलेसम्म राम्रै चलिरहेछ।
6: ए हो र, म पनि त्यहीँ जानु पर्यो। भाइले पनि बाइक सर्भिसिङ गर्ने भन्दै थियो, एउटै ठाउँमा आउने भयो।
8: हामी कहाँ विभिन्न कम्पनीका मोटरसाइकलहरू मर्मत गरिनुको साथै सुपर मूल्यमा पार्ट्सहरू र पुराना मोटरसाइकलहरू किन्बेच पनि गरिन्छ।
9: प्रोप्राइटर अमित परसाई, भटभटी रिकन्डिसन एन्ड वर्कसप, भरतपुर 18, चनौली बाटो, भीमनगर जाने बाटो। मोबाइल 9855582751।
10: रेडियो स्पाइनो 89.8 मेगाहर्ज, तपाईँ हाम्रो अटुट स्पाइनो।

मंगसिर 5 गतिको सम्झौतामा 60 दिनभित्र विपत्ता पारिएको मान्छेहरू सार्वजनिक गर्छु र गर्छौं भन्ने खालको प्रतिबद्धता शान्ति सम्झौतामा थियो र हामी त्यसैलाई पर्खेर बसौं। 60 दिन बित्यो तैपनि हाम्रा मान्छेहरू मारिएका छन्, जिउँदा छन्, कहाँ छन्, यी केही कुराहरू भन्न अहिलेको सरकार तयार भएन।

0: रेडियो साइनो 89.8 मेगाहर्ज तपाई हाम्रो अटुट साइनो
1: साहिनो समय सूचक अहिले बिहानको 9 बज्यो
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: नेपाली बहस
1: पेजमा नेपाली नेटवर्क सर्च गर्नुभयो भने प्रत्यक्ष रूपमा आइरहेका छौं भने युट्युब च्यानलमा नेपाली नेटवर्क टीभी मार्फत पनि हामी प्रत्यक्ष रूपमा आइरहेका छौं। आदरणीय श्रोता, नेपाली बहस धेरै नेपालीहरूले मन पराउने कार्यक्रम काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 मेगाहर्जबाट पनि हामी प्रत्यक्ष प्रसारणमा आइरहेका छौं र देशैभर र विश्वभर एकैसाथ यतिखेर प्रसारण भइरहेको नेपाली बहसमा हामी राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, कूटनैतिक, अन्तर्राष्ट्रिय क्षेत्रका विषयमा बहस र चर्चा गर्ने गर्दछौं। आदरणीय श्रोता, नेपाली कंग्रेसको 15 महाधिवेशन जारी छ, आजबाट मतदान हुँदैछ नेपाली कंग्रेसमा। कंग्रेसमा अझै पनि गुटबन्दी कायम रहेका विषयहरू पनि आएका छन्। पार्टीमा कुनै पनि गुट बनाउँदिन भनेको थिए सभापतिका उम्मेद्वार किशोर दाईले पनि मलाई समर्थन गर्नुभयो। अब नेपाली कंग्रेसमा कुनै पनि गुट छैन र हुन पनि दिँदैनौं भनेर गगन कुमार थापाले बताउँदै गर्दाखेरि आदरणीय श्रोता, अहिलेको अवस्थामा फेरि सभापतिमा पनि अर्का उम्मेद्वार रहेको पनि जानकारी प्राप्त भएको छ। हामीले 7,300 मतदाताका लागि 297 उम्मेद्वारलाई मतदान गर्न 23 प्रकारका मतपत्र छपाईमा प्राविधिक समस्या भयो, त्यसैले बिहिबारको मतदान प्रभावित बनेको हो भनेर नेपाली कंग्रेसका केन्द्रीय निर्वाचन समिति संयोजक प्रेम बहादुर खड्काले बताउनु भएको छ। तर आजबाट चाहिँ नेपाली कंग्रेसको मतदान हुँदैछ, तर विद्युतीय पद्धति र प्रणालीमा चाहिँ नेपाली कंग्रेसको मतदान किन हुन सकेन, आजको बहसको विषय त्यतातिर पनि गएको छ। त्यसैले गर्दाखेरि अब मतपत्रमै छाप लगाउनु पर्ने स्थिति आएको छ। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी यस विषयमा पनि जानकारी गराउँदैछौ, यस विषयमा बहस गर्नेछौ। जग्गा सम्बन्धी कामका लागि अब मालपोत धाइरहनु नपर्ने भन्ने खालका विषय जोडिएका छन्। सेवा प्रभावलाई नागरिकको नजिक पुर्याउने लक्ष्य रहेको छ। ल्यान्ड पुलिङ तथा जग्गा विकास कार्यक्रममा समेटिएको छ। दलितलाई 2 वर्षभित्र जग्गा दिइने र हदबन्दी सरकारबाट तोकिने यी प्रावधानहरू चाहिँ अब आउँदैछन्। संघीय संसदको अधिवेशन अन्त्य भएसँगै सरकारले भूमि सम्बन्धी ऐन 2021, जग्गा नापजाँच ऐन 2019, मालपोत ऐन 2034 र भू उपयोग ऐन 2076 विभिन्न व्यवस्था संशोधन गर्न अध्यादेश ल्याएको छ। यसमा अब नागरिकहरूलाई सहज हुने भन्ने खालका विषयहरू पनि सँगसँगै जोडिएर आएका छन्। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी यस विषयमा पनि चर्चा र परिचर्चा गर्दैछौ। आदरणीय श्रोता, स्थायी सरकारमा हुण्डरी धमाधम राजीनामा दिँदैछन् कर्मचारीहरू। सरकारले संसदमा दर्ता गरेको संघीय निजामती सेवा विधेयकमा 55 वर्ष उमेर वा 30 वर्ष सेवा अवधि पुगेका र हाल कार्यरत कर्मचारीलाई अनिवार्य अवकाश दिने प्रस्ताव गरेपछि कर्मचारीहरू धमाधम राजीनामा दिन थालेका छन्। विधेयकको विभेदकारी प्रावधान लागू हुँदा एकैपटक ठूलो संख्यामा कर्मचारी बाहिरिने र नयाँ कर्म भर्ना गर्दा राज्यमाथि ठूलो दोहोरो आर्थिक भार पर्ने पनि विज्ञले बताएका छन् र कर्मचारीहरूमा नयाँ सरकार आइसके पछाडि किन त्रायमाम छ, किन त्रास छ, कर्मचारीहरू भकाभक किन राजीनामा दिँदैछन्, आजको नेपाली बहसमा हामी चर्चा गर्दैछौ। नयाँ कर्मचारी ल्याउने, नयाँ कर्मचारी भर्ती गर्ने नाममा पुराना र अनुभव प्राप्त कर्मचारीहरूलाई बाहिर पठाउँदै गर्दाखेरि त्यसले पनि एउटा समस्या निम्त्याउन सक्छ भनेर एउटा चिन्ता पनि व्यक्त गरिएको छ, चासो पनि व्यक्त गरिएको छ। आदरणीय श्रोता, बालिन सरकारले जसरी सुशासनका कामहरू र सुशासनका नारा दिएर जसरी आफू अगाडि बढ़िरहेको छ, नेपाल सरकार अहिलेको अवस्थामा तर सरकारले राम्रोसँग काम गर्न सकिरहेको छ कि छैन, आजको बहसमा हामी यस विषयमा पनि चर्चा गर्दैछौ। आदरणीय श्रोता, हिमालयन री इन्सुरेन्स कम्पनीको रकम अपचलन गरी सम्पत्ति शुद्धिकरण गरेको अभियोगमा विवादित व्यवसायी दीपक भट्ट सहित 20 जना विरूद्ध फेरि मुद्दा दायर भएको छ। हिमालय री इन्सुरेन्स कम्पनीले एलिएट इन्सुरेन्स ब्रोकर कम्पनीलाई व्यवसाय दिएको भनी झुटो विवरणका आधारमा रकम भुक्तानी गरेको पनि खुलासा भएको छ। विभागको अनुसन्धानबाट एलिएट इन्सुरेन्स ब्रोकर प्रणालीबाट विभिन्न इन्सुरेन्स कम्पनीका रिइन्सुरेन्स हिमालयन रीले प्राप्त गरेको देखाउँदै कमिशन बापतको रकम पटक पटक गरी 28 करोड़ भुक्तानी गरेको सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले जिल्ला अदालत काठमाडौँमा दायर गरेको अभियोग पत्रमा उल्लेख छ। आदरणीय श्रोता, बिचौलिया दीपक भट्टाइतिकन सिन्धुपाल्चोक कारागारमा छन् र चोलेन्द्र शमशेर जबरा लगायतको कनेक्सन देखिसके पछाडि भट्ट एकपछि अर्को कारागारमा सरुवा भइरहेका छन्। आदरणीय श्रोता, आजको बहसमा यस विषयमा पनि हामी चर्चा गर्न चाहन्छौं र पछिल्लो समय चोलेन्द्र शमशेर जबरा जब प्रधान न्यायाधीशबाट बाहिर आइसके पछाडि पनि सर्वोच्च अदालतमा आफ्नो वर्चस्व कायम राख्न र आफ्ना वरिपरिका व्यक्तिहरूलाई घुमाउन जसरी सफल भएको भन्ने विषयहरू जोडिएर आएका छन्। स्याउका स्याउ कार्टुनका कार्टुन गइरहेको भन्ने खालका उजुरीहरू परिसके पछाडि उनीमाथि सरकारले निगरानी बढ़ाएको छ। आखिर कुरा के हो त, आजको बहसमा हामी यस विषयमा पनि चर्चा गर्न चाहन्छौं। न्यायाधीश नियुक्ति प्रक्रियामा पनि विवाद छ, न्यायाधीश नियुक्ति प्रक्रियामा वरियता मिचिएको भन्ने विषय पनि आएको छ। साँच्चै न्यायाधीश नियुक्तिमा वरियता मिचिएकै हो त, न्यायालयमा हिजो पञ्चायत काल हुँदै बहुदल हुँदै गणतन्त्रसम्म आइपुग्दाखेरि न्यायालयलाई कसैले पनि चलाएको थिएन, जसको क्रमभङ्गता भएको थिएन, तर आज आएर हरेक ठाउँमा क्रमभङ्गता गर्ने कामहरू क्रमहरू चलेका छन्। यसले के असर गर्दैछ त राष्ट्रलाई, देशलाई? आजको नेपाली बहसमा हामी यस विषयमा पनि चर्चा गर्नेछौ। आदरणीय श्रोता, विद्या भण्डारी 11 वर्षपछि पुनः एमालेको बैठकमा आएकी छिन्। पूर्व विशिष्टको दलीय राजनैतिक मुहले मर्यादामा प्रश्न छ। राष्ट्रपति दुई पटक राष्ट्रपति भइसकेको मान्छे नेकपा एमालेको कार्यकर्ता बन्न पुगेकी विद्यादेवी भण्डारीका विषयले गर्दाखेरि पदको विषयमा प्रश्न उठ्न थालेको छ, गरिमाको विषयमा प्रश्न उठ्न थालेको छ। राजनैतिक मुहले पूर्व विशिष्टको दलीय राजनीतिक मुहले चाहिँ मर्यादामै प्रश्न उठ्न थालेको छ। त्यसैले गर्दाखेरि अब नेकपा एमालेको कार्यकर्ता भएकी छन् विद्यादेवी भण्डारी। अबदेखि आदरणीय श्रोता, देशले मानेको राष्ट्रपति पदबाट दुई पटक देशलाई कि राष्ट्रपति आज फेरि एउटा पार्टीको लाइनमा आउँदाखेरि निकै ठूला प्रश्नहरू उठेका छन्। आजको नेपाली बहसमा हामी यस विषयमा पनि चर्चा र परिचर्चा गर्नेछौ। आदरणीय श्रोता, अब नेपाली बहसमा हामी भन्न चाहन्छौ, अब कसरी यो मुलुकलाई कसरी अगाडि बढाउने, यसको चाहिँ सरकारसँगका एजेन्डाहरूका विषयमा पनि आज हामी बहस गर्नेछौ। नेपाली बहसमा छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौं।

37,700 रुपियाँसम्म क्याश ब्याकको अवसर, साथै हरेक महिना हुने भाग्यशाली उपहारमा आइडियाको साइड बाई साइड रेफ्रिजरेटर जित्ने मौका, साइड बाई साइड र मल्टी डोर रेफ्रिजरेटर किन्दा इन्डक्सन निशुल्क, फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी, टप लोडमा 4 केजी र सेमी अटोमेटिकमा 2 केजी सर्फ एक्सेल निशुल्क, डिस वासर किन्दा 2 वटा वासिङ ट्याब्लेट निशुल्क। आइडिया, दसैँको खुसी घर घरमा उपहार।

0: यो दसैँ तिहारमा गोदरेज का उत्पादन किन्दा अट्र्याक्टिभ क्याश ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क, एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेज सँग मनैदेखि वाव।
1: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ।
2: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
1: विशेषताहरू:
2: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
1: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
2: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
2: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानु भई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

दशैंमा सीजी ब्रान्ड तथा सीजी मेरिडियाका होम अप्लायन्सेस र होम एन्टरटेनमेन्टका सामान किन्दा 1,02,000 रुपियाँसम्मको बचत। वासिङ मसिनमा 6 केजी, टप लोड वासिङ मसिनमा 4 केजी, सेमी अटोमेटिक वासिङ मसिनमा 2 केजी सर्फ एक्सेल, माइक्रोवेभमा कुकिङ किट र एसीमा निशुल्क जडा, साथै 0% ब्याजमा सजिलो किस्ता। सीजी भरोसा नेपालीको उत्सव दशैं तिहारको एक्सपिरियन्स लाइफ विथ सीजी।

यो दसैँमा बेपोका सामान किन्दा 30,200 रुपियाँसम्म क्याश ब्याक र निश्चित उपहार पाउनुहोस्। वासिङ मसिनमा 6 केजी सर्फ एक्सेल, डिस वासरमा 2 वासिङ ट्याब्लेट, फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर र डबल डोर रेफ्रिजरेटरमा इलेक्ट्रिक केटल निशुल्क, साथै एसीमा निशुल्क चढा, 0% ब्याजमा सजिलो किस्ता र 12 वर्षसम्मको वारेन्टी।

पर्वमा सिजीका साना घर आयासी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा चोरी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।

0: वाशर साथै हरेक महिना हुने भाग्यशाली उपहारमा आइडियाको साइड बाई साइड रेफ्रिजरेटर जित्ने मौका, साइड बाई साइड र मल्टी डोर रेफ्रिजरेटर किन्दा इन्डक्सन निशुल्क, फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी, टप लोडमा 4 केजी र सेमी अटोमेटिकमा 2 केजी सर्फ एक्सेल निशुल्क, डिस वासर किन्दा 2 वटा वासिङ ट्याब्लेट निशुल्क। आइडिया, दसैँको खुसी घर घरमा उपहार।
1: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ।
2: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
1: विशेषताहरू:
2: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
1: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
2: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
2: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।
5: हरो विषयमा सरो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चल्छौ। ग्लोबल फाइनेंस बैंक, सबैका लागि बैंक, डिस होम इन्टरनेट।
6: यतिखेर बीचमा नेकपा एमालेका नेता विशाल भट्टराई हुनुहुन्छ। भट्टराईजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
7: गुड मर्निङ, धन्यवाद।
6: भट्टराईजी, विद्या देवी भण्डारीको 11 वर्षपछि पुनः एमालेको बैठकमा पुनरागमन भएको छ। पूर्व विशिष्टको दलीय राजनैतिक मोहले मर्यादामै प्रश्न उठ्न थालेको छ, के भन्नुहुन्छ?
7: एउटा यो नेपालको राजनीतिमा अलिकति नयाँ जस्तो भयो, किनभने अब पूर्व राष्ट्रपति भनेपछि त धेरै नेपालमा हुँदा पनि हुनुहुन्न। डाक्टर रामवरण यादवले खासै इच्छा गर्नु भएन जस्तो लाग्छ। विद्या भण्डारीको स्वयंको पनि इच्छा जस्तो रह्यो। दोस्रो कुरो, पार्टीको पनि पछिल्ला दिनमा देखिएका विविध खालका समस्याहरूको कारणले आवश्यकताको महसुस पार्टीले पनि गर्यो, जसले गर्दाखेरि पार्टीको जनमत पनि घट्यो। पार्टीभित्र पनि अनेक खालका द्वन्द्वहरू पनि देखा परे। यस्तो बेलामा चाहिँ उहाँ पार्टीको राजनीतिमा प्रत्यक्ष संलग्न हुँदाखेरि ती सबै समस्याहरूलाई मिलाउन, अभिभावकत्वको ग्रहण गर्न र त्यसपछि चाहिँ पार्टीलाई सही बाटोमा लानका लागि सहयोगीको भूमिका निर्वाह हुन सक्छ भन्ने अपेक्षाका साथ पार्टीले ल्यायो। त्यो संवैधानिक र कानूनी दृष्टिले अनुचित होइन। अब सम्बन्धित व्यक्ति म अभिभावक भएर बस्छु भन्दाखेरि चाहिँ नपाउने कुरो त रहेन, बाध्यकारी कुरो भएन। तर इच्छा गरेर म राजनीतिमै सक्रिय हुन्छु, लामो उमेर बाँकी छ, मेरो अनुभव छ, त्यो देशमै खर्च गर्छु, त्यो ऊर्जा मैले पार्टीमा राजनीतिमा खर्च गरेँ भने देशलाई पनि पार्टी फाइदा होला, पार्टीलाई पनि फाइदा होला भन्ने हिसाबले उहाँले पनि एउटा सदाशयताका साथ आउन खोज्नु भएको हो। त्यसलाई धेरै ठूलो हङ्गामाको विषय बनाउनु हुँदैन जस्तो लाग्छ खेमजी मलाई।
6: अब भण्डारीलाई अध्यक्ष पछिको दोस्रो वरियतामा रहेर केन्द्रीय कमिटी, पोलिट ब्युरो, स्थायी कमिटी र सचिवालयको बैठकमा भाग लिने अधिकार पनि दिएको छ, होइन? यसले चाहिँ विधानको धारा 105 बाधा अड्काउ फुकाउ अधिकार र धारा 13 क अधिकार प्रयोग गरी विधान पनि संशोधन गरिएको छ। अहिलेको अवस्थामा विद्यादेवी भण्डारीको अभाव चाहिँ किन खड्कियो एमालेलाई? त्यसो भए
7: भयो के भन्दाखेरि, उहाँको वरियता त अध्यक्ष पछि हुने कुरा स्वाभाविक हो। पहिल्यै उहाँ चाहिँ राष्ट्रपति हुनु पूर्व 11 वर्ष पहिल्यै उहाँ पार्टीको उपाध्यक्ष हुनुहुन्थ्यो। त्यसपछि पार्टीको वेटिङ चेयरपर्सन उहाँ हुनु नै हुन्थ्यो। उहाँको आम रूपमा पार्टी पंक्तिले त्यस बेला पनि उहाँलाई पार्टीको अभिभावकको रूपमा, नेताको रूपमा देख्न थालिसकेका थिए। उहाँको शालीनता, अरूप्रति तथाभावी टिप्पणी नगर्ने कुरा, कसैलाई गाली गलौज नगर्ने कुरा, त्यसपछि चाहिँ प्रत्येक विषयमा गम्भीरताका साथ ग्रहण गर्ने लिने कुरा एउटा राम्रो बानीको रूपमा कार्यकर्ता पंक्तिले चाहिँ लिइसकेको थियो। राष्ट्रपति भइसकेपछि पनि उहाँले जे जस्ता भूमिकाहरू निर्वाह गर्नुभयो, यद्यपि कतिपय मान्छेहरूले राजनीतिक आग्रह पूर्वाग्रहका कारणले गर्दा उहाँले गरेका कतिपय निर्णयहरूलाई प्रश्न त नउठाएका होइनन्, तर वास्तवमा राष्ट्रपति सेरेमोनियल हो र क्याबिनेटले गरेको निर्णय चाहिँ उहाँको लागि त्यो स्वीकार्न बाध्यता हुन्छ। कैयौं संविधानका मुद्दाहरूमा चाहिँ राष्ट्रपतिले गर्ने छन् भनेर लेखिएको छ, गर्न सक्ने छन् भनेर लेखेकोमा नगर्न पनि पाउँछन् तर गर्ने छन् भनेकोमा चाहिँ त्यो बाध्यकारी हुन्छ। त्यो परिस्थितिलाई हिजो पनि हामीले संसदमा बुझाउन खोजेका हौं तर पनि एउटा आग्रह बोकेका मान्छेहरूले विरोध चाहिँ गरेकै हुन्, तर आम रूपमा देश र जनताको पक्षमा काम गरेकै व्यक्ति हुनुहुन्छ। त्यस नाताले चाहिँ पार्टीले उहाँको आवश्यकता बोध गर्यो र थप उहाँको ऊर्जा चाहिँ देशका लागि पार्टीका लागि लगाऊ भनेर पार्टीले त्यो अनुभूति गर्ने कुरा चाहिँ धेरै ठूलो आपत्तिको विषय नहुनुपर्ने हो जस्तो मलाई लाग्छ। अब विधानमा वरिष्ठ नेताको व्यवस्था थिएन जसले गर्दा हामीले बाधा अड्काउ फुकाउको धारा नै प्रयोग गर्नुपर्ने अवस्था रहेको छ। अब हुने विधान महाधिवेशनमा हामीले त्यसलाई व्यवस्थित गर्छौं र अगाडि बढाउँछौं। पार्टीभित्र यसले थप चाहिँ सकारात्मक भूमिका हुन्छ भन्ने अपेक्षा मैले गरेको छु।
6: अब एउटा कुरा भन्दाखेरि अब विद्यादेवी भण्डारीको इन्ट्री भइसके पछाडि चाहिँ आसन परिवर्तन भयो नि त महासचिवज्यूको धकेलिनु भयो नि त अर्कोतिर होइन?
7: अब स्वाभाविक हो, एकजना कोही थपियो भने अलिक पर भयो, अर्को एकजना थपिँदा चाहिँ अझै थप पर पुग्ने भयो। त्यो त मान्छे थपिएपछि त कोही न कोही त ओरपर सर्ने नै भए। त्यो आसनको कुरालाई एमाले त्यति गम्भीरतापूर्वक लिँदैन। यदि नियतवश गरिएको हो महासचिवप्रति चाहिँ पूर्वाग्रह नै राख्न खोजिएको हो, महासचिवलाई चाहिँ नै बाइपास गर्न खोजिएको हो भने त्यो राम्रो कुरा होइन। तर साधारण कुर्सीकै मात्रै अथवा आसनकै मात्रै कुरा, कहाँनिर बस्ने भन्ने कुरा मात्रै चाहिँ ठुलो कुरा होइन। अब महासचिव हाम्रो महासचिव पार्टीको चाहिँ एउटा असाध्यै शालीन व्यक्ति हुनुहुन्छ। उहाँले चाहिँ आफ्नो लागि म कुनै पनि प्रकारको पार्टीभित्र चाहिँ गुटबन्दी गर्दिनँ, पार्टीमा मेरा लागि म केही पनि गर्दिनँ, आम रूपमा कार्यकर्ता पंक्ति पार्टी पंक्तिले चाहिँ आवश्यकता बोध गरुन्जेल मैले पार्टीमा नेतृत्व गर्ने हो भन्ने धारणा राख्नुहुन्छ र अहिलेसम्म उहाँ कुनै पनि विषयमा चाहिँ उहाँले चाहिँ अनुचित कुराहरू बोलेको, कार्यकर्तालाई अनावश्यक आश्वासन दिएको त्यस्तो अहिलेसम्म सुनिएको छैन। विभिन्न पदहरूमा बस्दा पनि उहाँ निर्विवाद रहँदै आउनुभएको व्यक्ति हुनुहुन्छ, विचारका हिसाबले प्रष्ट हुनुहुन्छ, प्रष्ट बोल्ने भाषाहरू उहाँको असाध्यै समृद्ध छ, विद्यार्थी कालदेखि नै मैले चिनेको। त्यस कारणले उहाँ त पार्टीभित्रको एउटा राम्रो चाहिँ प्रतिभा हुनुहुन्छ। त्यस हिसाबले भन्नु पर्दाखेरि आम कार्यकर्ता पंक्तिले उहाँलाई चाहिँ असाध्यै मन पराउँछन्, राम्रो नेताको रूपमा लिएका छन्। त्यसकारण त्यसमा चाहिँ धेरै ठूलो उहाँले पनि आपत्ति गर्नु भएको छैन। त्यो आसन यताउता हुने कुरालाई अरूले पनि आपत्तिको रूपमा लिनु हुँदैन। पार्टी अध्यक्षले पनि लामो समयदेखि माया गरेको नेता नै हुनुहुन्छ उहाँ। उहाँ आफैले पनि केपी शर्मा ओली 2044 सालमा कारागारबाट उहाँ निस्किनुभयो, 14 वर्ष जेल बसेर, त्यसपछि लगातार के शंकर पोखरेलले पनि केपी ओलीलाई सघाउनु भएको छ र केपी ओलीले पनि शंकर पोखरेललाई माया गर्दै आउनु भएको छ। उहाँहरू एकदमै मिलेर काम गरिरहनु भएको हो। उहाँका धेरै गुणहरू छन्, पार्टी अध्यक्षले पनि त्यो देख्नु भएको छ, ग्रहण गर्नु भएको छ, बुझ्नु भएको छ। त्यस कारणले गर्दा मलाई लाग्छ एउटा उच्च स्तरको छवि भएको, एउटा राम्रो विचार दिन सक्ने, इमान्दार, निष्ठावान, कहिल्यै जिन्दगीभरि उहाँले चाहिँ कहिल्यै झुटो बोलेको अथवा चाहिँ गलत आश्वासन दिएको सुनेको छैन। मैले पनि लामै सङ्गत गरेको हुँ। त्यसो भएको हुनाले चाहिँ उहाँहरू मिलेरै आउनु भएको छ। स्वयं विद्या भण्डारी पनि, शंकर पोखरेल, केपी ओली, विद्या भण्डारी एउटा टिममा बसेर सधैँभरि काम गरिरहनु भएको नेताहरू हुनुहुन्छ। त्यस कारणले गर्दा आगामी दिनमा पनि उहाँहरूको मिलनले, उहाँहरूको एकताबद्ध प्रयासले र यत्रो ठूलो पार्टीलाई घेराबन्दी छ, यत्रो ठूलो संकट छ, 14 लाख भन्दा बढी मत चाहिँ हाम्रो घटेको छ, यत्रो ठूलो चाहिँ हाम्रा विरुद्धको चाहिँ हमला अल्गोरिदम, यत्रो ठूलो चाहिँ सोसियल मिडियाबाट भएको आक्रमणको बेलामा नेकपा एमाले जस्तो जनआधार भएको, सही विचार बोकेको र नेकपा एमाले जस्तो एउटा लामो इतिहास भएको पार्टीले चाहिँ थप चाहिँ उहाँ हामी एकताबद्ध भएर देश जनताका पक्षमा काम गर्नुपर्छ। अहिले आएका नयाँ शक्तिहरू स्वाभाविक रूपमा मान्छेहरूले चाहिँ नयाँले पो केही गर्छ कि भन्ने आशाको नजरले हेरे, हामीलाई विभिन्न खालका स्क्यान्डलहरू आरोपहरू लागे जसले गर्दा मान्छेहरूले विकल्प खोजे, यस्तो बेलामा विकल्प खोज्ने क्रममा केही अपरिपक्व टाइपका मान्छेहरू आए आएका थिए 64 पनि त्यस्तो निर्वाचन आएको
6: अपरिपक्व हुन्छ विशाल भट्टराईजी देशलाई त परिपक्व ढंगले अगाडि बढाउने अब त कायापलटै गर्ने तयारी छ नि त सरकारको त
7: सबै सबै तपाईँले घटनाक्रम सबै हेर्नुभयो भने सबभन्दा देशका लागि सबभन्दा अपरिहार्य दुई चारवटा कुराहरूबाट उहाँहरूका गतिविधिहरू मापन गर्नुपर्ने हुन्छ अहिलेको नयाँ सरकार रासोपा अथवा अहिलेका नयाँ शक्ति भनाउँदाहरूको हेर्नुभयो भने परिपक्वता कति देखिन्छ होइन हामी दुर्भावना राख्दैनौँ उहाँहरूप्रति एकदमै सद्भाव राख्छौँ मुलुकले लामो अस्थिरतापछि बहुमतको सरकार दुई तिहाई नजिकको सरकार प्राप्त गर्यो आज एउटा भोलि एउटा सरकारका विगतका चाहिँ त्यो कुर्सीको खेल हेरेर वाक्क तिक्क भएका जनताले चाहिँ बहुमतै दिन खोज्नुभयो अनेक प्रकारका भ्रष्टाचारका काण्डहरू आए नेताहरूप्रतिका अनेक खालका लाञ्छनाहरू आए त्यसका बीचमा स्वच्छ राम्रो काम गर्नुहुन्छ भन्ने अपेक्षाका साथ सायद मान्छेले भोट दिएका थिए यस्तो बेलामा चाहिँ हामी पनि के अपेक्षा गर्छौँ भने पाँच वर्ष सरकार निर्वाच चलोस् चलोस् मात्रै होइन राम्ररी चलोस् भन्ने अपेक्षा गर्छौँ हामी कुनै त्यसमा उहाँहरूसँग चाहिँ हाम्रो कुनै पनि दुर्भावना छँदै नै छैन तर एउटा कुरा के हो त भने सरकार बनेकै दिनबाट जे जस्ता काम र क्रियाकलापहरू उहाँहरू गर्दै हुनुहुन्छ त्यो क्रियाकलापले त चाहिँ उहाँहरूलाई परिपक्वता कोही पनि देखाउँदैन नि उहाँहरूले जस्तै कि तपाईँलाई म बताउँ धेरै ठुला ठुला भ्रष्टाचारका आरोपहरू विगतमा लागे नेकपा एमालेलाई पनि लाग्यो काङ्ग्रेस र अरू पार्टीहरूलाई पनि लाग्यो खै त उहाँहरूलाई दुई तिहाईको सरकार बनेको छ केले अवरोध गरेका छ हामीले संसद अवरोध गरेका छैनौँ संसदमा माइक फुटाएका छैनौँ कुनै घरहरू जलाएका छैनौँ हामीले अदालत र सिंहदरबारमा आगो लाउन कसैलाई आह्वान गरेका छैनौँ हामीले चाहिँ डिस्कर्डमा छलफल गरेर चाहिँ पेट्रोल बम बनाउन सिकाएका छैनौँ हामीले युवाहरूलाई चाहिँ घेर्न जाऊ भनेर उक्साएका छैनौँ सिंहदरबार डराउँछु भनेर हामीले फेसबुकमा लेखाएका छैनौँ केले रोकेको छ भत्ता भट्टी उहाँहरूले हिजो लगाएका आरोपहरू पुष्टि गर्ने गरी गर्नु पर्यो नि त काम जस्तै कि प्रक्रिय भयो एमालेका नेता कार्यकर्ताहरू हिजो भनियो कि यतिमा ओम्नीमा खै केमा अनेक किसिमका केपिओलीले चाहिँ आफैले खोजेको त्यो बालुवाटारको जग्गाको कुरामा त्यत्रो उहाँले चाहिँ सरकारी सरकारको नाममा ल्याउनुभयो त्यो चिजमा पनि केपिओलीलाई आरोप लाग्यो खोइ त खोजिहाल्ल आज तपाईँ बालेन्द्र शाह नेतृत्वको सरकारलाई हिजो हामीलाई लागेका आरोपहरूको बारेमा एक एक खोज्न केले सकेको छ यो बीचमा केपिओलीलाई पक्रिनुभयो हत्यारा भ्रष्टाचारी भनेर 13 दिनपछि छोड्न बाध्य हुनुभयो कुनै पुष्टि भएन विष्णु पौडेल हाम्रो उपाध्यक्षलाई पक्रियो कुनै पुष्टि भएन कुनै कानून आधार पत्र केही बेगर चोलेन्द्र शमशेर राणा तत्कालीन प्रधान न्यायाधीशलाई पक्राउ गरियो फेरि कुनै बेला छोडेर हिँडियो के हो
6: चोलेन्द्रको बारेमा त धेरै प्रश्नहरू आइरहेका छन् नि त विशाल भट्टराईजी चोलेन्द्रको विषयमा भएको छ सरकारै झाल्ने किसिमका स्याउका पेटीका पेटी बुझाएका विषयहरू आइरहेका छन् नि त अहिले त
7: ठिक छ उहाँ राम्रो हुनुहुन्छ मेरो दावी होइन मेरो दावी नेकपा एमालेका नेताहरू सबै राम्रा हुनुहुन्छ भन्ने पनि होइन त्यो तर एक एक खोजोस् यो सरकारले सबैलाई पक्रियोस् कारवाही गरोस् भन्ने मेरो माग हो किनभने हिजो हामीलाई आरोप लागेको छ यो सरकार चलुन्जेलमा ती जम्मै आरोपहरूको छानबिन भयो भने बल्ल जनताले थाप्माउँछन् उहाँहरूले आरोप मात्रै लाउनु भएको रहेछ साँच्चै चाहिँ एमालेका नेताहरूले काम भ्रष्टाचार गरेको होइन रहेछ भन्ने प्रमाणित हुन पनि जम्मै खोजिनुपर्छ भन्ने कुरा मेरो माग हो उहाँहरूसँग जोरदार रूपमा त्यसकारण यस्ता खालका अपरिपक्व केटाकेटीपनका गतिविधिहरू अन्तर्राष्ट्रिय फोरममा आज जसरी वैदेशिक सम्बन्ध कति धेरै असन्तुलित छ तपाईँले देखिरहनु भएको छ कहाँनिर उहाँहरूले चाहिँ त्यसमा परिपक्वता देखाउनु भएको छ भन्दाखेरि चाहिँ कहीँ पनि त्यस्तो खालको परिपक्वताको अवस्था चाहिँ अन्तर्राष्ट्रिय सम्बन्धमा कहीँ पनि देखिँदैन चीनसँगको सम्बन्ध त्यस्तै खालको छ भारतसँगको सम्बन्ध त्यस्तै छ अब देशभित्रको आन्तरिकको कुरा गर्नुहुन्छ भने यत्रा ठुला ठुला चाहिँ सङ्कटहरू देशमा आइपर्दाखेरि चाहिँ प्रधानमन्त्रीज्यू कुनै पार्टीलाई सम्झिनुहुन्न कुनै संसदलाई सम्झिनुहुन्न कुनै जनता र जनताका कुनै पनि तह र तबकासँग संवाद गर्नुपर्छ भन्ने आवश्यकता बोधसम्म प्रधानमन्त्रीज्यू गर्नुहुन्न पार्टीले गरेको कुरामा हाम्रो स्वागत छ ठुलो पार्टी हो आज राष्ट्रपा देशको 50% जस्तो भोट ल्याएको छ समानुपातिकमा उहाँले रवि लामी छानेलीले गर्नुभएको कुराहरूप्रति मेरो क्वेसन छैन ठिक गर्नु भएको छ राजनीतिक पार्टीहरूसँग संवाद गर्न कोसिस गर्नु भएको छ दिनै पछि भ्वाङ पार्ने काम प्रधानमन्त्रीज्यूका फेसबुक स्ट्याटस बोली ताली भेटघाट क्रियाकलापले देखाइरहेको छ तर त्यसलाई रफू गर्ने काम टाल्ने काम धेरै दुष्कर काम प्रयत्न गर्दै हुनुहुन्छ रवि लामिछानेले, गर्नुहोस्, उहाँलाई शुभेच्छा छ। तर उहाँले थप रवि लामिछानेले एउटा अर्को पनि भन्नुपर्छ, उहाँले पनि कडा कडा भाषण गरेर विगतमा अरू पार्टीहरूलाई गाली गर्नुभएको छ, नकारात्मकता सिर्जना गर्नुभएको छ, मान्छेहरूलाई जलाउन उक्साउनु भएको छ, कारागार तोडेर निक्लेर चाहिँ पछि फेरि झोला बोकेर त्यही कारागारमा जानुभएको छ। त्यो दिन कारागारबाट उहाँ निस्किँदाखेरि यो मुलुकमा झन्नै 14,000 कैदी बन्दीहरू चाहिँ निक्लेका छन्, त्यसमध्ये अहिले पनि झन्नै 5,000-7,000 फर्केका छैनन्। ती मान्छेहरू कहाँ के गर्दैछन् त्यसको नैतिक जिम्मा उहाँले लिनुपर्छ। अरू थुप्रै क्रियाकलाप विगतमा उहाँले यो देश जलाउनका लागि, देशलाई ध्वंस गर्ने कुरामा, उक्साहटमा उहाँको पनि धेरै ठूलो भूमिका छ। त्यसप्रति एक्सक्युज गर्नु पर्दैन उहाँले पनि, तर पनि ती सबै कुरा बिर्सिदेऊ एकछिन भनेर हेर्ने हो भने दलहरूसँग संवाद गर्ने कुरामा र सरकारलाई अलिकति थोरै भए पनि लगाम लगाउने कुरामा, परिपक्व बनाउने कुरामा उहाँले अलिअलि भूमिका निर्वाह गर्नुभएको छ। त्यसलाई म सकारात्मक रूपमै लिन्छु। आगामी दिनमा पनि उहाँ भूमिका त्यो निरन्तर दिनुहोस् भन्ने अपेक्षा पनि गर्न चाहन्छु। त्यतिले मात्रै पुग्दैन रवि लामिछानेजीले पनि, किनभने हिजो बोलेका कुराहरू रिक्याप गरेर हेरौँ न एकपल्ट, उहाँले के भन्नुभएको छ, कसरी आरोप लाउनु भएको छ, कति गाली गर्नुभएको छ, त्यसको जस्टिफिकेसन गर्नु पर्यो। गर्न सक्नुहुन्न भने सरकार लगाएर, हतियार लगाएर, प्रहरी लगाएर, के लगाएर हुन्छ त्यो प्रत्येकको छानबिन गरेर त्यसको चाहिँ हो वा होइन भन्ने कुराको उहाँले पुष्टि गर्नै पर्छ। गर्नु भएन भने इतिहासले माफी दिने होला।
6: विशाल भट्टराईजी, यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु। नमस्कार।
7: धेरै धेरै धन्यवाद खेमजी, यो दशैंको पूर्व सन्ध्यामा मलाई तपाईँको रेडियो मार्फत केही विचारहरू राख्ने अवसर दिनुभयो। देश असाध्यै ठूलो दैवी या प्राकृतिक विपत्तिको एउटा संकटमा छ। यस्तो बेलामा जनतामा धेरै ठूलो पीड़ा छ। मेरै जिल्ला ऐसेलुखर्कको युवराज राई लगायत एउटा सिङ्गो परिवारमा चाहिँ मनाङको हिम पहिरोमा परेर दुईजना र त्यसै गरी त्यही परिवारका दुईजना चाहिँ रसुवाको बाढीबाट बेपत्ता हुनुभएको छ। यत्रो ठूलो जिल्लाभरि देशभरि पीड़ा छ। यो पीड़ाका बीचमा पनि हामी दशैं मनाउन गइरहेका छौं। सिङ्गो नेपाली जनतालाई बड़ा दशैं 2083 को पावन अवसरमा हार्दिक शुभकामना पनि व्यक्त गर्न चाहन्छु। धन्यवाद।
6: हस्, नमस्कार, शुभकामना। उहाँ विशाल भट्टराई, कपाई मानेका नेता, अनि श्रोता, नेपाली बहसमा हामी छोटो विश्राम लिन्छौं। विश्रामपछि पुनः उपस्थित हुनेछौं।
8: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा कुत्रिके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
9: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

यो दसैँमा सेन्सेका सामान किन्दा 30,100 रुपियाँ सम्म क्याश ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सर्फ एक्सेल निशुल्क, अनि बम्परमा डिजी वासिङ मेसिन जित्ने मौका, 0% EMI नागरिकता भएको छ। सेन्से अध्ययारो पछि उज्यालो आउँछ।

दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिस वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई नागरिकता भए पुग्छ।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं।
2: ए भती, यो चाड पर्व भन्यो कहिले यता कहिले उता, जहिले माछा मासु कति खानु हो?
3: त्यसैले त राजा च्याउ नै खानुस् भनेको नि काका। माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् काइदा। माछा मासुमा भएको सबै तत्त्व पनि पाइने
4: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
3: हामीले राजा च्याउ त्यसै भनेको हो र।
5: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
6: यो नेपाली रेडियो नेटवर्क,
7: हर विषयमा सरो बहस, नेपाली बहस। यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ, ग्लोबल आईडी बैंक, सबैका लागि बैंक,
8: डिस होम इन्टरनेट।
9: यतिकै हाम्रो बेसमा कानूनका जानकार विश्लेषक सुशील शर्मा सापकोटा हुनुहुन्छ। सुशील जी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
10: हजुर नमस्कार।
9: फेरि सर्वोच्च अदालतमा न्यायाधीश नियुक्ति गर्दाखेरि वरियता मिचियो भनेर दुईवटा न्यायाधीशले चाहिँ क्रमभङ्गताको विषयमा नोट अफ डिसेन्ट अर्थात आपत्ति जनाएका छन्। पञ्चायत काल हुँदै बहुदल हुँदै गणतन्त्रसम्म आइपुग्दाखेरि चाहिँ वरियतामा नमिचिएको र निरन्तरता दिएको सर्वोच्च अदालतलाई न्यायालयमा चाहिँ किन यस्ता गतिविधिहरू भइरहेका छन् अहिले?
10: यस सम्बन्धमा सबैभन्दा पहिला म के निवेदन गर्न चाहन्छु भने वरियता मिचियो भन्ने कुरामा संविधानले सर्वोच्च अदालतको न्यायाधीश हुनका लागि के योग्यता मापन गरो भन्ने पहिलो निवेदन गर्न चाहे मैले। संविधानको धारा 129 उपधारा 5 के भन्छ भन्नुहुन्छ भने उच्च अदालतको मुख्य न्यायाधीशमा वा न्यायाधीशको पदमा कम्तीमा 5 वर्ष काम गरेको वा कानूनमा स्नातक उपाधि प्राप्त गरेर वरिष्ठ अधिवक्ता वा अधिवक्ताको हिसाबले 15 वर्ष काम गरेको भन्दा यी योग्यता राख्दाखेरि उच्च अदालतमा काम गरेको कम्तीमा पनि 5 वर्ष पूरा भएको जो कोही न्यायाधीश पनि सर्वोच्च अदालतको न्यायाधीशको लागि सिफारिस हुन योग्य कानूनले मानो। पहिलो निवेदन मेरो। दोस्रो निवेदन मैले के गरेँ भने जहाँसम्म वरियता मिचेको भन्ने प्रश्न आयो, मैले अहिले नाम लिँदै गरेको न्यायाधीशहरूको योग्यता वा उहाँको नियुक्तिमा प्रश्न उठाउन खोजेको होइन। मैले प्रश्न के उठाउन खोजेको भने अहिले ज जसले वरियता मिच्यो भन्दै हुनुहुन्छ उहाँहरूले यो कुरालाई मनन गर्नु भएको छ वा आफ्नो आँखा चिम्लिएर स्वार्थमा बोल्दै हुनुहुन्छ भन्ने निवेदन गरे। योभन्दा अगाडि नियुक्ति हुनुभएको महेश शर्मा पौडेल, टेक प्रसाद ढुङ्गाना, अब्दुल अजिज मुसलमान, नित्यानन्द पाण्डे, शान्ति सिंह थापा उहाँहरू श्रीमानहरूलाई नियुक्ति गर्दाखेरि उहाँहरू भन्दा माथिका वरिष्ठलाई छोडेर ल्याइएको थियो कि थिएन? यदि थियो भने अहिलेको सरकारले अहिलेको नियुक्तिलाई वरिष्ठता मिच्यो भन्न पाइन्छ। अहिले वरिष्ठता मिच्यो भनेर बोल्दै गर्नुभएको वरिष्ठतम न्यायाधीश तथा न्याय परिषदको सदस्य सामान्य माननीय श्री सपना मल्ल प्रधान र न्याय परिषदका सदस्य महेश नेपालले जे भन्दै हुनुहुन्छ उहाँहरूलाई यो विषयमा अवगत छ कि छैन? यदि छ भने उहाँहरूसँगै बसेर सपना श्रीमानले आज बेन्च तयार गरिरहनु भएको छ भन्दाखेरि उहाँको उहाँसँग के स्वार्थ छ र अहिले नियुक्तिमा के स्वार्थ पूरा भएन र उहाँ वरिष्ठता मिच्यो भन्दै हुनुहुन्छ? यदि वरिष्ठता मिचिएको अवस्था हुन्थ्यो भने उहाँहरू भोलि जो नामले उहाँहरूको नियुक्ति हुँदाखेरि उहाँहरू सबैभन्दा मोस्ट सिनियर हुनुहुन्थ्यो या उहाँहरूलाई ल्याउँदा कसैलाई छोडेर ल्याइएको थियो भने उहाँहरूले त्यो अवस्थामा किन मौन हुनुभयो र आज वरिष्ठता किन खोज्दै हुनुहुन्छ भन्दाखेरि न्यायपालिका मेरो स्वार्थ पूरा हुँदाखेरि पूरा हुने, मेरा मान्छे आउँदा ठिक हुने, मेरा मान्छे नआउँदा ठिक हुने भन्ने कसैको वीरता होइन। हेर्नुहोस्, यो आम नेपाली नागरिकले न्यायको अपेक्षा लिएर आउने न्यायको थलो हो। यदि यहाँ बसेर राजनीति गर्न खोजिन्छ, आफ्ना व्यक्ति पहिचान गर्न खोजिन्छ, आफ्ना दलका नेताले सिफारिस गरेका मान्छेलाई मात्र योग्य मानिन्छ भने यो न्यायपालिकाको लागि विडम्बना हो। नेपाली नागरिकले गम्भीर गरेर सोचौं, हामीले योभन्दा अगाडि वरिष्ठतम भनेर नियुक्ति गर्दाखेरि, ज्येष्ठता भनेर नियुक्ति गर्दाखेरि आजसम्म अघिल्लो नियुक्तिका नाम लिएका मैले न्यायमा थिएँ उहाँहरूको, मैले उहाँहरूको विरुद्ध गर्न खोजेको होइन। उहाँहरूको हिसाबमा आउँदाखेरि कसरी चाहिँ वरिष्ठता मिचिएर आज मिचियो त भन्दा यो प्रश्नको जवाब सपना श्रीमानले र न्याय परिषद सदस्य महेश नेपालले आम नेपाली नागरिकलाई दिनुपर्छ कि उहाँहरूले त्यो होइन हामीलाई जानकारी थिएन भन्नु पर्यो या थियो भने त्यही नियुक्तिमा बसेर उहाँ बेन्च सेयरिङ गरिरहनु भएको छ र आज अर्को नियुक्तिमा उहाँ विरोध गर्दै हुनुहुन्छ भने यहाँ न्यायको कमाईको लागि बोलिएको हो या स्वार्थका लागि बोलिएको हो भन्ने कुरा स्पष्ट नेपाली जनतामा आभास होस् र नेपाली जनताले हामीले नेपाली नागरिकले न्यायपालिकामा कुनै पनि व्यक्तिको पहुँच कुनै पनि व्यक्तिको स्वार्थ वा कुनै पनि व्यक्तिलाई मुलाइजा गरेर ल्याएका व्यक्ति चाहिँ ठिक र नल्याएका ठिक भनेर हामी कदापि पनि भन्न सक्दैनौँ र कुनै पनि वरियता पनि मिचेको छैन परम्परा पनि मिचेको छैन र यहाँ न्यायाधीश भनेको कुनै पनि ज्येष्ठता हुने बित्तिकै न्यायाधीश हुने होइन न्यायाधीश भनेको क्षमता चाहिन्छ योग्यता चाहिन्छ न्यायिक मन चाहिन्छ र अहिले म ठोकुवा गरेर भन्न सक्छु सर्वोच्च अदालतमा कायम रहनुभएको न्यायाधीशहरू भन्दा अहिले नियुक्ति हुनुभएको चारजना न्यायाधीश कुनै पनि गुनामा कम्ती हुनुहुन्न बरु अब्बल ठहरिनुहुन्छ होला कम्ती हुनुहुन्न आजका दिनसम्म भोलिको म फेरि भन्न सक्दिनँ त्यसकारणले हामीले नियुक्तिमा प्रश्न उठाउनुभन्दा पहिला हिजो मैले के अवस्थामा अतिक्रमण गरेर आएँ मेरो स्वयं नियुक्ति म निवेदन गर्छु सपना श्रीमानको नियुक्तिको आधार के थियो त उहाँको वरिष्ठता कुन वरिष्ठले आउनुभयो उहाँलाई हामीले नियुक्ति गर्दै गर्दाखेरि आजसम्म योग्यता मापदण्ड प्राप्त गरेका छैनौँ भने त्यही प्रश्नहरूलाई फेरि सुन्न पाइन्छ कि पाइँदैन भन्ने कुरा पनि नेपाली जनताले प्रश्न गरौं त्यसकारण न्यायपालिका भनेको तपाईँको र मेरो इच्छामा चल्ने होइन आम नेपाली नागरिकलाई न्यायको पहुँच दिने गरी न्याय प्रत्यावत हुने गरी चल्ने एउटा निकाय हो संयोग निकाय हो राज्यको अङ्ग हो र यो अङ्गमा यसरी राजनीति नगरौं राजनीति गर्न छ भने खुल्ला मैदानमा चुनाव लड्दा हुन्छ चुनाव लड गर्नुभयो पनि होला त्यसकारण मेरो निवेदन गराए के हो भने हामीले राजनीति गर्न हो भने न्यायपालिकामा न्यायाधीशको पदमा बस्नु उपयुक्त हुँदैन भन्ने मेरो निवेदन हो।
9: अब एउटा कुरा तपाईँले भन्नुभएको छ नि हरेक कुरामा न्यायालयमा चाहिँ क्रमभङ्गता हुँदैछ न्यायालयमा हस्तक्षेप हुँदैछ नयाँ सरकार आइसके पछाडि चाहिँ न्यायालयमाथि निकै ठूला प्रश्नहरू पनि उब्जिएका छन् वरियताका विषयमा यसरी सुध्रिन्छ त न्याय प्रशासन देशको
10: त्यसो हुँदाखेरि त्यसो भए हिजोका स्थितिमा राजनैतिक भागवण्डामा कहिले खुमलटार दाएको कहिले बुढानीगढा दाएको कहिले बालकोट दाएको व्यक्तिलाई नियुक्ति गर्दा न्यायपालिका सुधार हुने हो त छोडौँ त्यसरी नै छोड्दा ठिक हुन्छ भने छोड्दौँ हामी प्रश्न नगरौँ अन्यथा न्यायपालिकामा हिजो भएका पदमा बस्नु उपयुक्त हुँदैन भन्ने मेरो निवेदन हो।
9: अब एउटा कुरा तपाईँले भन्नुभएको छ नि हरेक कुरामा न्यायालयमा चाहिँ क्रमभङ्गता हुँदैछ न्यायालयमा हस्तक्षेप हुँदैछ नयाँ सरकार आइसके पछाडि चाहिँ न्यायालयमाथि निकै ठूला प्रश्नहरू पनि उब्जिएका छन् वरियताका विषयमा।

0: प्रश्न अरबौँ रुपियाँ म निवेदन लिएको अवस्थामा र त्यहाँ भएको सबै दुर्घटनामा पनि उहाँले के करोड रुपियाँ पैसा लिनुभएको थियो भन्दाखेरि त्यो मुद्दा फसला कसले गरेको थियो हिजो त्यो पनि हामीले हेर्नु. त्यसो हुँदाखेरि मेरो निवेदन गराइ के हो भने हामीले सुधारका लागि जाने हो भने क्रमभङ्ग होइन, हामीले योग्य सक्षम र न्याय दिन सक्ने मान्छे हामीलाई चाहिन्छ. क्रमभङ्ग भनेर राजनैतिक दलको झोला बोक्ने, राजनैतिक दलको सिफारिस बोक्ने, बलुवाटार धाउने, खुमलटार धाउने, बुढानीगढा धाउने, बालकोट धाउनेलाई नियुक्ति गरेर पार्टीको साधारण सदस्य भएको सभासद भएको मान्छे नियुक्ति हुनुपर्छ, त्यही न्यायाधीश कायम राख्नुपर्छ भन्ने हो भने त्यो क्रमभङ्ग गर्नुपर्छ. नेपाली जनताले त्यो खोजेका होइनन् र त्यसले न्याय दिँदैन. अहिले न्यायपालिका बिग्रिएको कारण त्यही हो र सुधार गर्नको लागि क्रमभङ्ग आवश्यक छ. क्रमभङ्ग गर्न सकिन भने हिजकै दलाली प्रवृत्ति, हिजकै भ्रष्टाचारी प्रवृत्ति, हिजकै न्यायको विचलन प्रवृत्ति निरन्तरता हुन्छ र निरन्तरता दिने कि त्यसलाई क्रमभङ्ग गर्ने भन्ने कुरा तपाईँ हामीले विवेचना गर्ने हो. त्यसकारणले कसले के भनौँ भन्दाखेरि पनि त्यसको स्पष्ट जवाब दिन सक्नुपर्छ. मैले के गरेँ, म कसरी नियुक्ति भएँ र अब हुने नियुक्तिमा के आधार गरियो, हिजो यो गलत थियो आज सही थियो भनेर पुष्टि गरिदिनुपर्छ. त्यसकारण यो अवस्थाहरूमा राजनीतिक पूर्वाग्रह लिएर बोल्नु हुँदैन. न्यायपालिका जनताको लागि हो, जनताको अपेक्षित न्याय प्राप्त गर्नको लागि जबसम्म हामी सक्षम भएर खुलेर हिँड्दा हृदयले हामी अघि बढ्न सक्छौँ तबसम्म न्यायपालिका सुधार हुँदैन. त्यसैले क्रमभङ्ग होइन. यो क्रमभङ्ग चाहिँ के हो त भन्दाखेरि न्यायपालिकामा आमूल परिवर्तन गर्नुपर्छ. अझै मेरो हिसाबमा भन्नुहुन्छ, अब निवेदन गर्नुहुन्छ भने त सर्वोच्च अदालतमा कायम रहेका न्यायाधीशहरूको प्रत्येक न्यायाधीशको नियुक्तिको आधार हामीले खोज्नुपर्छ. अब हेर्नुहोस् कुन नियुक्तिमा नियुक्ति हुनुभयो तपाईँ, तपाईँलाई कुन प्रतिशोधमा राखियो, कुन योग्यता तपाईँलाई थियो भन्ने कुरा हामीले बुझ्छौँ. हामी अझै उदाहरण दिन चाहन्छु, म तपाईँले एउटा सुन्नुहोला. एकजना माननीय न्यायाधीशको त के भयो भने एकै वर्षभित्रमा उहाँ उच्च अदालतको मुख्य रेस्टर पनि हुनुभयो, एकै वर्षमा उहाँ सर्वोच्च अदालतको उच्च अदालत मुख्य न्यायाधीश हुनुभयो, सर्वोच्च अदालत न्यायाधीश पनि हुनुभयो एकै वर्षभित्रमा. भने उहाँको विरुद्धमा परेको नियुक्तिको प्रश्नमा चाहिँ संवैधानिक इजलासको जोडिएको प्रश्नलाई सिङ्गल इजलासलाई खारिज गरेर उहाँको नियुक्ति सगर गरियो भने यो चाहिँ के हो, शक्तिको पहुँच होइन. त्यसकारण हामीले न्यायपालिकालाई कुनै पनि राजनैतिक दलको कुनै पनि झण्डा मुनिको अवस्थामा चाहिँ सही र अर्काको अवस्थामा गलत भन्ने होइन, गलतलाई गलत शैली सही भनौँ. त्यसकारणले नियुक्ति गर्दाखेरि लिएका मापदण्ड तपाईँको के हो, अहिलेको के हो प्रष्ट गरिदिनुहोस्, नेपाली जनताले बुझ्नुपर्छ. म यो योग्यतामा नियुक्ति भएको थियो भनेर मैले पनि भनिदिन सक्नुपर्छ, त्यो क्षमता छ भने सबैले भन्छु, खुला रूपमा सार्वजनिक गरौँ, म यो आधारमा यो नियुक्तिमा यो योग्यतामा यो प्रतिशोधमा सर्वोच्चको निर्देश भएको थियो भनेर भन्यौँ. यदि सकिँदैन भने भन्न सकिँदैन भने अर्कामाथि अमला पेश हुनुभन्दा अगाडि आफ्नो योग्यता पनि प्रष्ट गरिदिन म हार्दिक निवेदन गर्छु.
1: सुशील शर्मा सापकोटाजी, अहिले प्रधान न्यायाधीश पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शमशेर जबरालाई अस्ति पक्राउ गरियो, राति सेक्युरिटी भनिएको थियो होइन, पछि उहाँलाई चाहिँ सुरक्षित स्थानमा पठाइयो भनियो, प्रहरीले पनि भन्यो, फेरि केही दिन अघि मात्रै उहाँ लगायत उहाँ सम्बद्ध केही व्यक्तिहरूका घरमा खानतलासी पनि गरिएको छ, स्याउका कार्टुनका कार्टुन पनि त्यहाँ चाहिँ ओसार प्रसार भइरहेको भन्ने खालको उजुरी पनि परेको भन्ने विषय आएको छ. के न्यायालयमा यस्ता खालका गतिविधिहरू यस्ता खालका कामहरू भइरहेका छन्?
0: यस्ता कामहरू यस्ता गतिविधिहरू भएका छैनन् भनेर अब हामीले कसरी पुष्टि गर्नु? प्रमाण सहित आइरहेको छ, उजुरीमा मात्रै होइन, तथ्य प्रमाण आउँदाखेरि सम्बन्धित पक्षले कुनै पनि प्रतिकार गरेको अवस्था छैन भने त्यसलाई हामीले के मान्नुहुन्छ? अहिले न्यायपालिकामा अहिलेसम्म के भएको रहेछ भन्दाखेरि सीमित व्यक्तिको पहुँच र सिन्डिकेटको आधारमा आम नेपाली नागरिकलाई न्यायबाट विचलन गर्ने गरी पहुँच र शक्तिको आधारमा अनुहारको आधारमा निर्णय गर्ने परिपाटी रहेछ भने त प्रश्न भएर आयो. त्यसो हुँदाखेरि अब त्यो व्यवस्थालाई तोड्नको लागि हामी आम नेपाली नागरिक सचेत भएर आइनौँ भने तपाईँ न्याय कहिले पनि पाउनुहुन्न. न्यायपालिका यस्तो उच्च गरिमाको स्थान हो, त्यहाँभन्दा उच्च स्थान छैन. न्यायाधीशको पद यति आदर्श र उच्च पद हो, त्यो पदलाई बस्ने व्यक्तिले त्यो पदको गरिमा बुझ्न सकेन भने सिङ्गो न्यायाधीश पदको बन्दा हुन्छ. त्यसकारणले हामीले हिजो जो जस्ता पात्र नियुक्ति गरेर पठाएका ती पात्रहरूमा न्यायाधीश हुने योग्यता, न्यायाधीश हुने क्षमता, न्यायाधीश हुने सक्षमता, न्यायाधीश हुने निष्पक्षता रहेनछ भन्ने कुरा पुष्टि हुँदै गइरहेको छ. त्यसकारणले हामीलाई एकजना पात्र न्यायाधीशको रूपमा चाहिएको होइन, हामीलाई चाहिएको न्यायाधीश पदको गरिमा जोगाउने, न्यायपालिकाको साथ जोगाउने, संविधानको मर्म जोगाउने र निष्पक्ष स्वतन्त्र र स्वच्छ न्याय आम नागरिकमा पुर्याउने एकजना न्यायाधीश चाहिएको हामीलाई. त्यसकारणले हामी अनुहार हेरेर फलानु व्यक्तिलाई फलानुले नियुक्ति गरेको थियो, फलानु व्यक्तिलाई फलानु नियुक्ति गरेको थियो भनेर विरोध र समर्थन गर्ने होइन, हामी त्यो व्यक्तिमा भएको न्याय क्षमता कति छ, त्यो न्याय क्षमताले न्यायपालिकालाई सम्बोधन गर्न सकेको छ कि छैन, आम न्याय आम नेपाली नागरिकलाई न्यायपालिकाप्रतिको आस्था विस्तार गर्न वृद्धि गर्न सहयोग गर्न सकेको छ कि छैन. यदि छ भने जोसुकै पात्र हो जोसुकै दलले नियुक्ति गर्छ हामी उच्च सम्मान गर्छौँ, यदि छैन र गुटबन्दी गरिन्छ दलगत गरिन्छ भने मैले निवेदन गरेँ एकछिन अगाडि मेरो आज एकजना आदरणीय व्यक्ति त वरिष्ठ अधिवक्ता हरि उप्रेतीले एउटा कुरा भन्नुभएको थियो, सर्वोच्च अदालतमा चाहिँ

0: न्यायाधीशहरू त हुँदैछ हुनुहुन्छ, तर त्यहाँ चारतिर हेर्दा चार कुनामा चार मुख भएका न्यायाधीशहरू पाइन्छन् भनेर भन्दै हुनुहुन्थ्यो। यथार्थमा हो, यदि यथार्थमा त्यस्तो हुँदैन थियो भने संविधान इजलासमा अस्ति विरोध गरेर संविधान इजलास नबस्ने अवस्था आउने थिएन। त्यसो भन्दा मेरो जीवन गराएको के हो भने सर्वोच्च अदालतको न्यायाधीश हुनको लागि तपाईँ मैले के पद पाएँ, म भोलि प्रधान न्यायाधीश हुन्छु कि हुन्न, म कुन दलबाट नियुक्ति भएँ, अब आउने कुन दलबाट आयो, कुन दलको सिफारिस आयो, कोमलटार गयो कि गएन, बल्लटार गयो कि गएन भन्ने सब प्रश्नहरू खोजेर चाहिँ तपाईँ न्याय दिन खोज्नुहुन्छ भने तपाईँ जस्तो न्यायाधीश हामीले न्यायपालिकामा खोजेको होइन। र म नेपाली नागरिक निवेदन गर्छु, तपाईँ हामी न्याय चाहन्छौँ भने रूपान्तरणको लागि आउनुहोस्, आवाज उठाउनुहोस्, बोल्नुपर्छ, अनि तपाईँ न्याय कहिले पनि पाउनुहुन्न भन्ने मेरो निवेदन रह्यो।
1: एउटा कुरा, सुशील शर्मा सापकोटाजी साँच्चै स्याउका पेटी उछारिएकै होला नि त त्यसो भए?
0: एउटा पेटी उछारेको होइन भन्नुहुन्छ भने ती फसलाहरू जुन फसलामा जस्तै रञ्जन कोइरालाको मुद्दाको फसलाको आयो, त्यो फसला फेरि सबैसँग उल्ट्याइदिएर फेरि यथावत 20 वर्षै कैद कायम गरिदियो भने त्यो फसला के आधारमा भयो त? प्रमाण त एउटै होला, कानुन एउटै होला। जहाँसम्म अहिले जे जे सेउका बाकसका कुरा गरेका छन्, जुन फसला आयो एउटा 10 सवारी ज्यान मुद्दामा तपाईँको लाइसेन्स नभएको मान्छेलाई पनि 10 वर्षभन्दा बढी कैद हुने व्यवस्थामा चाहिँ छोड्ने व्यवस्था भयो सबैसँगबाट, भनेपछि के पहुँचमा भएका होइन भने के न्यायमा भएका हुन्छ ती प्रश्नहरू? त्यसरी नेपाली जनता एउटा आम नागरिकले त्यही पहुँचमा त्यही न्यायमा पाएको छैन, तर पहुँच भएका मान्छेहरू चाहिँ जिल्ला अदालतमा दर्ता भएको मुद्दा चाहिँ बन्दीबाट जारी नहुने, परामर्शबाट छोड्ने, उत्प्रेषणले खारेज पनि नहुने म्याद थप गरेको भने त्यो पहुँच होइन त त्यहाँ नै। त्यस कारणले पहुँच कानुन हामीले पनि पढेको, संविधान एउटै हो सबैले पढेको, तर प्रयोग गर्दाखेरि चाहिँ निष्पक्ष गरेर प्रयोग गरिदिनु पर्यो। तपाईँहरूलाई हामीले सहसम्मान उच्च मर्यादाको पदमा आसीन गरेर भगवान विष्णु छोरा मानेका छौँ, त्यसकारणले भूमिका पनि विष्णु छोरा खेलिदिनु होला। अन्यथा तपाईँहरूले खेलेको भूमिका निष्पक्षता आउन सकेन भने न्यायपालिकामा आम नेपाली नागरिकले परिवर्तन खोज्न फेरि सड़कमा आउनुपर्ने दिन पनि आउन सक्छ होला। र निवेदन हो, त्यसकारण अन्यथा नहोस्, नेपाली जनताको लागि न्याय दिनुहोस्, संविधानको लागि न्याय दिनुहोस्, कानूनको लागि न्याय दिनुहोस्, न्यायपालिकामा बसेर राजनीति नगर्नुहोस् भन्ने मेरो हार्दिक निवेदन छ। र त्यो सेवाको बाकस आएको होइन होला भन्ने कुरा चाहिँ आजको मितिले पुष्टि गर्न सक्ने अवस्था होइन होला भन्ने पुष्टिको नगर्ने अवस्था चाहिँ म देख्छु।
1: भनेपछि नेपालको न्यायालयमा सेटिङ चाहिँ व्याप्त रूपमा हुन्छ हुन्थ्यो होइन त्यसो भए?
0: यसलाई त तपाईँले र मैले भन्दाखेरि पनि अहिलेको स्याउको बाकसलाई हेर्नुहोस्, हरिकृष्ण श्रीमानले दिएको प्रतिवेदन हेर्नुहोस्, प्रश्न भइहाल्छ नि त्यहाँनिरबाट। हरिकृष्ण श्रीमानले पनि के भन्नुभयो, न्यायपालिकामा विचलन छ, न्यायपालिकामा विकृति छ, न्यायपालिकाभित्रै के हुन्छ भन्दाखेरि न्यायपालिकाभित्रै चाहिँ चलखेल हुन्छ, न्यायाधीश वकिल कर्मचारी मिलेर पनि न्यायपालिकामा चाहिँ न्यायको विचलन गरेका छन् भनेको प्रतिवेदन सार्वजनिक भएर बसिया छ नि त। त्यो प्रतिवेदन खण्डन कहिले निट भएको छैन भने अहिलेको स्याउको बाकस उहाँ चुनाव संसद श्रीमानसँग भेटिएका ती जुन प्रमाणहरू ती प्रमाणहरू पक्राउ गरेका बिचौलियाहरू सशस्त्र प्रहरीका एआईजीलाई सम्झाउँदाखेरि एआईजीसँग भेटेका केरखेल गर्दाखेरि भएका बफल बयानहरू कागजहरू हेर्दाखेरि के देख्छौँ हामी? भएको रहेन रहेछ, विशुद्ध रहेछ भनेर भन्न सक्छौँ। त्यस कारणले हिजो फुल कोर्टले निर्णय गर्दै गर्दाखेरि आजसम्म फुल कोर्टले के निर्णय गर्न सकेन भन्दाखेरि संविधानको धारा 133(2) बमोजिम सबै नागरिकले समान अधिकारमा न्याय पाउनुपर्छ, समान अधिकार असान सरकारले प्रयोग गर्न पाउनुपर्छ भन्ने निर्णय आफ्नो गर्न सकेको छैन। तर चलेर संसदलाई सम्झाउँदाखेरि चाहिँ पुक्रा खुर्जी नदिकिन समाएको भन्ने गर्व नेपाल बारले पनि त्यही लियो। म नेपाल बार र फुलकोटलाई निवेदन गर्न चाहन्छु, संविधानको व्यवस्था बमोजिम राज्यसँग खतरा सूचना भयो भने 24 घण्टाभित्रमा अदालतमा पेश गर्ने गरी कुनै पनि नागरिक राज्यले नियन्त्रणमा लिन सक्छ हेर्नुहोस्। त्यस कारणले हामी संविधान भागको वकालत गर्दैछौँ या भोलि मलाई पनि सुझाउन संसदको जस्तो अवस्था आउँछ भनेर जुकिनका लागि हामी निर्णय गर्दैछौँ, त्यो प्रश्न गरिदिनु होला। त्यस कारणले निर्णय गर्ने भनेको संविधानमा टेकेर गर्नुहोला, कानुनमा टेकेर गर्नुहोला, म जोगिनुपर्छ, मलाई पनि भोलि आइलाग्छ, मैले पनि अकुत सम्पत्ति प्राप्त गरेको छु, त्यस कारणले म जोगिनुपर्छ भन्ने आज निर्णय गर्नुभयो भने जनताको पनि न्यायालय छ, जनताको अदालतले त्यसलाई नमान्ला, त्यस कारणले हामी न्याय दिँदाखेरि निष्पक्ष स्वतन्त्र सक्षम भएर न्याय दिन सक्ने गरी हामीले आफूलाई परिवर्तन गरौँ, रूपान्तरण गरौँ। हाम्रो व्यक्तिगत रूपमा कोहीसँग पनि कुनै ईर्षा छैन, कुनै भावना छैन, मात्रै के हो भने त्यो पदमा बसेर न्याय दिँदाखेरि आम नेपाली नागरिकले न्यायको आत्मसात गर्न सक्ने गरी न्याय दिनुहोला। विभेद भएको, पक्षपात भएको, एउटै कुरामा तपाईँलाई ठिक र मलाई बेठिक भन्दै गरेको, हिजोका नियुक्ति हुँदा वरिष्ठ मिचिएकोमा मौन बसेर त्यही इजलासमा बसेर आफूले बेन सेयरिङ गर्ने, आज त्यही व्यवस्थामा गरिष्ठतम भएन भनेर न्यु खोज्ने भन्दाखेरि यो के हो त भन्दाखेरि नेपाल बार पनि कुन पार्टीको झोलामा हिँड्दैछ, कुन पार्टीको समर्थनमा हिँड्दैछ, पार्टीको निर्णय सामूहिक रूपमा नेपाल बारको कार्य समितिको निर्णय हो वा महासचिवको मात्र निर्णय हो भन्ने पनि हामीले खोज्नुपर्ने अवस्था आएको छ हेर्नुहोस्। त्यसो हुँदाखेरि एउटा निर्णय गर्दै गर्दाखेरि तपाईँ कुनै पार्टीको भएर निर्णय नगरिदिनु होला, तपाईँ सिङ्गो देश जनता र संविधानको भएर निर्णय गर्नुहोला। तपाईँले गरेका निर्णय संविधानका धारा हामी सबैले पढेका हुन्छौँ, त्यस कारण तपाईँमा पक्षपात देखियो भने तपाईँका कदमलाई हामी स्वीकार गर्न हामी अमान्य पनि गर्न सक्छौँ भन्ने एउटा हार्दिक निवेदन।
1: एउटा कुरा, अब एउटा सरकार एउटा परिवर्तन भयो, जेएनजी विद्रोहले चाहिँ एक किसिमको म्यान्डेट पनि दियो, कतिपय राजनीतिक दलहरू रिफर्म पनि भयो, नेपाली कंग्रेसको महाधिवेशन यतिखेर चलिरहेको छ, 15 महाधिवेशन, गगन थापाले चाहिँ जुन किसिमको नेतृत्व लिने एउटा क्षमता लिनुभयो, विशेष महाधिवेशनबाट चाहिँ गगन थापाको नेतृत्व चाहिँ अगाडि आएको स्थिति छ, एउटा पंक्ति फेरि त्यहाँ पनि छुटेको छ, एउटा दुईटै पंक्ति भनौँ, शेखर कोइराला यतिखेर पूर्णबहादुर तटस्थ परिस्थितिमा हुनुहुन्छ, नेकपा एमालेको कुरा गर्नुहुन्छ भने आज विद्यादेवी भण्डारी फेरि देशको राष्ट्रपति भइसकेको व्यक्ति एउटा दलीय राजनीतिमा त्यो मोहले चाहिँ त्यहाँ आउँदाखेरि मर्यादामा प्रश्न उठेका विषयहरू छन् भन्दा पछिल्लो समयको यो राजनीतिक मुभमेन्ट र चेन्ज जस्तो कंग्रेसको महाधिवेशन र नेकपा एमालेमा विद्यादेवी भण्डारीको इन्ट्रीलाई चाहिँ कसरी हेर्नु मिल्छ?
0: त्यसरी हुन्छ, कांग्रेसको महाधिवेशनलाई एउटा लोकतान्त्रिक पार्टी हो, कांग्रेसको महाधिवेशन हिजो विशेष महाधिवेशन भयो, अदालतमा मुद्दा दायर भयो, अदालतले निर्वाचन आयोगको कार्यलाई गलत भनेन सही भनेर संयुक्त इजलासले फैसला दियो, त्यो फैसला उपर पुनरावलोकन निवेदन परेको छ, त्यो निवेदनको अन्तिम निर्णय नयाँ हुन् जसले संयुक्त इजलासको फैसला अन्तिम भएर बसेको हुन्छ, र यहाँ अहिले महाधिवेशन नियमित रूपमा प्रक्रियागत रूपमा संविधानको मर्म बमोजिम भएको हुँदाखेरि गगन थापाको नेतृत्वमा अध्यक्ष सभापतिमा भएको विशेष महाधिवेशन छनौट भएको समितिले आज गरेको महाधिवेशन लोकतन्त्र गणतन्त्रको ला संविधानवादको लागि एउटा उच्च कदम हो, त्यसले हामीले सबैले स्वागत गर्नुपर्छ, सहीलाई सही भन्नुपर्छ। त्यसकारण गगन थापालाई म हार्दिकतापूर्वक निवेदन गर्छु र उहाँलाई म बधाई पनि दिन चाहन्छु, निर्वाचित भएर आउनुहोस्। यो देशमा भएका विकृति विसङ्गतिहरूलाई सरकारले चालेका कदमसँग सरकारले गलतलाई गलत चालेकालाई गलत भन्नुपर्छ र सही छन् भने समर्थन खुलेर गरेर यो देशका जनताको लागि काम गरिदिनु होला भन्ने म गगन थापालाई हार्दिक निवेदन गर्छु। र अर्को समूह भनेको त्यो समूहले अर्को महाधिवेशन गर्ने गुटबन्दी गर्ने भनेको चाहिँ एउटा पार्टीको एउटा झण्डा हुन्छ, एउटा पार्टीको एउटा चुनाव चिन्ह हुन्छ, फुटेर त्यो पनि मैले हो चिन्ह लिएर दुईटा दलमा विभाजन भयो भने त्यो संविधान कानून र अदालतको फैसला प्रतिकूलको कार्य हुन्छ, जुन कार्य अहिले शेखर समूह जुन कार्य अहिले सर्वदेवा समूहले गर्दै हुन्छ त्यो चाहिँ अदालतको अवहेलनासम्मको काम हुने अवस्था भयो, त्यसकारण त्यसलाई हामीले अन्यथा भनिरहनु परेन, कानून मान्ने हुँदाखेरि कानून प्रतिकूल त्यसलाई कानून प्रतिकूल हामीले भन्नैपर्छ। र जहाँसम्म नेकपा एमालेमा विद्यादेवी भण्डारीको प्रवेश आयो, अब हिजो उहाँ राष्ट्रको राष्ट्रपति पूर्व राष्ट्रपति हुनुहुन्थ्यो, अहिले उहाँ नेपाली नेकपा एमालेको वरिष्ठ नेता हुनुभयो, अब उहाँलाई त्यसैमा स्वागत लाग्यो, त्यसै उपयुक्त लाग्यो भने यो देश स्वतन्त्र छ, यहाँ नागरिकले राजनीति गर्न पाउँछ, तर उहाँले आफूलाई देशको सिङ्गो देशको पूर्व राष्ट्रपतिको पदबाट एउटा राजनैतिक दलको वरिष्ठ नेतामा रूपान्तरण गर्नुभयो, उहाँको निजी कुरा हामीले नबोलौं, र नेकपा एमाले पनि एउटा सशक्त एउटा देशमा सशक्त संघर्ष गरेर देशमा लोकतन्त्रको लागि लडेर आएको पार्टी हो, तर एउटा व्यक्तिको अहमताले एउटा व्यक्तिको घमण्डले गर्दाखेरि आज पार्टी तस नस हुने अवस्थामा पुगेको छ, त्यसकारणले गुरु लोकतन्त्र गणतन्त्र भनेको चाहिँ त्यहाँ बोल्दैन पनि, अब पार्टी अध्यक्षको विरूद्धमा बोलो भने चाहिँ त्यहाँ कारवाही हुने भन्ने कुरा अध्यक्ष स्वयंले सार्वजनिक गरेको अवस्था रह्यो, र त्यहाँ निरीह हिजो गगन थापाले भनेको कुरा एउटा म स्मरण गर्न चाहन्छु, नेपाली काँग्रेस लास र दासको पार्टी होइन भन्ने कुरा हो, अब नेकपा एमालेभित्र पनि लास र दासको पार्टी होइन, र त्यहाँ पनि नागरिक हुनुहुन्छ, त्यहाँ पनि सर्वभौम सत्ता नेपाली नागरिकको महसुस गर्ने व्यक्ति हुनुहुन्छ, र त्यहाँ पनि नेपाली जनताको लोकतन्त्र गणतन्त्रलाई रक्षा गर्न चाहन्छ भने पहिला आफ्नो पार्टीभित्रको लोकतन्त्र सबल बनाउनुहोस्, त्यहाँ पनि लोकतान्त्रिक प्रक्रियालाई सबल बनाउनुहोस्, बोल्न नपाइने उत्तर कोरिया बनाउन खोज्नुहुन्छ भने जनताले त्यो पनि हेरिरहेका छन्, त्यस कारणले नेकपा एमालेमा म हार्दिकतापूर्वक मैले मेरो पनि हिजो समर्थन भएको पार्टी हो हेर्नु भन्न जानुहोस्, त्यस कारण त्यो पार्टी सक्रियको त्यो पार्टी उद्दल भएको त्यो पार्टीको भविष्य राम्रो भएको जनआस्था जितजितको म पनि हेर्न चाहन्छु, तर यहाँ प्रश्न के आयो भने एउटा पार्टी भनेको एउटा व्यक्तिको कब्जामा प्राइभेट लिमिटेड हुनु हुँदैन, र त्यो प्राइभेट लिमिटेड सोसर भएर अहिले काम गरेको हुँदाखेरि नेपाली जनताले जे अपेक्षा राखेका थिए, नेपाली जनताले लोकतन्त्र गणतन्त्रको जुन मर्म राखेका थिए त्यो मर्म चाहिँ अहिले छैन सकिसक्यो, त्यस कारणले पार्टीलाई सुदृढीकरण गरेर पशुपतिनाथले आशीर्वाद दिनुहोस् भन्ने कुरो म कामना गर्न चाहन्छु।
1: हस्, सुशील सापकोटाजी, यहाँको वक्तव्य समयका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु, नमस्कार।
0: हस्, नमस्कार।
1: अधिवक्ता विश्लेषक सुशील सापकोटा, आदरणीय श्रोता, नेपाली बहसको समय सकिएको छ, केम बम बिदा चाहन्छु, नमस्कार।

0: यताथि ऊ त्यहाँ माथि हेर त बादलभन्दा माथि कति राम्रो सुन्नुलाई त्यही जान मलाई।
1: आहा कति राम्रो, तर हामीसँग त पखेटा छैन, कसले पुर्याइदिन्छ र?

0: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईं हाम्रो अटुट साइनो
1: साहिनो समय सूचक अहिले साँझको 6 बज्यो 8:06 PM
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।
3: जब तपाईँ कुनै चिसो वा तातो चिज खानुहुन्छ तपाईँको नसा स्टिमुलेट हुन्छ र जब यी नसाहरू स्टिमुलेट हुन्छ तपाईँको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ। दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस्। म निर्धक्कका साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो।
1: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
4: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी मुक्त हुनुहोस्।
1: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959 98550603059 र 98550603059।
5: आमा एक गिलास दही खाऊ न, साह्रै गर्मी हो।
2: आमा मलाई दुध है।
5: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
6: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
5: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
6: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध दही घिउ पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
7: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलचोक,

0: रेडियो साइनिंग 89.8 मेगाहर्ट्ज।
1: नसर्ने रोग रोकथाम तथा नियन्त्रणका उपायहरू: धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन नगर्ने, क्यान्सर, मुटु रोग, दीर्घ श्वास प्रश्वास अवरोध सम्बन्धी रोग, मधुमेह हुने सम्भावना बढाउने प्रमुख कारक तत्व चुरोट, बिडी, गुटखा, खैनी, ई सिगरेट, हुक्का जस्ता सुर्तीजन्य पदार्थको सेवन नै हो। अरूले गरेको धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिको स्वास्थ्यमा पनि खराब असर गर्छ। धूम्रपान गर्ने व्यक्तिलाई हृदयघातको लगभग 3 गुणा बढी हुन्छ।
2: मदिराको सेवन नगर्ने: रक्सी, बियर, वाइन, जाँड जस्ता मदिराको सेवन गर्दा हृदयघात, कलेजो सम्बन्धी रोग, पेट वा आन्द्रामा घाउ हुने, क्यान्सर र मानसिक असन्तुलन जस्ता समस्याहरू हुन सक्छन्। मदिराको सेवनले घरेलु हिंसा, अपराध र दुर्घटनालाई बढाउँछ।
1: शारीरिक रूपमा सक्रिय रहने: योग गर्ने, हिडुल गर्ने, दौड़ने, साइकल चलाउने, पौडी खेल्ने आदि, पसिना आउने गरी कम से कम 30 मिनट नियमित रूपमा व्यायाम गर्ने, शरीरको तौल बढी भए घटाउने, स्वस्थ तौल कायम गरी तन्दुरुस्त रहने,
2: नुन र चिनीको प्रयोग कम गर्ने, नुनिलो, गुलियो र चिल्लो खानेकुरा खानाले क्यान्सर, मुटु रोग र मधुमेह हुने जोखिमलाई बढाउँछ। खानामा नुनको प्रयोग कम गर्ने, दिनको 5 ग्राम भन्दा कम खाने, गुलियो पेय पदार्थ, मिठाई, चकलेट जस्ता खानेकुराहरू कम खाने, चिया र कफीमा चिनी कम हालेर खाने, शुद्ध र सफा पानी पिउने, एक दिनमा कम्तीमा 2 लिटर पानी पिउने,
1: सन्तुलित खाना खाने, क्यान्सर, मुटु रोग, मधुमेह र दीर्घ श्वास प्रश्वास अवरोध सम्बन्धी रोग लाग्नबाट बच्न अन्न, दाल, गेडागुडी, दूध, दही, माछा, बोसो नभएको मासु, अण्डा, हरियो सागसब्जी र फलफूल सन्तुलित मात्रामा खाने, मौसमी ताजा फलफूल र सागसब्जी दैनिक प्रशस्त 4-5 पटक खाने, खानासँग नुन नहालेको सलाद नियमित खाने,
2: मानसिक तनावको व्यवस्थापन गर्ने, ध्यान तथा योग गर्ने, रिसलाई नियन्त्रण गर्ने, परिवार तथा साथीभाइसँग पर्याप्त मात्रामा समय बिताउने, घर तथा कार्यालयमा तनावमुक्त वातावरण सिर्जना गर्ने, घुमफिर र रमाइलो गर्ने,
1: उच्च रक्तचाप तथा नसर्ने रोगका अन्य जोखिमहरूलाई व्यवस्थापन गर्ने, उच्च रक्तचाप भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, रगतमा चिनीको मात्रा बढेको, मधुमेह भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, रगतमा चिल्लोपना बढेको, उच्च कोलेस्ट्रोल भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, मोटोपना घटाई स्वस्थ तौल, उचाइ अनुसारको तौल कायम गर्ने।
2: आत्महत्या रोकथामका लागि निशुल्क हेल्पलाइन नम्बर 1166 चौबिसै घण्टा सेवा उपलब्ध छ।
1: बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय हेटौडा र स्वास्थ्य कार्यालय चितवन।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनस 89.8 मेगाहर्ट्ज।

0: सम्पूर्ण मानव चोलाको
1: जय
0: होस्। बोलो राधे राधे।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 MHz।
3: रेडियो साइनो 89.8 MHz। तपाईँ हाम्रो अटुट साइनो।

0: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।
1: तरेली संगीत कुञ्ज प्रस्तुत गर्दछ।

रेडियो साइनो 89.8 मेगाहर्ज तपाईं हाम्रो अटुट साइनो।

0: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ज।
1: साहिनो समय सूचक अहिले साँझको 7 बज्यो PM।
2: जब तपाईँ कुनै चिसो वा तातो चिज खानुहुन्छ तपाईँको नसा स्टिमुलेट हुन्छ र जब यी नसाहरू स्टिमुलेट हुन्छ तपाईँको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ। दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस्। म निर्धक्कका साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो।
3: आमा एक गिलास दही खाम न, साह्रै गर्मी हो।
0: आमा मलाई दुध है।
3: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
4: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
3: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
4: भरतपुर 10 सिंचाइ रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
5: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेडी टोल, भरतपुर 3 बेलचोक।
6: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
7: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क 10 टोर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी मुक्त हुनुहोस्।
6: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550-60359 र 98550-67359।
8: स्क्रब टाइफस रोगका लक्षणहरू: धेरै ज्वरो आउनु, काम ज्वरो समेत आउनु, टाउको धेरै दुख्नु, पसिना धेरै आउनु, आँखा रातो हुनु, झाडा पखाला लाग्नु, माइटलले टोकेको ठाउँमा रातो डावर जस्तो दाग देखिनु र पछि गएर कालो दाग बस्नु। स्क्रब टाइफस रोग लाग्नबाट बच्ने उपायहरू: खेतबारीमा काम गर्दा, वन जंगल झाडीमा जाँदा वा घाँस काट्न जाँदा पूरा शरीर ढाकिने कपडा लगाउने, साथै सम्भव भएसम्म बुट लगाउने, सकेसम्म घाँसबारी वा चौरमा नबस्ने, बस्ने परे गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने, घर वरपर झाडी घाँस तथा घुर्यान बढ्न नदिने, घर गोठमा मुसा नियन्त्रण गर्ने जस्तै उपयुक्त किसिमले अन्न भण्डारण गर्ने, समयमै उपचार नभएमा कडा खालको श्वास प्रश्वास समस्या जस्तै दम बढ्ने, श्वास लिन गाह्रो भई बिरामी चिकित्सक हुने र बिस्तारै शरीरका मुख्य अङ्गहरूले काम गर्न छाड्नुका साथै बिरामीको मृत्यु पनि हुन सक्छ।
9: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पासपोर्ट एप्लिकेशन,
10: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
9: नेपाली चाड पर्व तथा व्यवसायको विस्तृत विवरण,
10: तपाईको दैनिक, साप्ताहिक, मासिक तथा वार्षिक राशिफल,
9: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
10: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
9: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय, हाम्रो गौरव।
11: नवौं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी 2081
12: दिगो आर्थिक विकासका लागि औद्योगिक प्रवर्धन चितवन एक्सपो सेन्टर भरतपुर चितवनमा
11: चैत 14 देखि 18 गते सम्म।
12: राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी एउटै थाना मुनि 200 भन्दा बढी स्टलहरूको सहभागिता,
11: औद्योगिक मेसिनरी तथा प्रविधिको प्रदर्शनी,
12: लघु घरेलु तथा साना उद्योगको उत्पादनको प्रदर्शनी,
11: उद्यमशीलता सम्बन्धी गोष्ठी तथा प्यानल छलफल,
12: सफल उद्यमीका अनुभव आदान प्रदान तथा उत्कृष्ट उद्यमी सम्मान,
11: कृषि प्याकेजिङ प्रोसेसिङ निर्माण हस्तकला र आईटी लगायत थुप्रै प्रकृतिका स्टलहरू एकै ठाउँमा।
12: आयोजक चितवन उद्योग संघ,
11: सहकार्य नेपाल उद्योग परिसंघ र नेपाल घरेलु तथा साना उद्योग महासंघ,
12: प्रवर्धक नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय व्यापार तथा निकासी प्रवर्धन केन्द्र,
11: बागमती प्रदेश सरकार उद्योग वाणिज्य भूमि व्यवस्था तथा प्रशासन मन्त्रालय।
12: स्टल बुकिङका लागि सम्पर्क 9855590393, 9855585082 र 9855660607। स्टल बुकिङका लागि अन्तिम मिति चैत्र 6 गते।
11: साथ सहकार्य र समर्थन सफलताको सुनौलो आधार।
13: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ। विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझेन कुन्नी?
14: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो अवस्था देखेर हामी धेरै चिन्तित छौ। के कुराको चित्त बुझिन छोरी?
15: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
14: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
15: बाबा, हाम्रै पश्चिम स्टोनको सार्दनगर टाउनमा रहेको निरज फोटो एन्ड भिडियोग्राफी छँदैछ नि।
14: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदनगर टाउन, चितवन।
15: सम्पर्क नम्बर 9875082997,
16: 9855109997।
17: रेडियो साइनो 89.8 मेगाहर्ज, तपाईँ हाम्रो अटुट साइनो।

0: Pai, I live Sunday Nuncha Radio Final 89.8 Megahertz.
1: यति बेला बेलुकीको 7:30 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर।

0: तर सार्वजनिक विधाका बेलामा पनि निरन्तर रूपमा नै सेवा सञ्चालन गर्नको लागि आवश्यक पनि जनशक्ति औषधि उपकरण तथा आकस्मिक सेवा तयारी अवस्थामा राख्ने र नागरिकले अत्यावश्यक सेवाका लागि अनावश्यक स्थापित गर्नु पर्ने अवस्था चाहिँ सिर्जना नगर्ने भनेर यो पनि निर्णय भएको छ।
1: कांग्रेसको नयाँ नेतृत्वका लागि मतदान जारी। आजैबाट मतगणना शुरू हुने एमाले स्थायी कमिटि बैठकमा चार एजेण्डामाथि छलफल। नेकपाले कार्तिक सातमा दुई दिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने।
2: दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। यो राष्ट्रिय जागरण अभियान भनेको चाहिँ कार्तिक सात गते एउटा वृहत पत्रकार सम्मेलन गरेर हामीले यो अभियानको उद्घाटन गर्नेछौं।
1: असोजको पहिलो साता परेको पानीबाट भएको क्षतिमा छ जिल्लामा विपद संकटग्रस्त क्षेत्र घोषणा। आज राति पनि अधिकांश क्षेत्रमा पानी पर्ने। धादिङमा सड़क भाँसिदा सवारी आउजाउमा प्रभाव।
3: यो पृथ्वी राजमार्गको जनौती भन्ने ठाउँमा नदीले कटान गर्दै जाँदाखेरि चाहिँ बाटो भाँसिएको अवस्था छ र गाड़ीहरू चाहिँ पूर्ण रूपमा बन्द भएको अवस्था छ।
1: र जापानमा सम्पन्न 20 एसियाली खेलकुदमा पदक प्राप्त गर्ने खेलाड़ीलाई सरकारले सम्मान गर्ने। महिला कबड्डी र कराँतेका खेलाड़ी र व्यवस्थापकले नगद पाउने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: सरकारले गर्नुपर्ने स्थानीय निर्वाचनको समय नजिकिन थालेको छ। वर्तमान जनप्रतिनिधिले आफूलाई सच्याउन आवश्यक छ। अनियमितता, जनप्रतिनिधिको दम्भ र स्वार्थपूर्ण व्यवहारले धेरै ठाउँमा स्थानीय तहप्रति नागरिकको असन्तुष्टि छ। अबको चुनावमा स्थानीय सरकारको कार्यशैली परिवर्तन हुने आधार देखिएन भने निर्वाचनमा जनसहभागिता कम हुन सक्छ। अब खबर सन्तोषी रावलबाट।
5: राष्ट्रपति रामचन्द्र पौडेलले विपद सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 जारी गर्नुभएको छ। सरकारले राष्ट्रपति समक्ष तीनवटा अध्यादेश जारी गर्नका लागि सिफारिश गरेको थियो तर राष्ट्रपति कार्यालयबाट भने एउटा मात्रै अध्यादेश जारी गरेको हो। हाल 12 वर्ष बेपत्ता भएका व्यक्तिलाई मृत घोषणा गर्न सकिने व्यवस्था थियो। अब छुट्याएर विपदको सम्बन्धमा 45 दिनमै मृत घोषणा गर्न सकिने विषय अध्यादेशमा उल्लेख गरिएको छ। सरकारले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश पनि राष्ट्रपति समक्ष सिफारिशका लागि पठाएको थियो। यी दुई अध्यादेश भने अध्ययनकै क्रममा रहेको राष्ट्रपति कार्यालयले जनाएको छ। भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेशमा भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा दिने विषय समावेश गरिएको छ। राष्ट्रपतिले जारी गरेसँगै अध्यादेशले गरेका व्यवस्था लागू गरिएको छ। सरकारले चाडपर्वका समयमा अत्यावश्यक सेवाहरू सुचारू गर्न निर्देशन दिएको छ। स्वास्थ्य, खानेपानी, विद्युत, दूरसंचार, विमानस्थल, यातायात र अस्पताल लगायतका अत्यावश्यक सेवा नियमित सञ्चालन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको हो। आज सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले पत्रकार सम्मेलनमा सरकारले अत्यावश्यक सेवाहरू अनिवार्य दिन निर्देशन दिएको बताएको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिव एवं प्रवक्ता हेमराज अर्यालले चाडपर्वका बेला अत्यावश्यक सेवामा कुनै अवरोध हुन नदिन, आवश्यक जनशक्ति, औषधि र उपकरण तयारी अवस्थामा राख्न पत्राचार गरिसकिएको जानकारी दिनुभयो।
0: स्वास्थ्य, खानेपानी, विद्युत, दूरसंचार, सरसफाई, विमानस्थल, यातायात, सरकारी अस्पताल र अन्य अत्यावश्यक सेवाहरूमा चाडपर्वको बेला पनि तथा सार्वजनिक विधाका बेलामा पनि निरन्तर रूपमा सेवा सञ्चालन गर्नको लागि आवश्यक पनि जनशक्ति, औषधि, उपकरण तथा आकस्मिक सेवा तयारी अवस्थामा राख्ने र नागरिकले अत्यावश्यक सेवाका लागि अनावश्यक स्थापित गर्नुपर्ने अवस्था चाहिँ सिर्जना नगर्ने भनेर यो पनि निर्णय भएको छ। यो चाहिँ सबै निकायले हामीले त्यही अनुसार चाहिँ पत्राचार गरेर सम्बन्धित निकायहरूलाई पठाएको छ।
5: त्यसै गरी सरकारले स्वदेशी तथा विदेशी लगानी प्रवर्धन गर्न लगानी सम्बन्धी सेवालाई सरल, पारदर्शी, स्वयं बद्ध र पूर्वानुमान योग्य बनाउने तयारी गरिएको छ। सरकारले विरौटी जग्गामा बसोबास गरी आएका व्यक्तिहरूका नाममा जग्गा दर्ता गर्ने सम्बन्धी समिति गठन अध्यादेश 2000 1983 स्वीकृति गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले यस्ता जग्गामा बसोबास गर्ने गर्दै आएका व्यक्तिका नाममा जग्गा दर्ता गर्ने कानूनी बाटो खुल्नेछ। बैठकले विश्व बैंकसँग अर्थ क्विक क्वाटास्ट्रेफी फण्ड भूकम्प विपद व्यवस्थापन कोषमा हस्ताक्षर गर्न स्वीकृत दिने निर्णय गरेको छ। बैठकका निर्णय सुनाउँदै सूचना तथा संचार मन्त्री विक्रम तिमुल सिन्हा,
6: विश्व बैंकसँग नेपाल अर्थ क्विक क्याटास्ट्रफ फण्ड सम्बन्धी म्यान्डेट एग्रीमेन्टमा हस्ताक्षर गर्न स्वीकृति दिने, बिटौरी जग्गामा बसोबास गरी आएका व्यक्तिहरूको नाममा जग्गा दर्ता गर्ने सम्बन्धी समिति गठन आदेश 2083 स्वीकृत गर्ने, विश्व एसियाली खेलकुदमा पदक प्राप्त गर्ने महिला कबड्डी र कराते खेलका खेलाड़ी प्रशिक्षक तथा व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने र नेपाल न्याय सेवा सरकारी उकिल समूहका सह न्यायाधिवक्ता श्री अच्युत मणि नेउपानेलाई राजपत्रांकित विशिष्ट श्रेणीमा बढ़ुवा गरी बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिव पदमा पदस्थापन गर्ने।
5: त्यस्तै नेपाल न्याय सेवा सरकारी वकिल समूहका सह न्यायाधिवक्ता अच्युत मणि न्यूपानेलाई राजपत्रांकित विशिष्ट श्रेणीको पदमा बढ़ुवा गर्ने निर्णय सरकारले गरेको छ। न्यूपानेलाई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिव पदमा व्यवस्थापन गरेको छ। हिमालमा जलवायु परिवर्तनको प्रभाव तथा भटेकोशी त्रिशुली विपद अध्ययनका लागि गठित संसदीय विशेष समितिले विपद प्रभावितहरूको उद्धार राहत र पुनस्थापनाका लागि अल्पकालीन कार्ययोजना सार्वजनिक गरेको छ। समितिका सचिव डाक्टर रोजनाथ पाण्डेले राहत वितरणमा एकद्वार प्रणाली पीड़ितहरूको बैंक खातामा प्रत्यक्ष भुक्तानी र बेपत्ता परिवारका लागि कानूनी जटिलता फुकाउन अध्यादेश जारी गर्नुपर्ने लगायतका सुझावहरू सरकार समक्ष पेश गर्नुपर्ने बताउनु भएको हो। आज सिंहदरबारमा बसेको संसदीय विशेष समितिले विपद व्यवस्थापनलाई थप व्यवस्थित बनाउन चारवटा मुख्य स्तम्भहरूमा आधारित सुझावहरू तयार पारेको पाण्डेले बताउनुभयो।
7: तहगत समन्वय र एकीकृत राहत वितरण प्रणालीलाई थप व्यवस्थित बनाउनु पर्ने, अहिले भइरहेकोमा थप सुधार गर्दाखेरि त्यसले समाधान गर्छ भन्ने हिसाबले राखिएको छ। जसमा तहगत सहकारी र समन्वय अधिकारीको व्यवस्था, अब हामीले यहाँनिर चाहिँ सम्बन्धित व्यक्तिहरू जो सम्पर्क सूत्र हुन्छन् उहाँहरूबाट समन्वय होस्, जस्तो त्यहाँ हामीले हेर्दाखेरि जिल्ला प्रशासन कार्यालयले पालिका प्रमुखजीहरूले पनि त्यहाँ समन्वय गरेर काम गरेर देखिया छ, अरू निकायहरूसँग पनि समन्वय भएको र कसले के रोल खेल्ने भन्ने कुरा छ, विभिन्न सयौं संस्थाहरू त्यहाँ आइराख्दा पनि
5: नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान जारी छ। नयाँ नेतृत्व चयनका लागि महाधिवेशनमा सहभागी 7255 जना महाधिवेशन प्रतिनिधिले मतदान गर्दैछन्। अपरान्ह 5:30 बजेसम्म कुल 5363 मत खसेको थियो। प्रदेशगत विवरण अनुसार कोशी प्रदेशमा 943, सुदूरपश्चिम र कर्णाली प्रदेशमा गरी 982, लुम्बिनी प्रदेशमा 860, गण्डकी प्रदेशमा 723, बागमती प्रदेशमा 1225 र मध्य प्रदेशमा 900 मत खसेको छ। कांग्रेसको नयाँ सभापति पदका लागि गगन थापा र श्यामकृष्ण खड्के बीच प्रतिस्पर्धा भइरहेको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन निर्वाचन समिति अनुसार मतदान सम्पन्न भएसँगै आज मतगणना शुरू हुनेछ। नेकपा एमाले स्थायी कमिटी बैठकमा चारवटा एजेण्डामाथि छलफल भएको छ। दुई दिन बसेको बैठकमा मंगसिर पहिलो साता राष्ट्रिय भेला गर्ने, मंगसिर 26 गते ओडा र पुष 4 गते पालिका अधिवेशन गर्ने, नगर र ओडा अधिवेशनपछि प्रदेश स्तरीय भेला गर्ने लगायतका विषयमा छलफल भएको हो। आजको बैठकमा नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले आफ्नो धारणा राख्नु भएको थियो। उहाँले लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ आफू पुनः राजनीतिमा आएको बताउनु भएको थियो। एमाले सचिव पद्मा आर्यले भन्नुभयो,
8: वरिष्ठ नेता कमल विद्यादेवी भण्डारीले अब 11 वर्ष पछि आफ्नो पार्टी जीवनमा फर्किएको र आजको यो जुन मुलुकमा लोकतन्त्र संविधान प्रति एउटा जुन खालको खतरा देखिरहेको छ, अब यसको रक्षा गर्ने भनेको राजनीतिक दलले नै हो। जसले लोकतन्त्र स्थापना गरे तिनै दलहरूले नै यसको रक्षा गर्ने हो। म पनि हिजोको आन्दोलनमा सरिक भए, त्यस्तो प्रतिको आघात माया विश्वास छ। पार्टीमा आबद्ध भएर लोकतन्त्रलाई गणतन्त्रलाई अझै सुदृढ बनाउनको निम्ति मद्दत पुर्याउन सक्छु।
5: नेपाली कम्युनिष्ट पार्टी नेकपाले कार्तिक 7 गतेदेखि 2 महिने राष्ट्रिय जागरण अभियान संचालन गर्ने भएको छ। पार्टी कार्यालय प्रेस डाँडामा आज बसेको नेकपा केन्द्रीय संयोजक समितिको बैठकले कार्तिक 7 गतेदेखि मंगिर 25 गतेसम्म राष्ट्रिय जागरण अभियान संचालन गर्ने निर्णय गरेको हो। महाधिवेशनको तयारी, स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र सरकारका जनविरोधी तथा अराजक क्रियाकलाप विरूद्ध आन्दोलनको तयारी गर्नका लागि राष्ट्रिय जागरण अभियान संचालन गर्ने कार्यविधि पारित गरिएको नेकपा प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिनुभयो।
2: 2 महिने राष्ट्रिय जागरण अभियान संचालन गर्ने निर्णय गरेको छ। यो अभियानको नाम चाहिँ हामीले राष्ट्रिय जागरण अभियान संचालन गर्नेछौँ। यो राष्ट्रिय जागरण अभियान भनेको चाहिँ कार्तिक 7 गते एउटा वृहत पत्रकार सम्मेलन गरेर हामीले यो अभियानको उद्घाटन गर्नेछौँ र मंगिर 25 गतेसम्म यो अभियान संचालन हुने। यसरी यो चाहिँ राष्ट्रिय जागरण अभियानको चाहिँ कार्यविधि आजको बैठकले पारित गरेको छ।
5: सरकारले अन्तर प्रदेश छोटो माध्यम र लामो दूरीमा विद्युतीय सार्वजनिक सवारीको भाडा दर समायोजन गरेको छ। यातायात व्यवस्था विभागले भाडा दर सार्वजनिक गर्दै तराई र पहाड़ी बाटोमा संचालन हुने यात्रुवाहक तथा मालवाहक सवारीको प्रति किलोमिटर भाडा दरमा परिमार्जन गरिएको हो। सरकारले गत असोज 8 गतेदेखि 11 गतेसम्म विभिन्न जिल्लामा आएको बाढ़ी पहिरोबाट प्रभावित 6 जिल्लाका विभिन्न स्थानीय तहलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। यसअघि सरकारले भदौ 10 को बाढ़ीबाट प्रभावित जिल्लाका स्थानीय तहलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो। गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै गोर्खा मनाङ माग्दी बागलुङ पर्वत र नवलपरासी बद्धघाट सुस्ता पश्चिमका विभिन्न गाउँपालिकालाई विपद संकटग्रस्त घोषणा गर्ने घोषणा गरेको हो। काठमाडौँ जिल्ला अदालत दशैं बिदाको अवधिमा पनि खुल्ला रहने भएको छ। अदालतले आज सूचना जारी गर्दै असोज 25 गते कार्तिक 8 गतेसम्म अदालत बन्द रहने भए पनि केही दिन बाहेक अन्य दिन सेवा प्रवाह गर्ने जनाएको छ। अदालतका अनुसार घटस्थापना शनिबार फूलपाती र विजयादशमीको टीकाको दिन बाहेक अन्य दिन बिहान 11 बजेदेखि 203 बजेसम्म अदालत खुल्ला रहने सूचना अधिकारी शिव खतिवड़ाले सीआईएनलाई जानकारी दिनुभयो। पृथ्वी राजमार्गको दाबिङस्थित गलौदीमा सड़क भाँसिँदा सवारी आवाजात प्रभावित भएको छ। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार सड़क भाँसिँदा दुईतर्फी नै सड़क अवरूद्ध भएको हो। सड़कको बीच भागमा चिरा परेर भाँसिएपछि सवारी साधन रोकिएको छ। प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेले सीआईएनले बताउनुभयो। साझा खबरमा अब खेल खबर। सरकारले जापानको आइची नागोयामा भएको विश्व एसियाली खेलकुदमा पदक प्राप्त गर्ने खेलाड़ीलाई नगद सम्मान गर्ने भएको छ। खेलकुदमा महिला कबड्डी र कराते खेलका खेलाड़ीले कास्य जितेका थिए। त्यस्तै प्रशिक्षक तथा व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने सरकारले निर्णय गरेको हो। एक कार्यक्रम बीच खेलाड़ी र व्यवस्थापनलाई सम्मान गर्ने तयारी सरकारको रहेको छ।
1: सन्तुष्टि रावल रसुवा भोटेकोसी बाढ़ी प्रभावित क्षेत्रका स्थानीय विस्तारै व्यापार व्यवसायमा फर्कदै
9: 50,000 को भाँडाकुँडा ल्याएर सामान तयारी गरेर घरमा सुधार गरेका छु। गर्दै जान्छु, किन्दै जान्छु, गर्दै जान्छु, किन्दै जान्छु, चल्छ। विपदमा परे म अब गरी खान सक्छु।
1: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली। यो सिजनको रुगाखोकीलाई सामान्य रुगाखोकीको रूपमा लिन नहुने चिकित्सकको सुझाव लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20%सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
11: सीता जाउँ बाहिर पसलमा केही खाएर आइहाल, अहिले फेरि ढिलो होला नि।
12: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
11: ओहो, तिमी त घरको खाने भएछौ नि।
1: के को सरसल्लाह हो दुईजनाको?
12: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
1: सही भन्यो शीतल, जङ्क फुडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछन्।
12: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खान छोड्न सक्छु होला र?
1: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अन्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
13: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जङ्क फुड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
13: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलीजुली नेपाली सन्तोष गन्धर्वबाट।
15: देवीघाटकी रामप्यारी भण्डारीले पुरानै घरमा चिया पसल फेरि शुरू गर्नुभएको छ। बिहान पसल खोल्ने र बेलुका बास बस्न चाहिँ अन्तै जाने गरेको उहाँको भनाइ छ।
9: 50,000 भाँडाकुँडा ल्याएर सामान तयारी गरेर गर्नलाई सुरुवात गरेका छु, गर्दै जान्छु, किन्दै जान्छु, गर्दै जान्छु, किन्दै जान्छु, चल्छ। विपदमा परे म अब गरी खान सक्छु, छ्यामा त निकालेर गरी खान सक्छु भनेर मैले त त्यही आँटे। अर्काको आशमा नपर्ने क्या, सरकारले देला अर्का सहयोग आउला, अर्काको पनि त्यत्तिकै मिहिनेत परिरहेको थियो होइन र? पैसा कमाउन धेरै मिहिनेत छ नि त, चिया मात्र बेचे पनि निर्वाह जति भने।
15: पसल खोल्ने र बेलुका बास बस्न चाहिँ अन्तै जाने गरेको उहाँको भनाइ छ।
9: 50,000 भाँडाकुँडा ल्याएर सामान तयारी गरेर गर्नलाई सुरुवात गरेका छु, गर्दै जान्छु, किन्दै जान्छु, गर्दै जान्छु, किन्दै जान्छु, चल्छ। विपद

0: आज बोलिरहनु पर्ने धेरै गएको मान्छेलाई नसम्झिकन बस्ने गर्ने खाने जिन्दगी यस्तो रहेछ भनेर शक्ति निकालेर पावर निकालेर गर्न ला म त।
1: बारीले बगेको पसल फेरि थाल्दाको अनुभव सुनाउँदै हुनुहुन्थ्यो नुवाकोट देवीघाटकी रामप्यारी भण्डारी। तपाई उत्तर गया गाउँपालिका रसुवाको हुनुहुन्छ अनि तपाईले लाभग्राहीका लागि फारम त भरिसक्नुभयो होला, तर एउटा महत्वपूर्ण फारम चाहिँ भर्नुभयो कि छैन?
2: गाउँपालिकाले लिएको तथ्याङ्क भनेको चाहिँ यो प्रारम्भिक तथ्याङ्क मात्रै हो। यसले चाहिँ लाभग्राही हामीले कतिजना लाभग्राहीहरू हुनुहुन्छ भनेर हामी टुङ्ग्याउँछौँ, को चाहिँ यस घर भाडा बस्न चाहनुहुन्छ र को को चाहिँ अस्थायी आवासमा बस्न चाहनुहुन्छ भन्ने कुरा मात्रै हामीले लिन खोजेको, र मोटामोटी चाहिँ कति परिवार संख्याहरूलाई प्रभावित गरेका छ भन्ने र मोटामोटी घर जग्गाको क्षति कति भएको छ भनेर मोटामोटी मात्रै छ हामीले डाटा लिने यसबाट, तर डिटेल डाटा चाहिँ राष्ट्रिय योजना आयोगले लिएको तथ्याङ्कमा छ त्यो। त्यसले गर्दाखेरि राष्ट्रिय योजना आयोगको तथ्याङ्क चाहिँ कसैले भर्न छुटाउनु भएको छ भने त्यो सम्पर्क हामीलाई पनि गर्न सक्नुहुन्छ, वडामा सम्पर्क गर्नुहोस्। उहाँहरू अहिले डाटा लिएर फर्केर गइसक्नु भएको छ र उहाँहरूको सम्पर्क नम्बर हामीहरूसित छ, र त्यो डाटाबाट हामी छुट्यौँ भने चाहिँ हामीले यो विपद पछाडि गर्नपर्ने व्यवस्थापनका महत्वपूर्ण कामहरू छन्, ती चाहिँ मानव जीवनमा पारेका बहुपक्षहरू छन्, ती बहुपक्षलाई समेटेर गर्नुपर्ने कामहरूमा पोस्ट डिजास्टर निड एसेसमेन्ट गर्ने जुन चिज छ त्यो चिजमा छुट्यौं भनेदेखि हामी चाहिँ छुट्छौं त्यसमा, त्यो चाहिँ नछुट्ने गरी तपाईँहरू जोडिनु हुन म अनुरोध गर्न चाहन्छु।
1: राष्ट्रिय योजना आयोगको फारम भर्न छुटाउनु भएको भए जतिसक्दो छिटो वडा र पालिकाका जनप्रतिनिधिलाई जानकारी गराउनुहोस् है। रसुवा उत्तर गया गाउँपालिकाका अध्यक्ष रामप्रसाद अर्याल। पृथ्वी राजमार्गको धादिङ स्थित गलौदीमा सड़क भाँसिएर सवारी आउजाउ बन्द भएको छ। यात्रा गर्दा नेपाल प्रहरीको 100 र ट्राफिक प्रहरीको 103 फोन गरेर मात्रै यात्रा गर्नुहोला। यस नम्बरमा फोन गर्दा पैसा लाग्दैन। तपाईलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सीआईएन को फेसबुक पेजको कमेन्ट बक्स र म्यासेज पठाउन सक्नुहुन्छ। आजलाई मिनीजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौला।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। यो सिजनको रुगाखोकीलाई सामान्य रुगाखोकी भन्दै घरमा नबस्न चिकित्सकको सुझाव।
4: हामीले सिधै इमर्जेन्सीबाट आइसीयूमा लानुपर्ने हुन्छ, किन उहाँले चाहिँ आफू असहज महसुस गर्दा गर्दै पनि घरमा बस्दिनुभयो धेरै दिन, त्यसले गर्दाखेरि निमोनिया फैलियो। निमोनिया फोक्सोमा फैलिसकेपछि उहाँको अक्सिजन लेभल मेन्टेन हुँदैन।
3: डाक्टरको सुझाव लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
1: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
5: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
1: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
5: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
1: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
5: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
1: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
6: महिना तिर्नुहोस्, 7 चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र SDTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
7: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको IPTV सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर

0: एप, माई डिश होम एप। सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। यो सिजनको रूगाखोकीलाई सामान्य रूगाखोकी भन्दै घरमा बस्ने अस्पताल नजाने धेरै हुन्छन्। तर सामान्य रूगाखोकी भनेर बस्दा जटिल स्वास्थ्य समस्या हुन सक्ने चिकित्सकहरू बताउँछन्। संक्रामक रोग विशेषज्ञ डाक्टर रोशन कुमार झासँग हामीले रूगाखोकीमा कस्तो अवस्थामा चिकित्सकसँग जचाउनु पर्दछ भनेर कुराकानी गरेका छौं।
2: हामीले सिधै इमर्जेन्सीबाट आइसियूमा लानुपर्ने हुन्छ, किन उहाँले चाहिँ आफू असहज महसुस गर्दा गर्दै पनि घरमा बस्दिनुभयो धेरै दिन, त्यसले गर्दाखेरि निमोनिया फैलियो। निमोनिया फोक्सोमा फैलिसकेपछि उहाँको अक्सिजन लेभल मेन्टेन हुँदैन। यसमा हामीले के बुझ्नुपर्छ भने मौसम परिवर्तन हुँदाखेरि हाम्रो शरीरको इम्युन सिस्टम, अब यो इम्युन सिस्टम भनेको आफैमा एउटा चाहिँ एकदम कम्प्लिकेटेड चिज हो, र हामीले के देखेका छौँ कि शरीरको इम्युन सिस्टम मौसम परिवर्तन हुँदाखेरि अलिक कमजोर हुने रहेछ। त्यही भएर भाइरस ब्याक्टेरियाहरू अलिक चाँडै संक्रमण गर्ने र संक्रमण भयो भने पनि त्यसको चाहिँ सिभियर फर्म भइदिने, अघि पछि अलिक कम भएको चिजहरू त्यो बेला चाहिँ अलिक बढी हुने। सो तपाईँले भने जस्तै त्यो बेलामा चाहिँ हामीले चिकित्सकको सल्लाहमा बस्नुपर्छ। तर यो कुरा भन्दै गर्दाखेरि हामी चाहिँ आत्तिनु हुँदैन। एउटा माइन्ड सेट के गर्नुपर्छ भने यो सबै सब्जेक्टिभ फिलिङ हो कि त्यो व्यक्तिलाई कस्तो भइरहेछ। हामीले देखेका छौँ कतिपय व्यक्तिलाई अक्सिजन लेभल कम भइसकेको हुन्छ, तर उहाँ के भन्छ, म ठिक छु डक्टर, मलाई अहिले गाह्रो छैन, मलाई दुईटा हप्ते दिनुहोस् म घर जान्छु भन्छ। किनभने उहाँसँग आर्थिक अवस्था कमजोर भएर होला या घर परिवारमा कोही कुर्दिने मान्छे नहोला भनेर त्यस्तो भन्छ। र त्यस्तो बेलामा हामीले उहाँलाई चाहिँ विभिन्न वेबाट काउन्सिलिङ गरेर भर्ना गरे हुन्छ। कतिपय व्यक्तिहरू के हुन्छ भने खासै साधारण रुगाखोकी हुन्छ, भर्ना गर्नुपर्ने केही आवश्यकता हुँदैन, तर पेनिक भइसकेका हुन्छ। उसले घर परिवार या कतै भएर कसैले तर्साइदिया हुन्छ, ए तिमीलाई निमोनिया भयो, अब बाँच्दैन, निमोनिया भएपछि ऊ पेनिक भएर आउँछ। हामीले होइन हजुर यो अस्ति खानुहोस् ठिक हुन्छ भने, नै डक्टर मलाई त एकदमै गाह्रो भयो, मलाई त भर्ना गरिदिनुहोस्। सो हामीले दुईटै पाटोलाई हेर्नुपर्छ। जुन बिरामी हुन्छन् उसलाई हामीले पेनिक पनि बनाउनु हुँदैन, अर्को जुन वास्तविकमा जसलाई चाहिँ अस्पतालमा भर्ना गरेर सेवा दिनुपर्ने हुन्छ त्यस्ता बिरामीलाई घरमा पनि राख्नु हुँदैन। यसलाई चाहिँ हामी चिकित्सकले यसैलाई भन्छौँ कि इभ्यालुएसन गर्ने, हामी चाहिँ केही रगतका परीक्षण गर्छौँ, एक्सरे गरेर हेर्छौँ, हामी हाम्रो आफ्नो स्किलले चाहिँ छाती सुन्छौँ, उहाँको अवस्थाहरू हेर्छौँ, प्रेसर सुगर टेम्परेचर यिनीहरू हेर्छौँ, उहाँलाई कुनै दीर्घ रोगहरू छ कि छैन पहिला ती अवस्थाको बारेमा जानकारी लिन्छौँ, उहाँले खाइरहेको औषधिहरू के छ त त्यसको बारेमा जानकारी लिन्छौँ, अनि त्यो अनुसार बल्ल हामीले एउटा चाहिँ निचोडमा पुग्छौँ, ओके उहाँलाई अब सम्भावित खतराहरू के हुन सक्छ त, कि हामीले औषधि दिएर घरमा पठाउनु मिल्छ या हामीले भर्ना गर्ने र सो यो चाहिँ केही रगत परीक्षण, छातीको एक्सरे र हामी चाहिँ फिजिकली उहाँलाई इभ्यालुएट गरेर मात्रै हामीले भन्न सक्छौँ। अब यसमा हामीले के बुझ्नुपर्छ भने बाल बालिकाको क्लिनिकल एक्सपोजर रोगसँग कम भएको हुन्छ, ब्याक्टेरिया भाइरससँग। सो बच्चाहरूको इम्युन सिस्टम त्यति चाहिँ बनिसकेका हुँदैन, त्यसले गर्दाखेरि बच्चाहरूलाई चाँडै रुगाखोकी लागिरहेको हुन्छ, पखाला लागिरहेको हुन्छ। सो हामीले जहिले पनि प्यारेन्ट्सलाई काउन्सिलिङ गर्छ, ए नानी बाबुलाई एकछिन रुगाखोकी लाग्दैमा नआत्तिनुहोस् है, पखाला लाग्दैमा नआत्तिनुहोस्। किन? किनभने बाबुको इम्युन सिस्टम एक्टिभेट भइरहेछ, उसलाई जति बढी एक्सपोजर भइरहेछ उसको आफ्नै रोगसँग लड्ने क्षमताले एन्टिबडी बनाइरहेछ, त्यही भएर यसमा आत्तिनु हुँदैन। तर यो कुरा मैले भन्दै गर्दाखेरि फेरि चाहिँ अब रुगाखोकी लागेर निमोनियाको संक्रमण देखिसक्यो अनि घरमै राख्ने पनि हुँदैन। सो यसलाई पनि हामीले दुईटा पाटोबाट हेर्नुपर्छ कि बच्चाहरूमा रोगहरू लाग्ने सम्भावना किन बढी हुन्छ भने बच्चाहरूको इम्युन सिस्टम एक्टिभ नभएको हुनाले, र त्यो एउटा चाहिँ एक्टिभ हुने जुन फेज हुन्छ त्यसमा हुन्छ, त्यसले गर्दा बच्चाहरूमा अलिक बढी रुघाखोकी लाग्छ, तर वृद्ध वृद्धा भन्दा अलिकति जोखिम कम हुने रहेछ। बच्चाहरूले धेरै जसो रुघाखोकी पखाला ज्वरो यिनीहरूलाई आफैले जित्दो रहेछ, तर समय लाग्छ। त्यो समयमा पेनिक हुनु भएन। हामी डाक्टरहरूले पनि पेनिक भएर कहिले काहीँ के गरिदिन्छ भने साधारण रुघाखोकी पखालालाई पनि एन्टिबायोटिक दिएर पठाइदिन्छ। जुन एन्टिबायोटिकको त्यहाँ कुनै रोल छैन, बरु त्यो एन्टिबायोटिकले त्यो बच्चालाई हार्म गर्छ। सो त्यहाँ चाहिँ एकदमै बुद्धि पुर्याएर हामीले उपचार प्रक्रिया अगाडि बढाउँछौँ। आफ्नै बच्चा पनि बिरामी हुँदाखेरि हामी पेनिक हुन्छौँ, डाक्टर भए तापनि ओहो यसलाई ज्वरो आयो धेरै आयो अहिले तुरन्त हामीले सिटामोल दिइहालौँ, एक दिन भएको छैन ज्वरो घटेन भने ओहो अब त एन्टिबायोटिक सुरु गर्नुपर्छ क्या। हेर्नु सोच त्यहाँ जान्छ, किनभने हामीलाई के लाग्छ हाम्रो बच्चा जति सक्दो चाहेर चाहिँ रिकभर हुनु पर्ने। जबकि भाइरस ब्याक्टेरियाहरूको के छ भने एउटा फेज हुन्छ, ऊ 3 दिनदेखि 5 दिनसम्म त ज्वरो रहन सक्छ।
1: राष्ट्रपति रामचन्द्र पौडेलले विपद सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 जारी गर्नुभएको छ। सरकारले चाडपर्वको समयमा अत्यावश्यक सेवा सुचारू गर्न निर्देशन दिएको छ। हिमालमा जलवायु परिवर्तनको प्रभाव तथा भोटिकोशी त्रिशुली विपद अध्ययनका लागि गठित संसदीय विशेष समितिले विपद प्रभावितको उद्धार राहत र पुनस्थापनाका लागि अल्पकालीन कार्ययोजना सार्वजनिक गरेको छ। नेकपा एमाले स्थायी कमिटी बैठकमा 4 एजेण्डामा छलफल भएको छ। नेकपाले कार्तिकको 7 गतेदेखि 2 महिने राष्ट्रिय जागरण अभियान गर्ने भएको छ। सरकारले गत असोज 8 देखि 11 गतेसम्म विभिन्न जिल्लामा आएको बाढ़ी पहिरोबाट प्रभावित 6 जिल्लाका विभिन्न स्थानीय तहलाई विपद संकट क्षेत्र घोषणा गरेको छ। काठमाडौँ जिल्ला अदालत दशैं विधामा पनि सञ्चालन हुने भएको छ। पृथ्वी राजमार्गको धादिङ स्थित गलौदीमा सड़क भाँसिँदा सवारी आउजाउ प्रभावित भएको छ। र सरकारले जापानको आइची नायागामा भएको 20 एसियाली खेलकुदमा पदक प्राप्त गर्ने खेलाड़ीलाई नगदसहित सम्मान गर्ने भएको छ। हवस्त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असो 24 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: साहिनो समय सूचक अहिले रातिको 8 बज्यो इट्स 8 PM
1: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो पालो 89.1 MHz।
2: जब तपाईँ कुनै चिसो वा तातो चिज खानुहुन्छ तपाईँको नसा स्टिमुलेट हुन्छ र जब यी नसाहरू स्टिमुलेट हुन्छ तपाईँको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ। दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस्। म निर्धक्कका साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो।
3: आमा एक गिलास दही खाऊ न, साह्रै गर्मी हो।
1: आमा मलाई दुध है।
3: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
4: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
3: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
4: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
0: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलचोक।
5: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
6: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, जरिवाना निनाह हुने व्यवस्था भएको हुँदा समय भित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी मुक्त हुनुहोस्।
5: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड, आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 056-490-959, 98-550-60-359 र 98-550-67-359।
7: स्कर्ब टाइफस रोगका लक्षणहरू: धेरै ज्वरो आउनु, कान ज्वरो समेत आउनु, टाउको धेरै दुख्नु, पसिना धेरै आउनु, आँखा रातो हुनु, झाडा पखाला लाग्नु, माइटलले टोकेको ठाउँमा रातो डावर जस्तो दाग देखिनु र पछि गएर कालो दाग बस्नु। स्कर्ब टाइफस रोग लाग्नबाट बस्ने उपायहरू: खेतबारीमा काम गर्दा, वन जंगल झाडीमा जाँदा वा घाँस काट्न जाँदा पूरा शरीर ढाकिने कपडा लगाउने, साथै सम्भव भएसम्म बुट लगाउने, सकेसम्म घाँस बारी वा चौरमा नबस्ने, बस्ने परे गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने, घर वरपर झाडी घाँस तथा घुर्यान बढ्न नदिने, घर गोठमा मुसा नियन्त्रण गर्ने जस्तै उपयुक्त किसिमले अन्न भण्डारण गर्ने, समयमै उपचार नभएमा कडा खालको श्वास प्रश्वास समस्या जस्तै दम बढ्ने, श्वास फेर्न गाह्रो भई बिरामी चिकित्सा हुने र बिस्तारै शरीरका मुख्य अङ्गहरूले काम गर्न छाड्नुका साथै बिरामीको मृत्यु पनि हुन सक्छ।
8: अब तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
9: नेपाली तिथि नीति तथा पञ्चाङ्गको जानकारी,
8: नेपाली चाड पर्व तथा शुभ साहित्यको विस्तृत विवरण,
9: तपाईँको दैनिक, साप्ताहिक, मासिक तथा वार्षिक राशिफल,
8: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
9: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
8: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय, हाम्रो गौरव।
10: नवौं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी 2081
11: दिगो आर्थिक विकासका लागि औद्योगिक प्रवर्धन चितवन एक्सपो सेन्टर भरतपुर चितवनमा
10: चैत 14 देखि 18 गते सम्म।
11: राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी एउटै छाना मुनि 200 भन्दा बढी स्टलहरूको सहभागिता,
10: औद्योगिक मेसिनरी तथा प्रविधिको प्रदर्शनी,
11: लघु घरेलु तथा साना उद्योगको उत्पादनको प्रदर्शनी,
10: उद्यमशीलता सम्बन्धी गोष्ठी तथा प्यानल छलफल,
11: सफल उद्यमीका अनुभव आदान प्रदान तथा उत्कृष्ट उद्यमी सम्मान,
10: कृषि प्याकेजिङ प्रोसेसिङ निर्माण हस्तकला र आईटी लगायत थुप्रो प्रकृतिका स्टलहरू एकै ठाउँमा।
11: आयोजक चितवन उद्योग संघ,
10: सहकार्य नेपाल उद्योग परिसंघ र नेपाल घरेलु तथा साना उद्योग महासंघ,
11: प्रवर्धक नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय व्यापार तथा निकासी प्रवर्धन केन्द्र,
10: बागमती प्रदेश सरकार उद्योग वाणिज्य भूमि व्यवस्था तथा प्रशासन मन्त्रालय।
11: स्टल बुकिङका लागि सम्पर्क 98550 59093 98550 85582 र 98550 67607। बुकिङका लागि अन्तिम मिति चैत्र 6 गते।
10: साथ सहकार्य र समर्थन सफलताको सुनौलो आधार।
12: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ। विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन पनि।
13: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ। के कुराको चित्त बुझिन छोरी?
14: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
13: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
14: बाबा, हाम्रै पश्चिम स्टोनको शान्तनगर टाउनमा रहेको निरज फोटो एन्ड भिडियोग्राफी छ नि सनी।
13: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि निरज फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदनगर टाउन, चितवन।
14: सम्पर्क नम्बर 98550 82997 98550 10997।
15: रेडियो साइनो 89.8 MHz। तपाई हाम्रो अटुट साइनो।
1: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो स्पाइनो 89.8 मेगाहर्ज। रेडियो स्पाइनो 89.8 मेगाहर्ज। तपाईँ हाम्रो अटुट स्पाइनो।
1: यतिखेर बेलुकाको 9:15 बजेको छ। अब यहाँले सुन्न सक्नुहुनेछ बीबीसी नेपाली सेवाको समाचार।

0: This is the BBC.
1: साझा पक्कबाट शरद किसीको नमस्कार। आज कार्यक्रममा प्रमुख चाडपर्वको मुखैमा काठमाडौँ प्रवेश गर्ने मुख्य राजमार्ग नै अवरुद्ध।
2: दार्जिलिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेसँग कुरा गरेको थिए, दुई तर्फ नै सवारी साधनहरू अवरुद्ध छ, भोलि पनि दिनभरि लाग्न सक्ने जानकारी दिनुभएको छ।
1: काठमाडौँ महाधिवेशनमा मतदान, आज सभापतिको मात्र मतगणना हुने,
3: निर्विचार 11 बजेसम्म सभापतिको रिजल्ट भइसक्छ, अन्य पदहरूको मतगणना काम गर्ने र यदि भोलि भएन भने पर्सि म सुरु गर्छु।
1: र आफ्ना पूर्व प्रमुख नोबेल शान्ति पुरस्कारका लागि पुनः योग्य रहेको राष्ट्रसंघीय मानवाधिकार सम्बन्धी उच्चायुक्तको भनाई। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
4: प्रदीप बस्यालबाट समाचार सुन्नुहोस्। नवनीतम नावी पिल्लेले यस वर्षको नोबेल शान्ति पुरस्कार पाएकी छन्। पूर्व राष्ट्रसंघीय मानवाधिकार प्रमुख तथा अन्तर्राष्ट्रिय फौजदारी अदालतकी न्यायाधीश उनलाई शान्ति र अन्तर्राष्ट्रिय कानून प्रवर्धन गर्ने प्रयासका लागि सम्मानित गर्न लागि बताइएको छ। नर्वेजी नोबेल समितिका अध्यक्षले युद्ध अपराध, मानवता विरूद्धको अपराध र नरसंहारका घटनामा कानूनी कार्यवाही सुनिश्चित गर्न यी महिलाले महत्वपूर्ण भूमिका खेलेको बताएका छन्। पिल्लेले हालै संयुक्त राष्ट्रसंघको एउटा आयोगको नेतृत्व गरेकी थिइन् जसले इजरायलमाथि गाजामा नरसंहार गरेको आरोप लगाएको थियो। यद्यपि इजरायलले सधैँ यस आरोपलाई अस्वीकार गर्दै आएको छ। आफूलाई यस जानकारी दिइँदाको छर कैद गरिएको भिडियोमा पिल्लेले शुरूमा यसलाई ठट्टा ठानेको बताएको सुनिन्छ। यदि तपाईँले अलिकति पनि बढ़ी ताली बजाउनुभयो भने म यस पुरस्कार ट्रम्पसँग बाँड्न सक्छु। नवनीतम नाभी पिल्ले गत वर्षकी विजेता भेनेजुएलाकी विपक्षी नेत्री मारिया कोरिना मचाडोले आफ्नो पदक अमेरिकी राष्ट्रपतिलाई उपहार स्वरूप प्रदान गरेकी थिइन्। नोबेल शान्ति पुरस्कारको घोषणाप्रति इजरायलले आक्रोशपूर्ण प्रतिक्रिया जनाएको छ। त्यहाँको विदेश मन्त्रालयले सामाजिक सञ्जाल मार्फत यसलाई इजरायल विरोधी घृणा र पूर्वाग्रहलाई वैधता दिने गरी पुरस्कारको दुरूपयोग गरिएको कदम भनेको छ। मन्त्रालयले उसकै शब्दमा झूठ, घृणा र रक्त आरोपका लागि दिइने पुरस्कार भएमा नाभी पिल्ले त्यसका लागि सबैभन्दा उपयुक्त पात्र हुने टिप्पणी गरेको छ। साउदी अरबले राजधानी रियादस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा बिहिबार भएका इरान समर्थित हुती विद्रोहीका दुईवटा हमलामा परि पाइलट सहित तीनजनाको मृत्यु भएको जनाएको छ। त्यहाँको उड्डयन निकायले आफ्नो राष्ट्रिय ध्वजावाहक कम्पनी साउदियाको एउटा विमानमा प्रहार भएको पुष्टि गरेको हो। उक्त घटनापछि अन्य विमान सेवा कम्पनीहरूले समेत रियादका लागि हुने उडानहरू स्थगित गरेका छन्। भारतको युवा आन्दोलन कक्रोच जनता पार्टीका नेता अभिजित दिप्केले सरकारी चेतावनीका बावजूद शनिबार दिल्लीमा तय गरिएका विशाल सड़क र्यालीहरू अघि बढ़ने अडान लिएका छन्। सो पार्टीका अनुसार राजधानी पुग्ने प्रयास गरिरहेका कम्तीमा 10,000 मानिसहरूलाई नियन्त्रणमा लिइएको छ, तर त्यस संख्याको स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन। प्रहरीले प्रदर्शनको अनुमति दिएको छैन र शहरमा 20,000 भन्दा बढ़ी सुरक्षाकर्मीहरू परिचालन गरिएको छ। प्रदर्शनकारीहरू निर्वाचन आयोगका प्रमुखले राजीनामा दिनुपर्ने माग गरेका छन्। उनीहरूले आयोगमाथि अल्पसंख्यक समुदायहरूलाई मताधिकारबाट वञ्चित गर्न देशभरको मतदाता नावलीमा हेरफेर गरेको आरोप लगाएका छन्, तर आयोग र सत्तारूढ़ भाजपाले त्यसको खण्डन गरेका छन्। र इटलीमा चोरहरूले कुल 55,00,000 अमेरिकी डलर भन्दा बढ़ी मूल्य पर्ने 30,000 बोतल वाइन चोरी गरेका छन्। टस्कनी स्थित एउटा गोदामबाट पारिवारिक स्वामित्वमा रहेको मार्केसी एन्टिनोरी वाइनरीले आफ्ना सबैभन्दा बहुमूल्य बोतलहरू विदेशमा रहेका ग्राहकहरूलाई पठाउने तयारी गरिरहँदा ती चोरी भएका थिए। मुख छोपेका चोरहरूले चेतावनीयुक्त घण्टी बज्ने प्रणालीलाई निष्क्रिय पारेर दुईवटा ठूला ट्रकमा हजारौं बाकस रेड वाइन लिएर भागेका थिए। यो बीबीसी नेपाली सेवा आयोग र सत्तारूढ़ भाजपाले त्यसको खण्डन गरेका छन्। र इटलीमा चोरहरूले कुल 55,00,000 अमेरिकी डलर भन्दा बढ़ी मूल्य पर्ने 30,000 बोतल वाइन चोरी गरेका छन्। टस्कनी स्थित एउटा गोदामबाट

0: साँझपखमा तपाईलाई स्वागत छ। देशको राजधानी काठमाडौँ उपत्यका भित्रिने एउटा मुख्य राजमार्ग आज साँझबाट पूर्ण रूपमा अवरूद्ध भएको छ। अधिकारीहरूका अनुसार धादिङ जिल्लाको गजुरी नजिकै राजमार्ग भाँसिएपछि आवागमन रोकिएको हो। लाखौंको संख्यामा सर्वसाधारणहरू उक्त बाटो हुँदै काठमाडौँबाट दशैं मनाउन विभिन्न जिल्ला जाने गर्दछन्। कृष्णभीरमा भाँसिएको बाटो सञ्चालनमा ल्याउन करिब दुई साता लागेको थियो। आज गजुरी नजिक सड़क भाँसिएको विषयमा थप जानकारी दिँदैछन् नारायणगढ़ स्थित हाम्रा संवाददाता ईश्वर जोशी।
1: पछिल्लो समयको यो पृथ्वी राजमार्गको कुरा गर्नु पर्दाखेरि गजुरी गाउँपालिका पाँच गलौदी भन्ने स्थानमा चाहिँ त्रिशुली नदीले सड़क कटान गर्दाखेरि चाहिँ अहिले दुईतर्फी नै सवारी साधनहरू चाहिँ अवरुद्ध भएको अवस्था छ। अहिले भर्खर मैले दार्जिलिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेसँग कुरा गरेको थिएँ। उहाँले चाहिँ अहिले अब यो आजलाई चाहिँ अब बाटो खोल्न सक्ने सम्भावना चाहिँ नभएको र अब भोलि पनि दिनभरि लाग्ने अवस्था भएको लाग्न सक्ने भनेर चाहिँ उहाँले जानकारी दिनुभएको छ। र अहिले चाडबाडको बेला भएको कारणले गर्दाखेरि अहिले उक्त सड़कमा चाहिँ यातायातको चाप चाहिँ अधिकतम चाप रहेको भनेर चाहिँ जानकारी दिनुभएको छ उहाँले।
0: अब बाटो पूर्ण रूपमा अवरुद्ध भइसकेपछि यातायात व्यवस्थित गर्नको निम्ति कहाँ कहाँबाट रोकिँदैछ यातायात अथवा त्यो बाटो आवाजावत गर्न कहाँ कहाँसम्म रोकिया छ?
1: अब अहिले त्यो गलौदीमा चाहिँ सड़क भाँसिएपछि भर्खरै यो प्रमुख जिल्ला अधिकारीले चाहिँ सार्वजनिक सूचना जारी गर्दै काठमाडौँ आउने सवारी साधनहरूलाई चाहिँ विभिन्न होल्डिङ सेन्टरहरूमा चाहिँ रोकेर राखिएको र चितवनबाट पनि काठमाडौँ जाने सवारी साधनहरूलाई मुगलिङ रामनगर लगायत विभिन्न सुरक्षित होल्डिङ सेन्टरमा चाहिँ रोक्नलाई चाहिँ हामीले सूचना गरिसकेका छौं र सवारी साधनहरूलाई चाहिँ अहिले रोकिएको अवस्था छ भनेर चाहिँ उहाँले जानकारी दिनुभएको छ।
0: अब यो प्रमुख जिल्ला अधिकारीले भनेअनुसार भोलि कम्तीमा पनि भोलिसम्ममा बाटो पुनः सञ्चालन गर्न सक्ने अवस्था छैन जुन भने, त्यो के एकतर्फी हुन्छ अथवा दुईतर्फी हुन सक्छ कि अझै धेरै दिन लाग्न सक्छ, कस्तो खालको जानकारी दिएका छन् उनले?
1: अब त्रिशुली नदीले चाहिँ अब जस्तो कृष्णभीमा जस्तै आधी बाटो चाहिँ अब भाँसिएको अवस्था छ। यसले गर्दाखेरि चाहिँ अब प्रमुख जिल्लासँग कुरा गर्दै उहाँले चाहिँ हामीले वैकल्पिक राजमार्गको पनि हामीले विकल्प हेर्दैछौ, सम्भव भएसम्म अहिले वैकल्पिक राजमार्ग पनि प्रयोग गर्न सक्ने स्थिति भयो भने त्यसलाई पनि हामीले चाहिँ सोचिरहेका छौं। र अहिले जुन पृथ्वी राजमार्गको गलौदी क्षेत्रमा चाहिँ आजले चाहिँ अब कुनै पनि सवारी साधनहरू चल्न सक्ने सम्भावना नभएको र भोलि पनि दिनभरि लाग्न सक्ने भनेर चाहिँ उहाँले जानकारी दिनुभएको थियो।
0: उनी थिए नारायणगढ़ स्थित हाम्रा संवाददाता ईश्वर जोशी। अब एउटा राजनीतिक प्रसंग। नेपाली कांग्रेसको महाधिवेशनमा अधिकांश जसो मतदाता मतदानमा सहभागी भएको उक्त पार्टीले जनाएको छ। केन्द्रीय निर्वाचन समितिका अनुसार प्राविधिक कारणले हिजो हुन नसकेको मतदान आज पनि निर्धारित समयभन्दा लम्बिएको थियो। सभापतिमा गगन थापालाई श्यामकृष्ण खड्कीले चुनौती दिएका छन्। उक्त पदको मतगणना आजै गर्ने तयारी रहेको निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले जानकारी दिए। मतदान र त्यसपछिका प्रक्रियाबारे हामीले उनीसँग कुराकानी गर्दै पछिल्लो जानकारी मागेका थियौं।
2: मैले चाहिँ यो अधिवेशनको चाहिँ हिजोको डेट राखेको, हिजो चाहिँ प्राविधिक रूपले हिजो हुन सकेन, आज चाहिँ मैले बिहान 7 बजेबाट शुरू हुन्छ भनेको, अलिकति अब चाहिँ यस्तै हो नेपालीहरूको चलन, अब चाहिँ 7:30 बजे मात्रै शुरू भयो, त्यसपछि हामीले 5 बजेको समय दिएका थियौँ, अलिकति नभ्याउने जस्तो भएर 7 बजे टुङ्ग्याएको। जम्मा 7,319 जना मतदाता थिए, अहिले लगभग त्यहाँनिर 7,200 चान्चु नै मत खस्यो। अब ठ्याक्कै हिसाब निकालेको थिएन, 100.99% मत खस्यो।
0: अब मतगणनाको कार्यक्रम के छ?
2: मतगणनाको चाहिँ यस्तो छ, अरू चाहिँ पदको त्यहाँनिर सम्पूर्ण त्यहाँनिर मतगणना त्यहाँनिर नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यालय पानेपामा हुन्छ। अब सभापतिको एउटाको मात्रै चाहिँ मतगणना अब अहिले नै चाहिँ यो सबै चाहिँ काम सम्पन्न भइसकेपछि यी राष्ट्रिय सभागृहमा शुरू गर्छु म। यसमा त्यहाँनिर प्राविधिक रूपले हजुरले त्यहाँनिर सम्प्रेषण पनि गरिदिनुपर्छ सबैसँग। हाम्रो त्यहाँनिर विधानले चाहिँ के भन्छ, 51% मत लिएर आएन भने दोहोऱ्याएर मत फेरि चुनाव गर्नुपर्छ। त्यो चुनाव गर्नुपर्ने कारणले चाहिँ सभापतिको त्यहाँनिर मतगणना पहिले गर्नुपर्ने अवस्था पिछडी आएको हो। 51% मत पुगेन भने भोलि फेरि सभापतिको लागि मात्रै चुनाव हुन्छ, 51% नआयो भने आजै डिक्लेयर हुन्छ।
0: आज अबेला राति भयो भने पनि सिद्ध्याउने नै भएको छ कि?
2: सिद्ध्याउने अब मेरो विचार 11 बजेसम्म सभापतिको रिजल्ट भइसक्छ।
0: अनि अन्य पदहरूको मतगणना चाहिँ कहिले?
2: अन्य पदहरूको त्यहाँनिर उतातिर त्यहाँनिर स्थानीयतामा गर्नुपर्छ। आज त्यहाँनिर

0: पनि केन्द्रीय कार्यालयमा राख्छु। अब त्यसपछि अब सुविधा हेरेर मत गन्ने काम गरेर भोलि नै पनि हुन सक्छ। यदि भोलि भएन भने पर्सि त म सुरु गर्छु। र त्यो त्यहाँनिर यहाँ हुन त 33 क्लस्टर छ, ज्यादै गाह्रो छ चुनाव गर्नलाई। चाहिँ 800 जना उम्मेद्वार छन्। तैपनि म चाहिँ धेरै काउन्टरमा म त्यहाँनिर माइन पावर खोज्न सक्छु। त्यसले गर्दा 2-3 दिनभित्रमा म रिजल्ट सबैको रिजल्ट गरिहाल्छु।
1: उनी थिए नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्का। तपाई बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। हामीले भोटेकोशी त्रिशुली नदीको बाढ़ीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवन उपयोगी जानकारी सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौं। कार्यक्रम अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। एउटा संक्षिप्त प्रसंग। सरकारले सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक एआईजी बंशीराज ढाललाई सेवाबाट हटाएको छ। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बीबीसीसँग भने,
2: आचरण सम्बन्धी विषयहरू चाहिँ बराबर उल्लंघन गरेको, अनुशासन काम गरेको, नेपाल सरकार र आफू अन्तर्गत संगठनको मान प्रतिष्ठा एवं छविमा आँच पुर्याउने कार्य गरेको कसुरमा चाहिँ आज 83/26 गतेबाट लागू हुने गरेर उहाँलाई चाहिँ सशस्त्र प्रहरी सेवाबाट चाहिँ हटाउने गरी विभागीय कार्यवाही भएको छ। र यसमा हामीले सशस्त्र प्रहरी ऐन नियमावली अनुसारको विधि पद्धति र प्रक्रिया अनुसार चाहिँ यी सबै कार्यहरू पालन गरेको अवस्था छ।
1: अब बाँकी प्रसंग। नेपाल प्रहरीले काठमाडौँमा झण्डै 22 किलो अवैध सुनसहित 3 जना चिनिया नागरिक गिरफ्तार भएको जानकारी दिँदै उनीहरूलाई आज सार्वजनिक गरेको छ। उनीहरूबाट बरामद सुनको मूल्य करिब 54 करोड़ रूपियाँ रहेको अधिकारीहरूले जनाएका छन्। प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुढा नीलकण्ठ नगरपालिकाबाट विशेष कार्यवाही गरेर उनीहरूलाई गिरफ्तार गरिएको जनाएको छ। अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी सन्तोष खड्काले विशेष निगरानीपछि उक्त सफलता हात परेको जानकारी दिँदै भने,
3: हिजो बिहान अन्दाजी 5:55 बजेको समयमा 3 जना चिनियर नागरिकहरूलाई चाहिँ अवैध सुन र नगद सहित र उक्त सुन चाहिँ ओसार प्रसार गर्नलाई प्रयोग भएको गाड़ी र प्राप्त सुनलाई प्रशोधन गर्ने प्रशोधन सामग्रीहरू सहित नियन्त्रणमा लिएका छौं। यो सुनको वजन प्लास्टिक सहितको 21 केजी 750.68 ग्राम रहेको पाइयो। हिजोको बजार मूल्य अनुसार यसको मूल्य चाहिँ 54.60 लाख 7,320.04 रूपियाँ हुन आउँछ।
1: दोभाषेको सहयोगमा सोधपूछ गरिए पनि अभियुक्तहरूले अनुसन्धानमा नसघाएको उनले बताए। त्यसैले कहाँबाट सुन ल्याइएको थियो भन्ने खुल्न बाँकी रहेको उनको भनाइ छ।
3: यद्यपि हामीले हाम्रो चाहिँ अन्य अनुसन्धानका विधिहरू, प्राविधिक अनुसन्धानहरू र अहिले भइरहेका प्रविधिहरूलाई प्रयोग गरेर उहाँहरूको आवागमन, उहाँलाई भेट्न आउने मान्छेहरूको प्राविधिक विशेषज्ञ भइरहेको छ, फलान ठाउँबाट नै आइहाल्यो भनेर भन्ने अवस्थामा चाँडै नै पुग्छौं भन्ने यहाँहरूलाई जानकारी गराउन चाहन्छु।
1: प्रहरीका अनुसार भाडामा लिइएको घरबाट निस्किन लागेका बेला उनीहरूलाई गिरफ्तार गरिएको थियो। त्यसैले उनीहरूले सुन कतै बेच्न लग्न लागेको अनुमान प्रहरीको छ, तर कहाँ लग्दै के भन्ने अझै पनि खुल्न नसकेको प्रहरीका एसएसपी सन्तोष खड्काले बताएका छन्। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। राष्ट्रसंघीय मानवाधिकार सम्बन्धी उच्च आयुक्त भोल्कर टर्कले मानवाधिकारमाथि प्रहार भइरहेको वर्तमान अवस्थामा आफ्ना पूर्व प्रमुख नोबेल शान्ति पुरस्कारका लागि पूर्ण रूपमा योग्य भएको बताएका छन्। बीबीसीका कूटनीतिक संवाददाता जेम्स ल्याण्डेलले तयार पारेको विश्लेषण प्रस्तुत गर्दैछन् साथी प्रदीप बस्याल।
4: नावी पिल्लेलाई सम्मान गरेर नोबेल समितिले दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्थाको स्पष्ट बचाउ गरेको छ। समितिका अनुसार अन्तर्राष्ट्रिय कानून अत्यधिक दबावमा छ भने यसका संस्थाहरू आक्रमणको चपेटामा छन्। यद्यपि उसकै शब्दमा बढ़दो रूपमा द्वन्दहरूको समाधान कूटनीति, सन्धि र कानूनी संयन्त्र मार्फत भइरहेको र अन्तर्राष्ट्रिय कानून अझ शान्तिपूर्ण विश्वको आधार रहेको नोबेल समितिले जनाएको छ। तर युक्रेन, इरान, गाजा, सुडान, म्यानमार र अन्य ठाउँका त्यस्ता धेरै मानिसहरू यसमा सहमत नहुन सक्छन्। त्यहाँका मानिसहरूले अन्तर्राष्ट्रिय कानून र सन्धिहरूले उनीहरूलाई निराश बनाएको तर्क गर्न सक्छन् र उनीहरूलाई आफ्नो हित र सुरक्षाका लागि हतियारको बल र शक्तिशाली सहयोगीहरूको साथ अझ बढ़ी प्रभावकारी लाग्न सक्छ। ब्रिटिश गुप्तचर निकाय एमआई6 का पूर्व प्रमुख सर एलेक्स योङ्गरले गत वर्ष बीबीसीसँग त्यस्तै कुरा गरेका थिए। उनले भनेका थिए, हामी एउटा त्यस्तो नयाँ युगमा छौं जहाँ अन्तर्राष्ट्रिय सम्बन्धहरू नियम र बहुपक्षीय संस्थाहरूद्वारा निर्देशित हुने छैनन्। तिनको निर्धारण शक्तिशाली नेताहरू र विभिन्न सम्झौताहरूद्वारा हुनेछ। सोही निराशाजनक निष्कर्ष विपरीत नोबेल समितिले पिल्लेलाई पुरस्कार प्रदान गरेर आफ्नो अडान प्रस्तुत गरिरहेको छ। उनी उक्त तर्कको विपरीत पक्षको जीवन्त उदाहरण हुन्।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। अब एकैछिनमा बीबीसी हातीमालो कार्यक्रम भोटेकोशी त्रिशुली बाढ़ी प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिनेछ। हामीलाई भने सोमबार बेलुकी पौने 9 बजेसम्मको निम्ति विदा दिनुहोस्। नमस्कार।

0: उनीहरूको व्यवहारमा परिवर्तन आउन सक्छ।
1: सम्पर्क प्रभावित भएका गाउँठाउँ
2: कम्तीमा एउटा एक सिजनको लागि चाहिँ सामुदायिक तरिकाले खेती गर्ने सरकारको एउटा सहयोगमा
3: र बीबीसी दर्शको पाठशाला अन्तर्गत बाल बालिकाहरूका निम्ति शिक्षामूलक सामग्री।
1: जुनसुकै विपदमा पनि सबैभन्दा जोखिममा बालबालिकाहरू रहने गर्छन्। बाढ़ी पश्चात ती क्षेत्रका बालबालिकाहरूको मनोदशा प्रभावित भएका छन्। तर त्यो कसरी थाहा पाउने र त्यस्ता बालबालिकालाई कस्तो सहयोग कसरी दिलाउने भन्ने बारे हामीले बाल मनोचिकित्सक डाक्टर अरूणराज कुमारलाई सोधेका छौं।
0: साधारणतया बालबालिकाहरू अलि डराउने, आत्तिने, सानसानो कुरामा झन्झनाट हुने, उनीहरूको डेली रुटिनमा अलिअलि चेन्ज हुने, निन्द्रा राम्ररी नआउने, कहिले काहीँ धेरै नै रिसाउने, उनीहरूको व्यवहारमा परिवर्तन आउन सक्छ। यदि बालबालिकाले आफैले देख्नु भएको छ, भोग्नु भएको छ या आफ्नो फ्यामिली परिवार बासहरू गुमाउनु भएको छ भने त्यसले डाइरेक्टली नै अफेक्ट गर्न सक्छ।
4: त्यस्तो अवस्थामा पुगेका बालबालिकाहरूलाई अन्य साधारण बालबालिकाहरूकै जस्तै अवस्थामा ल्याउनको लागि सकिन्छ।
0: धेरै जस्तो यस्तो बालबालिकाहरू टाइम हुँदै गएपछि अनि स्पेसली सपोर्ट हामीले दियौँ भने नर्मल अवस्थामा फर्किन्छन्। कहिले काहीँ कोही बालबालिकाहरू चाहिँ यसले गर्दा धेरै नै आत्तिने, राम्रो सुत्नै नसक्ने अनि कहिले काहीँ चाहिँ एकदमै के बाँच्ने मरे पनि हुन्छ, सुसाइडल पनि हुने, त्यस्तो सिभियर प्रब्लम भयो भने चाहिँ स्पेसलिस्ट ट्रिटमेन्ट चाहियो। त्यो हाम्रो अहिले कान्ति बाल अस्पतालमा छ, साथमा मानसिक अस्पतालमा छ।
4: बालबालिकाहरूलाई परिवार, शिक्षक, शिक्षिकाले संवेदनशीलसँग कसरी व्यवहार बोली वचन गर्न सकिन्छ?
0: हामी झर्किने भन्दा नि उनीहरूलाई यो किन भइरहेछ, कसरी भइरहेछ उनीहरूलाई बुझ्न खोज्ने, उनीहरूको कुरा सुनिने। कोही मान्छेले खरको बोल्न चाहन्छन्, कोही मान्छेले यसको बारेमा बोल्न चाहन्छन्, किनभने बोल्यो भने झन् उनीहरूलाई बढी दुःख हुने हुन्छ। त्यो हिसाबले चाहिँ यदि कोही बोल्न चाहन्छन्, कुरा गर्न चाहन्छन् भने यसको बारेमा सुनिदिने भनेर सपोर्ट गर्नुभयो भने टाइम हुँदै गएपछि यो इम्प्रुभ हुँदै आउँछ।
1: उनी थिए बाल मनोचिकित्सक डाक्टर अरूणराज कुवर, साथी मनिका विश्वकर्मासँग कुरा गर्दै।
3: रस्वा, नुवाकोट, धादिङ लगायतका बाढ़ी प्रभावित जिल्लामा करिब 1800 हेक्टर कृषि योग्य जमीन बगाएको सरकारको प्रारम्भिक अनुमान छ। ठूलो मात्रामा कृषि उत्पादन तथा भण्डारणमा पनि क्षति पुग्दा ती स्थानमा खाद्यान्न अभावको जोखिम रहेको प्रभावितहरू बताउँछन्। यसका साथै सड़क सञ्जालमा क्षति पुगेकाले सम्पूर्ण आपूर्ति प्रणाली नै अवरोध हुँदा प्रभावित क्षेत्रमा आउने दिनमा पनि खाद्य असुरक्षाको खतरा बढ़ेको छ। यस्तो अवस्थामा खाद्य असुरक्षासँग जुझ्न के गर्न सकिएला भनेर हामीले राष्ट्रिय योजना आयोगको राष्ट्रिय खाद्य तथा पोषण सुरक्षा समन्वय समितिकी विज्ञ सदस्य डाक्टर यमुना घलेलाई सोधेका छौं।
2: स्रोतको नै विनाश भयो, एउटा अन्नबाली एउटा कुरा भयो, पशुपन्छी एउटा कुरा भयो, होइन, अब माछा अर्को कुरा भयो, फलफुल अर्को कुरा भयो। त्यसै गरिकन त्यो भेगमा चाहिँ अवस्थित हाम्रा कृषिका कार्यालयहरू पनि धेरै सकाप भयो, अब विलय भयो र त्यो सँगसँगै कृषिलाई सेवा दिने अरू कार्यक्रमहरू पनि बैंकका कुरा भयो, बिमाका कुरा भयो, तीहरू पनि गए। र अर्को हामीले एक माछाको अनुसन्धान गर्ने माछाको अनुसन्धान केन्द्र पनि त्यही थियो कृषिमा, देशभरिकै लागि त्यति जानकारी दिने हाम्रो ठुलो अनुसन्धान केन्द्र थियो, त्यो पनि गयो। समग्रमा भन्ने हो भने यो खाद्य सुरक्षाको दृष्टिकोणले चाहिँ अलिक विकराल नै मलाई लाग्यो।
1: त्यो यस्तो अब संकटको बेलामा स्थानीय जनताले चाहिँ के गर्ने त, कसरी खाद्य असुरक्षा कम गर्ने अथवा के हुन सक्छ उपाय?
2: एउटा चाहिँ हामीले कोविडमा पनि एकदमै देखेको प्रभावकारी भएको खाद्य ब्याङ्कहरू, त्यो स्थानीय खाद्य ब्याङ्कहरूको चाहिँ सृजना गर्ने, बजार सुचारू नभएसम्म के गर्ने भन्ने हिसाबले त्यो स्थानीय सरकारको संयोजनमा त्यहाँ गर्नुपर्ने हो कि भन्ने अर्को लाग्छ मलाई। अहिले चाहिँ सबैजनाको घरमा विपत्ति छ र कतिजनाको घरको पुरुषहरू अथवा महिलाहरू अथवा काम गर्न सक्ने शक्ति गुमेको छ भनेदेखि सबैले आफ्नै खेती गर्न सक्ने अवस्था नहुन सक्छ। त्यसैले गर्दाखेरि कम्तीमा एउटा एक सिजनको लागि चाहिँ सामुदायिक तरिकाले खेती गर्ने सरकारको एउटा सहयोगमा ट्र्याक्टरहरूको सहयोग हुन सक्छ अथवा अरू मेसिनहरूको सहयोग हुन सक्छ। र तेस्रो कुरा चाहिँ कि अब त्यतापट्टि जतापट्टि असर कम परेको छ त्यताकोहरूको सहायता लिएर चाहिँ खास गरिकन स्थानीय हाटलाई चाहिँ एकदम सञ्चालनमा ल्याउनु पर्ने चाहिँ देख्छु।
3: उनी थिइन् राष्ट्रिय योजना आयोगको राष्ट्रिय खाद्य तथा पोषण सुरक्षा समन्वय समितिकी विज्ञ सदस्य डाक्टर यमुना घले, साथी प्रतीक्षा खनालसँग कुरा गर्दै।
1: तपाईँ बीबीसी नेपालीद्वारा उत्पादित लाइफलाइन कार्यक्रम बीबीसी हातेमालो सुनिरहनु भएको छ। यो कार्यक्रम तपाईँ रेडियो नेपाल तथा 50 भन्दा बढ़ी सामुदायिक रेडियो स्टेशनहरू मार्फत सुन्न सक्नुहुन्छ। साथै यी जीवनोपयोगी सामग्रीहरू तपाईँ हाम्रो वेबसाइटमा गएर पनि हेर्न सक्नुहुन्छ।
3: अब प्रस्तुत छ बाल बालिकाका निम्ति शिक्षामूलक सामग्री बीबीसी १० को पाठशाला। नमस्कार, बीबीसी १० को पाठशालामा म केशव कोइराला तपाईँलाई स्वागत गर्छु। यो श्रृंखलामा तपाईँ अंग्रेजी भाषाका केही उपयोगी पदावली र व्याकरणका केही कुरा सिक्न सक्नुहुन्छ। तपाईँले अभ्यास गर्ने पर्याप्त अवसर पनि पाउनुहुन्छ। शुरूमा केही व्यक्तिले आफ्ना इच्छा व्यक्त गर्न भनेका वाक्यहरू सुनौ। यी इच्छाहरू वर्तमान हुन् कि विगतका? ठम्याउँदै गर्नुहोस् है त। हो, उनीहरूले आफ्ना वर्तमानका इच्छा बारे नै कुरा गरेका हुन्, तर उनीहरूले चाहेको कुरा चाहिँ अहिले पुगेको छैन। त्यो जनाउन उनीहरूले आई विश सँगै क्रियापदको पास्ट टेन्स प्रयोग गरे। ध्यान दिनुहोस् है, क्रियापद पास्ट फर्ममा भए पनि हामी आफूले इच्छा गरेको कुरा अलिक फरक भइदिए हुन्थ्यो भन्ने भावना व्यक्त गर्दैछौ। यो काल्पनिक परिस्थिति हो। वी आर टकिङ अबाउट द थिङ्स द्याट आर नट पोसिबल। पहिलो वाक्यमा एक महिलाले आफूसँग धेरै समय भइदिएको भए हुन्थ्यो भनेकी थिइन्। सम्झनुहुन्छ? प्लिज लिसन एन्ड चेक। हामी पास्ट टेन्समा जुनसुकै वर्ब पनि प्रयोग गर्न सक्छौ। उदाहरणका लागि, आई विश आई लिभ इन द कन्ट्री साइड, आई विश आई निड द आन्सर टु दिस क्वेस्चन। शुरूमा हामीले सुनेको दोस्रो वाक्यमा वक्ताले आफू अग्लो भइदिएको भए हुन्थ्यो भनेका थिए। उनले बी क्रियापदको पास्ट टेन्स वे प्रयोग गरे। उनले के भनेका थिए? सम्झनुहुन्छ? लिसन एन्ड चेक।
5: I wish I were taller.
3: शुद्ध अंग्रेजी बोल्दा वा लेख्दा विश भनेपछि वे प्रयोग गरिन्छ, तर तपाईँले वाज भनेको पनि सुनेको हुनुपर्छ। त्यो चाहिँ अनौपचारिक र बोलीचालीको भाषामा बढी प्रयोग हुन्छ। Let's listen to that.
5: I wish I was taller.
3: तेस्रो वाक्यमा वक्ताले आफूले चाहेको कुरा गर्न पाएको भए हुन्थ्यो भनेका थिए। त्यसो भन्न चाहे हामी क्यानको पास्ट टेन्स कुड प्रयोग गर्छौ। ती वक्ताले आफूले अझ बढी यात्रा गर्न पाएको भए हुन्थ्यो भनेका थिए। सम्झनुहुन्छ? लिसन एन्ड चेक। ओके, अब हामी केही अभ्यास गरौं। सीता आफ्ना काकाका छोरा छोरीको नजिकै बस्न पाए हुन्थ्यो भन्छन्। यो इच्छा व्यक्त गर्न उनले के भन्नु पर्ला? लिसन एन्ड चेक।
4: आई विश आई लिभ्ड नियर माई कजिन्स।
3: वेल डन। अनि अब्दुल चाहे आफू अझ तन्नेरी हुन पाए हुन्थ्यो भन्छन्। उनले के भन्नु पर्ला? लिसन एन्ड चेक।
6: आई विश आई वाज यंगर। आई विश आई वाज यंगर।
3: हो, यो दुई तरिकाले भन्न सकिन्छ। अनि सोनीलाई आफू खर र अंग्रेजी बोल्न सक्ने भए हुन्थ्यो जस्तो लाग्छ। उनले यो इच्छा कसरी व्यक्त गर्नु पर्ला? लिसन एन्ड चेक।
4: आई विश आई कुड स्पीक इंग्लिश फ्लुएंटली।
3: ग्रेट, उनले कुड भनिन् किनकि उनले क्षमता बारे कुरा गरेकी हुन्। तर उनले यसो भने पनि हुन्छ,
4: आई विश आई स्पोक इंग्लिश फ्लुएंटली।
3: हामी विशको सट्टा इफ ओन्ली पनि प्रयोग गर्न सक्छौ। यसको प्रयोग पनि विशको जस्तै हुन्छ र अर्थ पनि लगभग उस्तै, तर इफ ओन्ली को प्रयोग अलि बढी शक्तिशाली हुन्छ। यी मानिसहरू के भन्दैछन् सुनौ है त।
4: इफ ओन्ली आई ह्याड मोर मनी।
5: इफ ओन्ली आई वर बेटर एट कुकिंग।
6: इफ ओन्ली आई कुड स्टडी इंग्लिश एभ्री डे।
3: कहिलेकाहीँ तपाईँले विश भएको वाक्यमा उड पनि आएको सुनेको हुनुपर्छ। केही उदाहरण,
4: आई विश इट वुड स्टप रेनिंग। आई विश शी वुड स्टप टॉकिंग।
3: हो, हामी केही कुरा चित्त नबुझेको अवस्थामा विशसँग उड प्रयोग गर्छौ। यी वक्ताहरूलाई जे हुँदै थियो त्यो चित्त बुझेको थिएन। उनीहरूलाई त्यो कुरा फेर्न पाए हुन्थ्यो भन्ने लागेको थियो। अब तपाईँ लीलाले सोधेका केही प्रश्नको उत्तर दिनुहोस् है त।
4: What do you wish was different about yourself?
3: तपाईँले आज यो भागमा आफ्ना इच्छा व्यक्त गर्ने तरिका सिक्नुभयो। अभ्यास गर्न चाहिँ नबिर्सिनुहोला है।
7: अहिले सुन्नुभयो बोलीचालीलाई सहयोगी हुने गरी अंग्रेजी भाषा सिकाउन बनाइएको बीबीसी १० पाठशालाको एउटा भाग। अब सुन्नुहोस् यसको अर्को भाग।
3: तपाईँलाई फेरि स्वागत छ। यो भागमा हामी आफूलाई बिसन्चो भएको कुरा बताउने तरिका सिक्छौं।
7: शुरूमा तीन व्यक्ति आफूलाई बिसन्चु भएको कुरा बताउन के भन्छन् त्यो सुनौ है त, अनि उनीहरू मध्ये कसलाई चाहिँ निको हुन लागेको छ त्यो ख्याल गर्नुहोस् है।
8: I've picked up a cold.
9: I've come down with the flu. I'm just getting over a sore throat.
7: हो तेस्रो व्यक्तिलाई निको हुन लागेको रहेछ, उनले गेटिङ ओभर भन्ने फ्रेज प्रयोग गरे। यु क्यान गेट ओभर एन इलनेस, यसको अर्थ बिरामी भएपछि निको हुँदैछ भन्ने हो। यो उदाहरणमा चाहिँ घाँटी दुख्ने समस्याबाट, यदि तपाईँ कन्टिन्युस फर्म एन्ड गेटिङ ओभर प्रयोग गर्नुहुन्छ भने चाहिँ त्यसको अर्थ यस्तो लाग्छ, म बिरामी भएपछि वा घाउ चोट लागेपछि निको हुने क्रममा छु। फेरि सुनौ है त, कुनै खराब अवस्था वा अनुभूतिबाट मुक्त भएको जनाउन पनि गेट ओभर प्रयोग गर्न सकिन्छ। यो उदाहरण सुनौ,
8: My father didn't get the job he wanted. He was upset at first, but he's getting over it now.
7: यसको अर्थ यस्तो छ, आफूले चाहेको जागिर नपाएपछि बुवा दुखी हुनुहुन्थ्यो, तर अहिले उहाँ त्यो भावनाबाट मुक्त हुँदै हुनुहुन्छ। हामीले शुरूमा सुनेका तीनवटा वाक्यमा दुईजनाले आफूलाई बिसन्चो भयो भनेका थिए, उनीहरूलाई के भएको थियो सम्झनुहुन्छ? पहिलो व्यक्तिले आफूलाई कोल्ड भयो र दोस्रो व्यक्तिले आफूलाई फ्लू भयो भनेका थिए। चिसो र रुगा लागेको जनाउन ती शब्दहरू प्रयोग हुन्छन्, आई ह्याभ अ कोल्ड, आई ह्याभ द फ्लू, आई ह्याभ अ कोल्ड, आई ह्याभ द फ्लू। केही भिन्नता याद गर्नुभयो? हामीले दुईटा फ्रेज पिकअप र कम डाउन विथ पनि प्रयोग गरेको सुन्यौं, अनि कुनै रोग वा स्वास्थ्य सम्बन्धी समस्याले गाज्यो भन्ने जनाउन कम डाउन विथ भनिन्छ। फेरि सुनौ है त,
8: I've picked up a cold.
9: I've come down with the flu.
7: अब उनीहरूमा कस्तो लक्षण देखिएको छ त्यो सुनौ,
8: I've got a high temperature.
9: I can't stop sneezing and coughing.
7: कसैलाई फिभर अर्थात ज्वरो आउँदा शरीर निकै तातो हुन्छ, अ हाई टेम्परेचर अथवा अ टेम्परेचर, आई ह्याभ अ टेम्परेचर। फेरि एकपटक सुनौ अनि दोहोऱ्याउ,
8: अ टेम्परेचर, आई गॉट अ टेम्परेचर।
7: हामीले सुनेकाहरू लक्षण स्निज अर्थात हाच्यौ र कफ अर्थात खोकी हुन्। फेरि सुनौ,
8: आई गॉट अ हाई टेम्परेचर,
9: I can't stop sneezing and coughing.
7: आफूलाई चोटपटक लागेका मानिस के भन्छन् अब सुनौ। आफ्नो चोटपटक बारे कुरा गर्दा उनीहरू सबैजनाले प्रेजेन्ट परफेक्ट फर्म प्रयोग गरे, ह्याडसँग पास्ट पार्टिसिपल जोडेर। घटना पहिला भएको तर चोटपटक अझै बाँकी भएकाले हामी यो फर्म प्रयोग गर्छौ। हामीले तीनवटा क्रियापद सुन्यौं, I've broken my toe, मेरो खुट्टाको औला भाँचिएको छ। I've cut my finger, मेरो औला काटिएको छ। I've sprained my ankle, मेरो कुर्कुच्चो मर्किएको छ। अब केही अभ्यास गरौ,
8: I've broken my toe,
9: I've cut my finger,
8: I've sprained my ankle,
7: म रुघाले ग्रस्त छु। तपाईँ यो वाक्य अंग्रेजीमा कसरी भन्नुहुन्छ? Let's check.
8: I've come down with a cold.
7: मेरो खोकी निको हुँदैछ, यो चाहिँ कसरी भन्न सकिएला? Let's check.
8: I'm getting over a cough at the moment.
7: अब अन्तिममा मेरो खुट्टा काटेको छ, यो वाक्य चाहिँ कसरी भन्नुपर्छ? Let's check.
8: I cut my leg.
7: Well done. आजलाई यति नै, सिकेका कुराहरूको अभ्यास गर्न चाहिँ नबिर्सिनुहोला।
10: आजको लागि बीबीसी हातेवालो कार्यक्रम यति नै। यसमा प्रस्तुत विविध जीवनोपयोगी सामग्री बीबीसी नेपालीको वेबसाइट तथा सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। हाम्रा कार्यक्रम बारे हामीलाई हाम्रो इमेल ठेगाना nepali.letters@bbc.co.uk वा facebook.com/bbcnewsnepalima सल्लाह सुझाव दिन सक्नुहुन्छ। हामी फेरि सोमबार उपस्थित हुनेछौ। नमस्कार।

0: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईं हाम्रो अटुट साइनो।
1: जब तपाईँ कुनै चिसो वा तातो चिज खानुहुन्छ तपाईँको नसा स्टिमुलेट हुन्छ र जब यी नसाहरू स्टिमुलेट हुन्छ तपाईँको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ। दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस्। म निर्धक्कका साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो।
2: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
3: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी मुक्त हुनुहोस्।
2: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550603059 र 98550607359।

0: 2083 साल असोज 24 गते शनिवार अश्विन कृष्ण औषी 10 अक्टोबर सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैं सँगै अघि। एमसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ। Good Life Digestive District।
2: नेपाली कांग्रेसको 15 महाधिवेशनमा गगन कुमार थापा सभापतिमा विजयी। थापालाई 93.88 प्रतिशत मत। कांग्रेस महाधिवेशनका बाँकी सबै पदाधिकारीको मतगणना आज दिउँसोदेखि सानेतामा हुने। एनआरए स्थायी कमिटिमा मापदण्डको कुरा उठेपछि मनोनितको प्रस्ताव रोकियो र धादिङको गजुरीमा सड़क भाँचियो लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले शिक्षकबाट कृषक बनेका फेन्चु बने नमुना कृषि उद्यमी शीर्षकको शुभ समाचार।
0: हेटौडा उपमहानगरपालिका 13 पदम पोखरी आधा मार्गका 37 वर्षीय युवा फेन्चु लामा आजभन्दा 10 वर्ष अघिसम्म शिक्षण पेशामा आबद्ध थिए। गणित विषयमा स्नातक तथा योजना व्यवस्थापनमा स्नातकोत्तरसम्म अध्ययन गरेका लामाले मनहरी गाउँपालिका 1 मकरी स्थित बाल जीवन ज्योति माध्यमिक विद्यालयमा अध्यापन गरिरहँदा उनमा कृषि उद्यमतर्फको रूचि जागेर आयो। आफ्नो रूचि र जाँगरसँगै परिवारको साथ र समर्थनका जगमा कृषिको व्यावसायिकतामा लागेका लामा अहिले हेटौडाकै एउटा नमूना कृषि उद्यमीका रूपमा परिचित छन्। विक्रम सम्वत 2073 बाख्रा पालन थालेका उनी 6 वर्षदेखि ड्रागनको खेती गर्दै आएका छन्। पदम पोखरीमा एमएनएस एग्रोका संचालन गर्दै उनले त्यसै कम्पनी मार्फत करिब 30 कट्ठा जमीनमा ड्रागन खेती गरिरहेका छन्। त्यस्तै उनले ड्रागन खेतीसँगै विभिन्न अन्तर्वाली पनि लगाएका छन्। उनको फार्ममा करिब 10 मेट्रिक टन क्षमताको शीत भण्डार पोलीहाउस संरचना सिंचाई पूर्वाधार तथा मिनी टिलर र ट्रैक्टर सहितको यान्त्रिकरण उपयोग गरिएको छ।
3: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो।

0: फेससँग कहिले भइदिन सक्छ त किनकि मसँग छ मेरो हेल्दी फ्रेन्ड गुड लाइफ डाइजेस्टिभ बिस्किट।
1: ए भतिज, यो चाडपर्व भन्यो कहिले यता कहिले उता, जहिले माछा मासु कति खानु हो?
2: त्यसैले त राजा च्याउरे खानुस् भनेको नि काका, माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् काइदा, माछा मासुमा भएको सबै तत्त्व पनि पाइने
3: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
2: हामीले राजा च्याउ त्यसै भनेको हो र।
4: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
5: मनैदेखि वाउ गोद्रेजको बाहार, चाडपर्वमा ल्याउ खुसी नै खुसी अपार, गोद्रेजसँग चाडपर्व उपहार उपहार।
6: यो दसैँ तिहारमा गोद्रेजका उत्पादन किन्दा अट्र्याक्टिभ क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र 3 टपमा 2 केजी सर्फ एक्सेल निशुल्क, एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोद्रेजसँग भनेदेखि वाउ।

सारा का सामान किन्दा 37,700 रुपियाँसम्म क्याश ब्याकको अवसर, साथै हरेक महिना हुने भाग्यशाली उपहारमा आइडियाको साइड बाई साइड रेफ्रिजरेटर जित्ने मौका, साइड बाई साइड र 40 रेफ्रिजरेटर किन्दा इन्डक्सन निशुल्क, फ्रन्टलोड वासिङ मसिनमा 6 केजी, टप लोडमा 4 केजी र सेमी अटोमेटिकमा 2 केजी सर्फ एक्सेल निशुल्क, डिस वासर किन्दा 2 वटा वासिङ ट्याब्लेट निशुल्क। आइडिया, दसैँको खुसी घर घरमा उपहार।

0: पर्वमा सुजीका साना घरेलु उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भेटनाम भ्रमण वा मेगौली सेराईको यात्राको मौका पनि। सुजी हरुसा नेपालीको उत्सव दसैँ तिहारको
1: नेपाली काङ्ग्रेसको सभापतिमा गगन कुमार थापा निर्वाचित भएका सन् 15 महाधिवेशन अन्तर्गत शुक्रबार मतदान भएको थियो। लगत्तै राति अबेरबाट काठमाडौँको राष्ट्रिय सभा गृहमा भएको मतगणना भर्खरै मात्र सकिएको महाधिवेशनको मीडिया सेन्टरका सदस्य महेश गौतमले जानकारी दिएका छन्। उनका अनुसार सभापति निर्वाचित भएका थापाले 6584 मत प्राप्त गरेका छन्। त्यस्तै थापासँग प्रतिस्पर्धामा उत्रेका श्याम कृष्ण खड्गीले भने 375 मत प्राप्त गरेका छन्, जसमा कुल 54 मत बदर भएको थियो। 7317 जना महाधिवेशन प्रतिनिधि रहेकोमा 7039 जनाले मतदान गरेको निर्वाचन समितिले जनाएको छ। सभापति बाहेकका मत पेटिका भने पार्टी कार्यालय सानेता लगिएको छ। त्यस्तै बाँकी सबै पदाधिकारीको मतगणना आज दिउँसोदेखि सानेतामा हुने भएको छ। सभापति बाहेकका पदाधिकारीको मतपेटिका भने पार्टी कार्यालय सानेता लगिएको छ। उक्त मतगणना आज दिउँसो मात्रै गर्ने तयारी गरिएको छ। निर्वाचन समितिका सदस्य सचिव राजु कटवालका अनुसार पदाधिकारीका सबै उम्मेद्वारसँग निर्वाचन समितिले बैठक गरी आज दिउँसोबाट मतगणना शुरू गर्नेछन्। कटवालका अनुसार उपसभापति र महामन्त्रीका उम्मेद्वारहरूलाई दिउँसो 1 बजे पार्टी केन्द्रीय कार्यालय सानेतामा छलफलका लागि बोलाइएको छ। त्यसपछि मात्रै पदाधिकारीको मतगणना शुरू हुने जनाइएको छ।
2: यसैबीच हामीसँग यति बेला प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ नेपाली कंग्रेस मीडिया सेन्टरका महेश गौतम। अहिले के भइरहेको छ र विशेष गरी आज हुने बाँकी मतगणना र त्यसको प्रक्रियाको विषयमा हामी उहाँसँग जानकारी लिन्छौ। महेशजीलाई स्वागत छ नेपाली खबरमा। हजुर, अब गगन थापा विजयी भइसक्नु भएको छ सभापतिमा, अत्याधिक बहुमतका साथ अत्याधिक मत प्राप्त गर्नुभएको छ। यस विषयमा छोटो जानकारी गराउनुहोस् न सबैभन्दा पहिला।
3: राति करिब 1:30 बजेदेखि मतगणना शुरू भएको थियो राष्ट्रिय सभा गृहमा। सभापतिको मात्रै मतगणना यो राष्ट्रिय सभा गृहको मतदान केन्द्रमा शुरू गरिएको थियो। पानी राति धेरै नै पानी परेका कारण चाहिँ मतगणना अलि ढिला शुरू भएको थियो, किनभने राष्ट्रिय सभा गृह र खुला मञ्चमा दुई ठाउँमा चाहिँ मतदान केन्द्र तोकिएको थियो। खुला मञ्चबाट मतपेटिकाहरू राष्ट्रिय सभा गृहसम्म ल्याउनका लागि पानीका कारण समस्या भएपछि ढिलाएर मतगणना शुरू भयो र भर्खरै लगभग आधी घण्टा जति अगाडि मात्रै मतगणना सकिएको छ। र त्यसमा चाहिँ सभापतिमा गगन थापाले 6584 मत लिएर आउनुभएको छ भने श्यामकृष्ण खड्गीले 375 मत लिएर आउनुभएको छ। र त्यसमा सभापतिमा गगन थापा र श्यामकृष्ण खड्गीको अन्तर कुल 6209 मतको अन्तर भएको छ भने कुल बदर मत 54 भएको छ। र जम्मा खसेको मत चाहिँ 7013 मत खसेको निर्वाचन समितिका संयोजक प्रेम बहादुर खड्काले जानकारी दिनुभएको छ। र अर्को कुरा, अब सभापतिको मतगणना सकि लगत्तै अब आज 1:30 बजे उपसभापति र महामन्त्रीका उम्मेद्वारहरूलाई निर्वाचन समितिले छलफलका लागि बोलाएको छ र त्यो छलफलपछि पार्टी केन्द्रीय कार्यालय सानेतामा छलफल उम्मेद्वारका बीचमा छलफल गरेर त्यसपछि अन्य मतगणनाहरू अगाडि बढाउने भनेर हामीलाई निर्वाचन समितिका सदस्य सचिव राजु कटवालले केही बेर अघि जानकारी दिनुभएको थियो। अहिलेलाई यही नै अपडेट छ सर।
2: अब बाँकी पदाधिकारीहरूको आज दिउँसोबाट मात्रै मतगणना गर्ने भनिएको छ, यो ग्याप किन राखियो? यो सभापतिको गणनासँगै गर्न सकिन्थ्यो कि, अथवा सभापतिको गणना सकिए लगत्तै अथवा छोटो समयको ग्याप पछि नै यसलाई शुरू गर्न सकिन्थ्यो कि, यति लामो ग्याप राख्नुपर्ने केही प्राविधिक कारण छ?
3: प्राविधिक कारण त्यस्तो खास केही होइन, तर यो रातारात नै मतगणना सभापतिको भएको कारणले गर्दाखेरि उहाँ निर्वाचन समितिका सदस्यहरू संयोजकहरू रातभर नै यहाँ राष्ट्रिय सभा गृहमा बस्नुभएको कारणले गर्दाखेरि अलिकति केही आराम गरेर 1:00 बजेदेखि चाहिँ मतगणना शुरू गर्ने भनेर उहाँहरूले तयारी गर्नुभएको हो। र अर्को कुरा, राष्ट्रिय सभा गृहमा नै गर्ने तयारी पनि थियो, तर आज त्यहाँ अन्य कार्यक्रमहरू भएका कारणले गर्दाखेरि पार्टी केन्द्रीय कार्यालयमा नै गएर गणना गर्ने अन्य पदाधिकारी तथा सदस्यहरूको भनेर उहाँहरूले जानकारी दिनुभएको छ। र अलिकति समय ग्याप भएको जस्तो देखिएको चाहिँ हजुरको यो आराम गर्नुपर्ने उहाँहरूलाई पनि अलिकति रातभरि बस्नुभएको कारणले गर्दाखेरि थोरै समय ग्याप राखेर उम्मेद्वारहरू पनि एकदम धेरै पाँच सात दिनदेखि खटिरहनु भएको, मैदानमा लागिरहनु भएको, सबैलाई सहज होस् भनेर निर्वाचन समितिले यो निर्णय गरेको भनेर उहाँहरूले हामीलाई बताउनु भएको।
2: बाँकी पदाधिकारीहरूको मतगणना त अलिकति समय लाग्ला होइन, यो अलिकति धेरै उम्मेद्वार
3: उहाँले तीन दिनभित्रमा निर्वाचन समितिले तीन दिनभित्रमा पदाधिकारी र केन्द्रीय कमिटिका केन्द्रीय समितिका सदस्यहरूको सबैको मतगणना सकेर तीन दिनभित्रमा हामी परिणाम लिएर आउँछौ भनेर भन्नुभएको छ। र अब अलिकति सबैको गणना चाहिँ उम्मेद्वारहरू धेरै भएका कारणले अलिक धेरै ठाउँमा चाहिँ गणना गर्ने उहाँहरूको तयारी छ, निर्वाचन समितिको तयारी छ। त्यो कारणले गर्दाखेरि यसपटक चाहिँ अघिल्लो चौधौँमा अधिवेशनको जस्तो धेरै समय नलाग्ला, तर उहाँहरूले आवश्यक जनशक्ति पनि हामी खटाएर यो दशैं पनि आइसकेको छ। त्यो कारणले गर्दाखेरि धेरै उम्मेद्वारहरू काठमाडौँमा बसिरहनु पर्ने अवस्था नहोस् भनेर जनशक्ति अलिक बढी खटाएर भए पनि हामी तीन दिनसम्ममा सबै परिणाम लिएर आउँछौ भनेर उहाँहरूले जानकारी दिनुभयो।
2: अब गगन थापा विजयी भइसकेपछि नेता कार्यकर्ता सुरक्षुक समर्थकहरू पक्कै पनि उत्साहित छन्, फेरि अब बाँकी पदाधिकारीहरूको मतगणना नै हुन बाँकी छ। यो अवस्थामा अब उत्सव मनाउने या केही त्यस्तो विशेष केही कार्यक्रम गर्ने कुरामा निर्वाचन समितिले त्यस्तो केही निर्देशन अथवा त्यस्तो केही गरेको छ कि छैन? बाँकी पदाधिकारीको परिणाम आइसकेपछि मात्रै अथवा केही गर्न सकिने नसकिने त्यस्तो केही बताएको छ कि छैन यसमा?
3: अहिलेसम्म त्यस्तो निर्वाचन समितिले कुनै पनि औपचारिक निर्णय गरेको छैन। अहिले सभापतिको मतपरिणाम उहाँहरूले औपचारिक रूपमा घोषणा गरिसकेपछि अब थप कार्यक्रमहरू उहाँहरूले घोषणा गर्नुहोला, तर निर्वाचनको पहिला मतगणना सकि गणनातर्फ नै उहाँहरूको ध्यान केन्द्रित छ। अहिले उल्लास मनाउने अथवा खुसियाली मनाउनेतिर उहाँहरूले केही जानकारी दिनुभएको छैन। उहाँहरूले अब जसरी हुन्छ सकेसम्म छिटो मतगणना गरेर सकेर चाहिँ सबै उम्मेद्वारहरूलाई यो दशैंका लागि हामीले विदा गर्न पाए हुन्थ्यो भन्ने उहाँहरूको ध्यान त्यता केन्द्रित छ। अब सँगै यो उम्मेद्वारहरू पनि काठमाडौँ बसिरहनु भएको छ, किनभने आफ्नो परिणाम सुनेर मात्रै जाउँ भन्ने धेरैलाई कौतूहलता छ। त्यो कारणले गर्दाखेरि सँगै यो एकातिर गणना हुँदै गर्ने, अर्कोतिर चाहिँ परिणाम पनि क्रमशः आउँदै गर्ने अवस्था हुँदाखेरि त्यो उल्लास र खुसियालीको वातावरण पनि सँगै हुन्छ भन्ने लाग्छ।
2: हस्, यहाँलाई धेरै धेरै धन्यवाद।
3: हस्, धन्यवाद।
1: धादिङको गौबुरी नजिकै गलौडीमा सड़क भाँचिएपछि पृथ्वी राजमार्ग हिजो बेलुकीदेखि अवरूद्ध भएको छ। सड़क भाँचिएको ठाउँमा भित्ता काटेर आजदेखि सड़क खुलाउने प्रयास भइरहेको धादिङ प्रहरीले जनाएको छ। सड़क अवरूद्ध भएपछि दशजना घर हिँडेका यात्रुहरू अलपत्र परेका छन्। दशको टिकट बुकिङ खुलेकै दिन काठमाडौँ ओहोर दोहोर गर्ने मुख्य सड़क अवरूद्ध भएको हो। पृथ्वी राजमार्ग भएर दैनिक 15,000 भन्दा धेरै गाड़ी ओहोर दोहोर गर्छन्। दशैंका बेला पनि योभन्दा पनि तीव्र संख्यामा गाड़ी ओहोर दोहोर गर्ने गरेको प्रहरीको भनाइ छ। यसअघि भदौ चौरमा भेटेको को बारीपछि त्रिशुली नदीले तलबाट कटान गर्दा पृथ्वी राजमार्गको कृष्णदेव खण्ड भाँचिएको थियो। भाँचिएको सड़क 18 दिनपछि सञ्चालनमा आएको थियो। यसअघि असोज पहिलो हप्ताको बाढ़ी पहिरोको कारण पनि झण्डै 5 दिन सड़क अवरूद्ध भएको थियो।
2: मापदण्डका आधारमा स्थायी कमिटी पोलिट ब्यूरो र केन्द्रीय सदस्य मनोनित हुनुपर्ने कुरा उठेपछि नेकपा एमालेको स्थायी कमिटी बैठक लम्बिएको छ। शुक्रबारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटिको म्याण्डेट अनुसार भन्दै मनोनयनको प्रस्ताव ल्याएका थिए। केन्द्रीय कमिटिले मापदण्ड तोकिसकेको छ, त्यसै बमोजिम भनेर अध्यक्षले मनोनितको एजेण्डा बैठकमा प्रवेश गराउनु भएको थियो एक पदाधिकारीले भनेका छन्। तर मनोनित गर्दा मापदण्ड बनाइनुपर्ने अडान नेताहरूले लिए। मनोनितको प्रस्ताव आउन साथ नेताहरूले मापदण्ड बनाऊ भनेर बोल्न थाल्नुभयो। बोल्दा बोल्दै 4 बज्यो अनि अर्को दिन बस्ने गरी भनेर बैठक स्थगित भयो। उनी भन्छन् वरिष्ठ नेता विद्यादेवी भण्डारी, उपाध्यक्षहरू पृथ्वी सुब्बा गुरूङ, गोकर्ण विष्ट, उपमहासचिव रघुवीर महासेठ, सचिवहरू हिक्मत कार्की, राजन भट्टराई, स्थायी कमिटी सदस्य ईश्वर पोखरेल लगायतले मापदण्डको प्रस्ताव अगाडि सारेका थिए। राष्ट्रपतिको दुई कार्यकाल सकेर 11 वर्षपछि सक्रिय राजनीतिमा फर्किए केके भण्डारीले अहिले पार्टी अप्ठ्यारो अवस्थामा रहेकाले कुनै पनि निर्णय गर्दा सोचेर गर्नुपर्ने प्रस्ताव राखेकी थिइन्। कुनै पनि निर्णय गर्दा निष्पक्ष भयो भन्ने तरिकाले गर्नुपर्छ भण्डारीको तर्क थियो। निष्पक्ष निर्णय भएको अनुभूति पार्टी पंक्तिलाई दिन मापदण्ड बनाइनुपर्ने भण्डारीको भनाई थियो। यस्तै तर्क उपाध्यक्ष गुरूङ र पन्तले पनि गरेका थिए। निश्चित आधार बनाएर जानुपर्छ उनीहरूको भनाई थियो। अरू पदाधिकारीको पनि मापदण्ड बनाउने कुरामा सहमति थिएन। यद्यपि केही पदाधिकारीले अन्तर्विरोधलाई कायम राख्ने हिसाबले जान हुँदैन भन्ने थियो। शनिबार दिउँसो 1 बजे बस्ने अर्को बैठकमा उपाध्यक्षहरू रामबहादुर थापा र विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेलले आफ्नो धारणा राख्ने कार्यसूची छ। यसपछि मनोनित बारे निर्णय हुन सक्ने ती पदाधिकारीहरूले बताएका छन्।
1: गृह मन्त्रालयले एआईजी वंशीराज दाहाललाई सशस्त्र प्रहरी सेवाबाट हटाउने निर्णय गरेको छ। असोज 23 गतेदेखि लागू हुने गरी दाहाललाई विभागीय कार्यवाही गरिएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्रेले जानकारी दिएका हुन्। एआईजी दाहालले आचरण सम्बन्धी कुरा बराबर उल्लंघन गरेको, बराबर अनुशासनहीन काम गरेको र नेपाल सरकार वा आफू कार्यरत संगठनको मान प्रतिष्ठा र छविमा आँच पुर्याउने कार्य गरेको गृह मन्त्रालयले जनाएको छ। यसअघि उनलाई एक कसुरमा निलम्बन गरिएको थियो। एआईजी दाहालमाथि छानबिन गरी प्रतिवेदन तयार भएपछि गृह मन्त्रालयले सेवाबाट नै बर्खास्त गर्ने निर्णय गरेको हो। सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी दाहाललाई सेवाबाट हटाउने निर्णयबारे गृहमन्त्रीको सचिवालयले 4 बुधे स्पष्टीकरण समेत सार्वजनिक गरेको छ। सचिवालयले दाहाललाई आचरण उल्लंघन, अनुशासनहीनता र संगठनको मान प्रतिष्ठा एवं छविमा आँच पुर्याउने कार्य गरेको कसुरमा विभागीय कार्यवाही गरिएको जनाएको छ।